0: पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ। त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: बाँकी समाचार। पोखरा दुवै बीचको सीधा हवाई उडानलाई दिगो बनाउने विषयमा पर्यटन व्यवसायले यूएईका राजदूतसँग छलफल गरेका छन्। उनीहरूले पोखराबाट हुने नियमित उडानलाई सफल पार्न आवश्यक सहकार्यका लागि राजदूतको ध्यान आकर्षण गराएका छन्। पोखरा दुवै उडान समग्र नेपाल र गण्डकी प्रदेशको पर्यटन विकासका लागि एउटा ऐतिहासिक उपलब्धि भएको व्यवसायले बताएका छन्। यो उडानलाई सफल र प्रभावकारी बनाउन सबै पक्षबाट पहल र सहकार्य गर्ने विषयमा छलफल केन्द्रित भयो। छलफलका क्रममा व्यवसायले पर्यटक भिसामा दुवै जाने नेपाली यात्रुको लागि पीसीसी अनिवार्य गर्ने प्रक्रिया तत्काल हटाउन राजदूत समक्ष विशेष अनुरोध गरेको जनाइएको छ। दुवै जाने कामदारका लागि लागू गरिएको पीसीसी प्रक्रिया तत्काल हटाउन सम्भव नभए पनि पर्यटक लागि यो व्यवस्था बाधक बनेको उनीहरूको भनाइ थियो। यस विषयमा राजदूतले सकारात्मक प्रतिक्रिया दिएको सहभागीले बताएका छन्। यो हवाई सम्पर्कलाई दिगो बनाउन गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रले आफ्नो ठाउँबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। छलफलमा पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्व अध्यक्ष पूर्वनारायण श्रेष्ठ सहभागी हुनुहुन्थ्यो। त्यस्तै नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य वासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरिश शर्मा गैरीको उपस्थिति रहेको थियो। मध्य प्रदेश सरकारले मोहम्मद जयन्तीको अवसरमा आज मुस्लिम धर्मावलम्बीलाई प्रदेशभर भदौ 10 गते आज बिदा दिने निर्णय गरेको छ। मध्य प्रदेश सरकारको गृह संचार तथा कानून मन्त्रालयका प्रवक्ता राधे शंकर प्रसाद पालले हिजो सूचना जारी गर्दै आज परेको मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने निर्णय भएको जानकारी दिनुभयो। यसैबीच पुतली बजार र भीरकोट नगरपालिकाले आज सार्वजन विदा दिने निर्णय गरेको छ। पुतली बजार नगरपालिकाको भदौ 4 गतेको कार्यपालिका बैठक निर्णय अनुसार इस्लाम धर्मका संस्थापक एवं प्रवर्धक पैगम्बर मोहम्मद मुस्तफा सल्लाह हाउ अलै ओसल्लमको 1501 जन्म जयन्तीको अवसरमा सार्वजनिक विदा दिएको जनाएको छ। यस्तै भीरकोट नगरपालिकाको भदौ 8 गते कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको छ। नगर प्रमुख गोविन्द कुमार कर्मचारीले स्थानीय विदामा पालिकाभित्रका सबै कार्यालय बन्द रहने जानकारी दिनुभयो। काशीको अन्नपूर्ण गाउँपालिकामा विपदबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि सञ्चालन ल्याइएको विपद व्यवस्थापन कोषमा छोम्रोङ पर्यटन व्यवस्थापन समितिले सहयोग प्रदान गरेको छ। अन्नपूर्ण एघारमा क्रियाशील रहेको समितिले हिजो गाउँपालिकालाई 2,50,000 नगद सहयोग प्रदान गरेको हो। गाउँपालिकाका विभिन्न क्षेत्रमा आएको बाढ़ी पहिरो तथा अन्य विपज्जनक घटनाबाट प्रभावित क्षेत्रको पुननिर्माण, पीड़ित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनका लागि गाउँपालिकाले विपद व्यवस्थापन कोष बनाएर सबैमा सहयोगको आह्वान गरेको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विपदमा सहयोगी हातहरू बढ़दै गएको उल्लेख गर्नुभयो। विज्ञहरूले गोर्खा नगरपालिका 9 लक्ष्मी बजारमा गत साउन 18 बगेको घरको निरीक्षण गरेर फर्केका छन्। स्थानीय मानसिंह गुरूङको 3 तले पक्की घर बगेको थियो। गत शनिबार गोर्खा पुगेको टोलीले परीक्षणको लागि त्यहाँको माटो लिएर फर्किएको छ। विज्ञ टोलीले बगेको घर र त्यसले पारेको अन्य क्षतिबारे समेत मूल्यांकन गरेको जनाएको छ। माटोको भार क्षमता कति रहेछ त्यसको परीक्षण हुन्छ। इन्जिनियरिङ एसोसिएशन तर्फबाट खटिएका भैरव धितालले भन्नुभयो। खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले श्रीलंका स्पिनर प्रभात जयसूर्यालाई कार्यवाही गरेको छ। घरेलु मैदान कोलम्बोमा चलिएको भारतसँगको दोस्रो टेस्टमा भएको घटनाका कारण आईसीसीले 34 वर्षीय बलरलाई कार्यवाही गरेको हो। श्रीलंकाको पहिलो पारीको अस्तिको खेलको अन्तिम बलमा आउट भएपछि मैदानबाट फर्किने क्रममा जयसूर्याले आफ्नो ब्याटले बााउण्ड्री वेजमा प्रहार गर्नुभएको थियो। घटनामा आईसीसीले उहाँलाई सचेत गराउँदै 1 डिमेरिट अंक दिएको छ। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सर्वोच्च प्रशासनद्वारा देउबा र खड्काको पूरक निवेदन दर्ता, 11 गते पेशी बागमतीमा एमाले र नेकपा राप्रपा बीच सत्ता सहकारीको सहमति, लुम्बिनीका 3 सांसदसँग जसपा नेपालद्वारा 24 घण्टे पुनः स्पष्टीकरण, आज मोहम्मद जयन्ती मुस्लिम समुदायले मनाउँदै गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय तत्कालका लागि रोकियो। ब्यास नगरपालिकामा भूमि ब्याङ्क स्थापना गरिँदै जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर र श्रीलंका स्पिनर प्रभात जय सूर्य आईसीसीको कार्यवाहीमा। हामीलाई तिनजेलसँग सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि कार्यक्रम रेन सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
4: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846607645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
10: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
9: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
11: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
10: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
11: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
10: पोखरा जाने बाटोतिर।
12: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
10: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856607527 र 9864435031।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709647, मोबाइल नम्बर 9847061268,
13: 9850607268।
10: प्रसन्न, होमवर्क देखाउ त।
17: हस् टिचर।
10: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
17: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
18: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता। योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9560633384 र 9560667988।
19: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
20: तर महँगो होला नि?
19: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
21: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
22: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
21: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
22: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9560522938 र 9800282938।
23: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै, शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
24: साथ छ हाम्रो।
25: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
26: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
25: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
26: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
25: पुराना गरगहनासँग नयाँ साथ फेर,
26: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
25: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
27: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
28: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
27: फिसटेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
28: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
27: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
28: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 9678168687।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 6 बज्यो।
4: 83 साल भदौ 10 गते बुधबार, सन् 2026 अगस्त 26 तारीक साउन शुक्ल पक्षको त्रयोदशी तिथि।
5: काया कैरनका साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
6: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: प्रधानमन्त्री शाहले पहिलो पल्ट आज नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै 11 जना सांसदले मल ग्यासको अभाव, महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्न सोध्ने।
6: नाडा अटो शोको पहिलो दिन 2 पाङ्ग्रेसहित 56 मोडलका गाडी सार्वजनिक, पहिलो दिन 30,000 अवलोकनकर्ता।
4: मानव वन्यजन्तु द्वन्द घटाउन उनीहरूको आनी बानी बुझ्न आवश्यक, सकारात्मक फाइदा सहितको ज्ञान विद्यालय स्तरमै दिनुपर्ने।
7: फाइदाहरूलाई पनि हामी सँगसँगै राख्यौं भने त्यो दुईटै पाटो एकैचोटि प्रवाह हुने मौका पाउँछ, यसले गर्दाखेरि अलि लामो समयसम्म चाहिँ प्रभाव पार्छ।
6: भारतमा 4 वर्ष पुरानो गहुँ निर्यात प्रतिबन्ध हट्यो, किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आमदानी बढ़ाउने उद्देश्य।
4: र वीरगंजमा आज एनबीएलको ट्रफी टूर गराइँदै।
8: कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको 4थो वार्षिक साधारण सभा तथा 3रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 9868

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष उत्तर दिँदै हुनुहुन्छ। प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीले पहिलो पटक नियमपूर्वक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिन लाग्नु भएको हो। यसअघि जेठ 17 गते प्रधानमन्त्री शाह सांसदको प्रश्नको जवाब दिन भन्दै अचानक संसद पुग्नु भएकोमा त्यस यता जवाब दिन नआएपछि सभामुख डीपी अर्यालले भदौ 1 गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रूलिङ गर्नुभएको थियो। आजको बैठकमा सत्तारूढ़ दल राष्ट्रपा सहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र

0: गराउनु भएको छ। संसदमा मर्यादा र पोशाक सम्बन्धी बहस चलिरहेका बेला प्रधानमन्त्रीले चिकित्सकको सिफारिश सहितको पत्र सचिवालयमा पठाउनु भएको हो।
1: सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धी वैशाख चारको फैसला पुनरावलोकन गर्ने आदेश दिएको तीन साता नबित्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फेरि अर्को रिट दायर गर्नुभएको छ। कांग्रेसको पन्ध्रौं महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै देउवाले अस्ति र खड्काले हिजो सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो। देउवा र खड्काले नै करिब एक महिना अघि दायर गरेको रिटमा साउन 21 गते सुनवाई गर्दै सर्वोच्चले वैशाख चारको फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो। सर्वोच्चले वैशाख चारमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। त्यही फैसला पुनरावलोकन हुने भइसकेपछि पनि कांग्रेस संस्थापनले पन्ध्रौं महाधिवेशन गर्न लागेको भन्दै देउवा पक्ष सर्वोच्च गएको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनकै औचित्य समाप्त हुने गरी 14 महाधिवेशनबाट आएको नेतृत्व स्वीकार गरेर जानु कानून र पद्धति सम्बद्ध नहुने बताउनु भएको छ। यसै गरी देउवा पक्षधर नेता एनपी साउदले 14 महाधिवेशनबाट आएकै नेतृत्वलाई स्वीकार्ने हो भने अदालतको फैसला अघि नै सहमति हुन्छ, अन्यथा फैसला कुर्नुको विकल्प नहुने स्पष्ट पार्नु भएको छ। कांग्रेस महाधिवेशनको कार्यतालिका रोक्न माग गरिएको पूरक रिट उपर सुनवाईका लागि बिहिबार पेशी तोकिएको छ। यसअघि दायर भएर निस्सा प्राप्त गरेको निवेदनसँगै नयाँ निवेदनलाई राखेर सुनवाई गर्ने तयारी सर्वोच्चले गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र नृप ध्वज निरौलाको इजलासले वैशाख चारमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। कान्तिपुरमा खबर छ।
0: यसैबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापन गर्ने पक्षमा दोस्रो तहका नेताहरू सक्रिय हुँदा एमालेको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। गएको फागुनमा भएको चुनावमा पार्टीको लज्जाजनक हारपछि आफ्ना विश्वासपात्र मध्येका महासचिव शंकर पोखरेल सहितका नेताहरू ओलीको विपक्षमा उभिएका छन्। यो शक्तिलाई निस्तेज पार्न अध्यक्ष ओलीले पार्टीभित्रको अरू शक्ति केन्द्रहरूमा उपयोग गर्दै अघि बढ़ने रणनीति लिनुभएका बेला महासचिव पोखरेलको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको प्रतिवेदन बाहिरिएको छ। अध्यक्ष ओली सहित संस्थापन पक्ष त्यसलाई बाहिर नल्याउने कार्यान्वयन पनि नगर्ने रणनीतिमा जुटेका बेला 65 पेज लामो प्रतिवेदन सार्वजनिक भएको हो। प्रतिवेदनमा ओलीलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावक वा संरक्षकको भूमिकामा बस्न सुझाव दिएको छ। परिवार वा समाजमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सदैव अपरिपक्व र कमजोर देखाउने गरेको पनि त्यसमा भनिएको छ। गएको भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनको बलमा सत्ताच्युत हुँदै फागुनको चुनावमा पार्टी पराजित हुनुको कारण बाह्य शक्तिको चलखेल मात्र नभएको प्रतिवेदनको निष्कर्ष छ।
1: नाडा अटो शो 2026 को पहिलो दिन हिजो कम्पनीहरू बीच गाड़ीका विभिन्न मोडल सार्वजनिक गर्ने लहर चल्यो। दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे गाड़ीका नयाँ मोडल सार्वजनिक गर्ने क्रम दिनभर जसै रह्यो। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा शुरू अटो शोमा 150 भन्दा बढ़ी ब्राण्ड सहभागी छन्। भदौ 14 चल्ने शोमा 200 स्टल राखिएको छ। यहाँ यात्रु बस, माइक्रो बस, पिकअप भ्यान, कार, मोटरसाइकल र स्कूटर प्रत्यक्ष रूपमा हेरेर ग्राहकले छूट अफरमा किन्न सक्नेछन्। साथै हेलमेट, टायर, लुब्रिकेन्ट्स जस्ता सामग्री पनि नाडामा राखिएको छ। विद्युतीय गाड़ी चार्जिङ स्टेशनलाई डेमोका रूपमा राखिएको छ। पहिलो दिन 30,000 अटो शोको अवलोकन गरेको नाडा अटो शो समितिका सभापति अनुप बरालले बताउनु भएको छ। उहाँका अनुसार पहिलो दिन 26 चार पाङ्ग्रे, 18 मोटरसाइकल, स्कूटर र 12 कमर्सियल गाड़ी सार्वजनिक गरियो। नाडा अटो शोको उद्घाटनका अवसर शर्मा उपराष्ट्रपति राम सहाय प्रसाद यादवले अटो शो व्यापारिक मेलामा सीमित नभई आर्थिक रूपान्तरणको सशक्त मार्गचित्र कोर्ने कदम भएको बताउनु भएको छ। अटोमोबाइल राजस्व संकलनको ठूलो स्रोत रहेको र यस क्षेत्रले ठूलो रोजगारी सृजना गरेको पनि यादवले प्रस्ट्याउनु भएको छ। चाडबाड नजिकिँदै गर्दा अटो शो आयोजना गरिन्छ। अटो शोमा वर्षभर बिक्री हुने गाड़ीको 60% भन्दा बढ़ी बुकिङ नाडा शोमा हुने आयोजकको दावी छ। सरकारले यस क्षेत्रलाई केवल राजस्वको स्रोतका रूपमा मात्र नभई आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण साझेदारका रूपमा हेर्नुपर्ने नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनु भएको छ।

0: नाडामा एकै दिन दुई पाङ्रे र चार पाङ्रे गरी 56 मोडलका गाड़ी सार्वजनिक शीर्षकको खबर कान्तिपुरमा छ।
1: काया कैरनमा वन्यजन्तु संरक्षण सहित मानव वन्यजन्तु द्वन्द घटाउनका लागि विद्यालय स्तरमा संरक्षण शिक्षाको आवश्यकता बारेको जानकारी सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: भर्ना खुल्यो।
5: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
6: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
5: फोन नम्बर 0156709246, 5670925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ
1: एनबीएल अटो लोन
2: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै 11 जना सांसदले मल ग्यासको अभाव महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीको कार्यशैलीसम्मका प्रश्न सोध्ने कांग्रेस विवादमा एकपछि अर्को रिट एमाले अध्यक्ष उल्लाई नेतृत्व छाड्न दबाव नाडा अटो शोको पहिलो दिन हिजो दुई पाङ्ग्रे सहित 56 मोडलका गाड़ी सार्वजनिक 30,000 अवलोकनकर्ता लगायतका खबर प्रस्तुत गर्यो।
5: अब बाँकी प्रसंग नेपालमा पछिल्ला वर्षहरूमा मानव वन्यजन्तु द्वन्द्व बढ़दो क्रममा रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको वैशाख 1 गतेदेखि हिजोसम्मका जनावरको आक्रमणबाट 18 जनाले ज्यान गुमाएका छन् भने 168 जना घाइते भएका छन्। मानिसमाथि नै हुने आक्रमणसँगै वन्यजन्तुले मानिसले पालेका पशु चौपाया र खेतीपाती ठूलो क्षति पुर्याउँछ। आफू र आफ्नो सम्पत्तिमा क्षति पुर्याएको रिसमा मानिसले पनि वन्यजन्तुलाई क्षति पुर्याउँदा मानव वन्यजन्तु द्वन्द बढ़ेको हो। वन्यजन्तुको संख्या बढ़नुका साथै अरू धेरै कारणले यस्तो द्वन्द बढ़ेको पाइन्छ। द्वन्द घटाउनका लागि अप्नाउन सकिने विभिन्न उपायहरूमध्ये एक उपाय विद्यालय स्तरमा दिइने संरक्षण शिक्षा हो। सुनौ थप जानकारी।
4: मानिस र वन्यजन्तु बीचको द्वन्द घटाउनका लागि मानिसले वन्यजन्तुको व्यवहार बुझ्न सबैभन्दा बढ़ी महत्वपूर्ण हुन्छ। आफ्नो क्षेत्रमा कुनै वन्यजन्तुले दुःख दिइरहेको छ भने त्यो कति बेला बस्तीमा आउँछ, त्यसले कस्तो बालीनाली वा घरपालुवा जनावरलाई आक्रमण गर्छ अनि कसरी बचाउन सकिन्छ भन्ने जानकारी पाएमा द्वन्द कम गराउन सकिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य बताउनुहुन्छ।
6: वन्यजन्तुहरूको बानी व्यवहार, उसको आहार, कुन समयमा यसले शिकार गर्छ, कस्तो ठाउँमा विचरण गर्छ, हामीले विशेष ध्यान पुर्याइदिनुपर्ने पक्षहरू कुन कुन हुन सक्छ। हाम्रो जुन दैनिक क्रियाकलाप सञ्चालन गर्दा वन जंगल जाँदा या अब चरन क्षेत्रमा हाम्रो गाई वस्तुहरू चराउन जाँदा अलिकति ध्यान दियौं भने हिउँ चितुवाको बढ़ी सक्रिय हुने समय कतिखेर हो, जस्तै अलि साँझतिर अलि रातिमा या एकदमै बिहानतिर बढ़ी सक्रिय हुन्छ भने त्यस्तो समयमा हाम्रा पशु चौपायालाई हिउँ चितुवाको नजिक जाने परिस्थितिबाट टाढा राख्न सक्यौं भने त्यो बारेमा ज्ञान प्राप्त भयो भने चाहिँ द्वन्द्वलाई पनि हामी न्यूनीकरण गर्न सक्छौ।
4: वन्यजन्तुको आनी बानी र आवश्यकता बारेमा जानकारी दिने धेरै तरिका मध्ये विद्यालय स्तरका पाठ्यक्रममा यो विषय समेट्नु धेरै प्रभावकारी हुन्छ। मुस्ताङ र ताप्लेजुङका विभिन्न पालिकाका स्थानीय पाठ्यक्रममा हिउँ चितुवाबारे विषयवस्तु समेटेपछि द्वन्द घटाउन निकै सजिलो भएको छ। मुस्ताङको बारागोङ मुक्ति क्षेत्र कागबेनी गाउँपालिकाको शिक्षा शाखा प्रमुख रेखा पन्त संरक्षण कार्यक्रमलाई दिगो बनाउन र द्वन्द घटाउन यस्तो कार्यक्रम सञ्चालन गरिरहेको बताउनुहुन्छ।
7: विद्यालयबाट प्राप्त ज्ञानले उनीहरूले आफ्नो धर्म, संस्कृति, प्राकृतिक सम्पदाको संरक्षण र जिम्मेवार नागरिक लगायत उनीहरूलाई वन्यजन्तुसँगको पनि सहअस्तित्वको भावना, संरक्षणको भावनाको विकास गर्नको लागि उनीहरूमा चाहिँ यो हिउँ चितुवा संरक्षण लगायत वन्यजन्तु संरक्षण शिक्षा दिनु आवश्यक।
4: विद्यालयका पाठ्यक्रममा कुनै वन्यजन्तुको विषय समेट्दा त्यसको आनी बानी र त्यसको क्षतिबाट जोगिन अपनाउन सकिने उपाय सहित त्यसको फाइदा पनि समेट्नुपर्छ। हिउँ चितुवाको उदाहरण दिँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य भन्नुहुन्छ,
6: हिउँ चितुवाको त समस्या मात्रै छैन, यसको त अवसरहरू पनि छन्। अब समस्याहरूलाई नै हामीले टार्गेट गरेर पाठ्यक्रममा नै राखिसकेपछि त्यो समस्या समाधान गर्नलाई अलि दीर्घकालसम्म यो लाभदायी हुन्छ भने अब यसबाट हुन सक्ने फाइदाहरूलाई पनि हामी सँगसँगै त्यही पाठ्यक्रममा राख्यौं भने त्यो दुइटै पाटो एकैचोटि गाउँमा एजुकेसन मार्फत चाहिँ प्रवाह हुने मौका पाउँछ। यसले गर्दाखेरि अलि लामो समयसम्ममा चाहिँ प्रभाव पार्छ र परिवर्तन गर्नलाई पनि यो सकारात्मक हुन्छ।
4: मानिस र वन्यजन्तु सदियौंदेखि एक आपसमा सह अस्तित्व कायम राख्दै बाँचिरहेका छन्। पछिल्ला वर्षहरूमा मानिसले वन्यजन्तुको वासस्थान अतिक्रमण गर्दा आपसी द्वन्द बढ़ेको पाइन्छ। यस्तो समस्या कम गर्न वन्यजन्तुको आनी बानी बुझेर बस्ने उपाय खोज्नुका साथै उनीहरूकै सहारा लिएर फरक तरिकाले आर्थिक क्रियाकलाप समेत सञ्चालन गर्न सकिन्छ। यस बारेमा ज्ञानहरू विद्यालय स्तरमा दिन सकेमा त्यो प्रभावकारी र दिगो हुने देखिन्छ।
5: हिउँ चितुवा सहित वन्यजन्तुको संरक्षण शिक्षा बारेको रेडियो कार्यक्रम बदलिदो नेपाल तपाईले अहिले 8 बजे सुन्न सक्नुहुन्छ। अब फेरि खबरकै सिलसिला। सरकारले आसन्न चाडपर्वलाई लक्ष्य गरेर भारतबाट करिब 25,000 टन चिनी आयात गर्ने भएको छ। आन्तरिक उत्पादनमा कमी आएको भन्दै भारतले चिनी निर्यात रोकेको छ, तर नेपालको अनुरोधमा भारतले 25,000 टन चिनी दिने भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले नजिकिँदै गरेका चाडपर्वमा चिनी अभाव हुन नदिन आन्तरिक र बाह्य दुवै स्रोत परिचालन गरी आपूर्ति व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। प्रवक्ता सुवेदीका अनुसार भारतबाट 25,000 टन चिनी आयातको प्रक्रिया अघि बढ़ेको छ। सरकारी कम्पनीहरू मार्फत भारतबाट यो चिनी आयात गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो। अनुसार अहिले भारतमा चिनीको मूल्य उच्च भएको हुँदा साल ट्रेडिङले गर्ने आयातमा केही अलमल भएको छ। मन्त्रालयका अनुसार साल ट्रेडिङले 22,000-23,000 टन चिनी आयात सहजीकरणका लागि मन्त्रालयमा पत्राचार गरेको छ। कारोबारमा खबर छ।
4: नयाँ संगठन तथा व्यवस्थापन ओएनडीएम सर्वेक्षणबाट संघ सरकार मातहतका विभिन्न तह र दर्जाका 2,754 दरबन्दी कटौतीमा परेका छन् भने 229 दरबन्दी थप भएका छन्। प्रधानमन्त्री कार्यालयले 17 मन्त्रालयमा कर्मचारीको नयाँ दरबन्दीको संरचना स्वीकृत भएको हो। गएको असारसम्मको तथ्याङ्क अनुसार संघ सरकार र मातहतको मन्त्रालय विभाग कार्यालय सहित 1,885 निकायमा 52,000 दरबन्दी कायम थियो। नयाँ ओएनडीएमबाट 5% धारामा दरबन्दी कटौती भएको छ। भूमि व्यवस्था सहकारी संघ मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव एकदेव अधिकारीका अनुसार परराष्ट्र मन्त्रालय बाहेक सबै मन्त्रालयको ओएनडीएम पूरा भएको छ। परराष्ट्र मन्त्रालयको दरबन्दी संरचनाको विषय अझै छलफलकै क्रममा रहेको उहाँले जानकारी दिनुभयो। कायाकैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बाढी र डुबानबाट बच्न के गर्ने?
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
8: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराउ।
8: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालका गाउँघरमा बिहानको शुरूआत प्राय कुखुराको भाले बासेको आवाजसँगै हुन्छ। कुखुरा पालन हजारौं परिवारको आय आर्जनको मुख्य आधार बनेको छ। घर खर्च धान्नेदेखि छोराछोरीको शिक्षा, रोजगारी सृजना र वैदेशिक रोजगारीबाट फर्किएका युवाको उद्यमशीलताको माध्यम समेत यही व्यवसाय बनेको छ। तर पछिल्ला वर्षमा कुखुरा पालन अर्थात पोल्ट्री क्षेत्र अनेक चुनौतीले घेरिँदा किसानहरू सड़कमा उत्रिन बाध्य भएका छन्। पोल्ट्री विज्ञ डाक्टर सुदीप हुमागाईका अनुसार पोल्ट्री क्षेत्र करिब 2 खर्ब रूपियाँ बराबरको उद्योग हो। कुल ग्रास उत्पादनमा यसको योगदान 2.9% रहेको छ। यस क्षेत्रमा 56,000 भन्दा बढ़ी परिवार आबद्ध छन् भने करिब 3,26,000 व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। किसानहरूको गुनासो केवल मूल्यको विषयमा सीमित छैन, उनीहरूको चिन्ता गुणस्तरीय चल्ला र दानाको उपलब्धतासँगै पनि जोड़िएको छ। कतिपय ह्याचरी उद्योगले तोकिएको मूल्यभन्दा महँगोमा चल्ला बिक्री गर्ने गरेको र खरीद गरिएका चल्लामा अपेक्षित गुणस्तर नपाइने समस्या किसानले उठाएका छन्। उत्पादन बढ़ी भएको बेला मूल्य एकाएक घट्ने समस्या पनि किसानले वर्षौंदेखि भोग्दै आएका छन्। जोखिम मुक्त भएन पोल्ट्री शीर्षकको खबर गोर्खा पत्रमा छ।
4: काया कैरनमा अब विदेशको खबर। भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको 4 वर्ष पुरानो प्रतिबन्ध हटाएको छ। विदेश व्यापार निर्देशनालयले जारी गरेको सूचना अनुसार गहुँको निर्यात नीति तत्काल लागू हुने गरी प्रतिबन्धितबाट स्वतन्त्रमा परिवर्तन भएको छ। भारतले सन् 2022 मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय देशमा गहुँको पर्याप्त मौजदात रहेको र उत्पादन समेत बढ़ेकाले किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुला गरेको सरकारले जनाएको छ। आधिकारिक तथ्याङ्क अनुसार भारत सरकारले सन् 2025-26 बाली वर्षमा झण्डै 12,06,50,000 टन गहुँ उत्पादन गरेको छ। यो अघिल्लो बाली वर्षको तुलनामा 2.3% धेरै हो। खाद्य तथा सार्वजनिक वितरण सचिव संजीव चोपडाले गहुँको घरेलु मूल्य अहिले कम रहेकाले निर्यात खुला गर्दा मूल्यमा सुधार आउने र त्यसबाट किसानको आमदानी बढ़ने बताउनुभयो। उहाँका अनुसार यसले आउँदा बाली सिजनमा किसानलाई गहुँको खेती बढ़ाउन समेत प्रोत्साहित गर्छ।
5: अब खेल खबर। आज वीरगंजमा नेपाल भलिबल लीग एनबीएलको ट्रफी टूर हुने भएको छ। काठमाडौँ उपत्यका बाहिर पहिलो पटक ट्रफी टूर गर्न लागि हो। नेपाल भलिबल लीगमा मधेसको प्रतिनिधित्व गर्ने टोली मधेस वारियर्सको समन्वयमा आज वीरगंजमा र भोलि जनकपुरमा ट्रफी टूर हुन लागेको नेपाल भलिबल संघले जनाएको छ। नेपालमै पहिलो पटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग एनबीएलको ट्रफी यसअघि ऐतिहासिक पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र सन्तपुर दरबार स्क्वायरमा अनावरण गरिएको थियो। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्ने एनबीएलको पहिलो संस्करण यही भदौ 19-27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राखेप कवट हलमा हुनेछ।
4: अब खबर संक्षेपमा। गैराती गण्डकी र बागमती प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा बागमती प्रदेशको सिन्धुपाल्चोकको धेरैसो ठाउँमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। आज राति कोशीको हिमाली र पहाड़ी भूभाग तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्छ।
5: इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाह रसूलको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ। यस अवसरमा आज रयाली सभा लगायत कार्यक्रम गरिँदैछ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। उहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजरी सम्वत शुरू भयो। सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीका लागि मात्र आज सार्वजनिक विदा दिएको छ।
4: बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभामा हिजो भएको मतदानमा मुख्यमन्त्री थापा मगरको विश्वासको पक्षमा 57 मत परेको थियो। प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल कांग्रेस सहितका अरू 3 दल भने सहभागी भएनन्। हिजो बागमती प्रदेशसभामा 58 सांसद उपस्थित रहेका थिए। त्यसमध्ये 57 जनाले विश्वासको मत दिएका कार्यवाहक सभामुख अप्सरा चापागाईले जानकारी दिनुभयो।
5: असार 31 गतेदेखि पूर्ण रूपमा ठप्प रहेको सिन्धुपाल्चोकको तातोपानी नाका जोडी सड़कमा 1.5 महिनापछि ट्र्याक खोल्ने काम शुरू भएको छ। पहिरो र भूकम्पका कारण भत्किएका घर टहराका भग्नावशेष हटाउन थालिएपछि केही दिनभित्रै सड़क सञ्चालनमा आउने भएको हो।
4: खोटाङको ऐसेलुखर्क गाउँपालिकामा निर्माण गरिएका 3 खानेपानी आयोजनाबाट झण्डै 400 घरधुरीले शुद्ध खानेपानी पाएका छन्। गाउँपालिकामा एकैसाथ 3 खानेपानी आयोजन निर्माण भएपछि विभिन्न वडाका 370 घरधुरी उपभोक्ता लाभान्वित भएका हुन्।
5: भौगोलिक विकटता र स्थानीय स्तरमा विशेषज्ञ स्वास्थ्य सेवाको अभावका कारण काभ्रे पलाञ्चोकको दुर्गम डाँडा पारी क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई अझै पनि उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता रहेको छ।
4: उखानसँगै हामी कायाकैरनको अन्तिम आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: प्रधानमन्त्री शाहले पहिलो पल्ट आज नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै 11 सांसदले मल ग्यासको अभाव महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्न सोध्ने।
4: नाडा अटो शोको पहिलो दिन 2 पाङ्रे सहित 56 मोडलका गाड़ी सार्वजनिक, पहिलो दिन 30,000 अवलोकनकर्ता।
5: मानव वन्यजन्तु द्वन्द घटाउन उनीहरूको आनी बानी बुझ्न आवश्यक, सकारात्मक फाइदा सहितको ज्ञान विद्यालय स्तरमै दिनुपर्ने।
4: भारतमा 4 वर्ष पुरानो गहुँ निर्यात प्रतिबन्ध हट्यो, किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आमदानी बढ़ाउने उद्देश्य।
5: र वीरगंजमा आज एनबीएलको ट्रफी टूर गराइँदै।
4: र अन्त्यमा आजको कार्टुन कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्ने सुझाव सहितको प्रतिवेदन बाहिरिएको छ। यहाँ एमाले अध्यक्ष ओली जस्ता देखिने व्यक्ति हार अध्ययन कार्यदल लेखिएको प्रतिवेदन पढ्दै गरेको देखिन्छ र भन्दैछन् कस्तो आभार प्रतिवेदन, त्याग गर भनेपछि मल त्याग कि मूत्र त्याग खुलाउनु पर्दैन। आजको कार्यक्रम सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथीसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी दिन नबिर्सौ। नमस्कार।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्यो। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
9: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 98660 86925 98560 34881 र 98460 47580।
10: अनुसन्धान प्रक्रिया अगाडि बढाउन मेरो चाहिँ आग्रह छ। अनुसन्धान गरिसकेपछि थाहा हुन्छ नि सत्य के हो होइन। बदमासी गरेका सही छैन, बेइमानी गरिया सही छैन, तर हामीलाई विश्वास छ हामी निश्चित उद्देश्य सहित राजनीतिमा आएको त्यो पनि सिङ्गो एकात्मक र केन्द्रीय शासन व्यवस्था राज संस्थाको समूह नष्ट गरेर संयुक्त क्रान्ति गणतन्त्र ल्याउने प्रक्रियाको मुख्य नेतृत्वकर्ताबाट होइन गैर कानूनी गतिविधि हुँदैन र चाहिँ अब निजी सम्पत्ति आर्जन गर्ने विषय त कल्पना पनि गर्न सकिन्न। मलाई विश्वास छ त्यो चाहिँ कहीँ पनि भेटिँदैन पनि गरिएको पनि छैन भन्ने कुरा म बुझ्छु।
11: होइन, एउटा कुरा चाहिँ जस्तो अब के छ भने भ्रष्टाचार त व्यापक छ नि त होइन यो देशमा। भ्रष्टाचार व्याप्त बढ्यो त्यतिखेर चाहिँ अराजकता भयो कुशासन भयो भनेर त जेएनजी विद्रोह पनि त भयो नि त होइन। यसको वितृष्णाका स्वरूप त नेपालमा
10: पहिलो कुरो त जेएनजी विद्रोह हो या होइन यसको पनि समीक्षा गर्न आवश्यक छ। किनभने भाद्र 23-24 नजिक आइसकेको छ, करिब भाद्र 23-24 पछिको घटनाक्रमलाई तपाईँले लिनुहोस् आजसम्म आउँदा एक वर्षको अन्तरालमा होइन यो मुलुक कहाँ पुगेको छ। झन कुशासनको दुष्चक्रमा मुलुक पुगेको छ। हत्या हिंसा लुटपाट बालिका बलात्कार अपहरण जस्ता जघन्य अपराधहरू बढेका छन्। दिन राडे महिला सुरक्षाकर्मी त्यो पनि मध्य बानेश्वरमा राजधानीको मुटुमै कुटिएको तपाईँले हिजो मात्र देख्नु भएको छ। अब तपाईँले यो एक वर्षको अन्तरालमा चाहिँ महँगी कालाबजारी तस्करी अझ बढी भ्रष्टाचार अझ बढी कमिसन करको दर बढाइएको छ। कमिसनको पनि दर बढाइएको छ, करको दर मात्र बढाइएको छैन। तपाईँ कुनै सरकारी निकायमा सरकारी कार्यालयमा राजनीति नियुक्तिमा जाँदा कमिसनको दर हिजोको भन्दा बढाइएको छ। हिजो खराब भयो संस्था भ्रष्टाचार भयो भने हामीले निरन्तर लड्यौं। संस्थागत भ्रष्टाचारका फाइल एउटा पनि खोलिएको छैन। यहाँले संस्थागत भ्रष्टाचारका फाइल अख्तियार दुर्पयोग अनुसन्धान आयोगमा झन्डै 39 फाइल जहाँ तत्कालीन साधन रेखा समितिबाट हामीले कार्य प्रक्रिया अगाडि बढाउन भनेर फाइल खोलिया ती कुनै पनि खोलिया छैन होइन। नकली भुटान सरकारको प्रकरणको बाँकी किनारलाईदेखि लिएर गिरिबन्धु टी स्टेट कम्बोडिया कहाँ हजारौं छन् त्यहाँ त मुद्दाहरू। भनेपछि सरकार कहाँ छ त एक वर्षमा। अर्को कुरो जेएनजी विद्रोह सब मानव स्वतस्फूर्त थियो भने भाद्र 23 तत्कालीन ओली सरकारले लगाएको सामाजिक सञ्जालमाथि प्रतिबन्ध फुकुवा गर्ने मार्क्सहित युवा विद्यार्थीहरू सडकमा निस्किएका थिए। त्यो युवा विद्यार्थी निस्केको जुलुसमा कसरी अमेरिकी युथ काउन्सिल पुगो, कसरी बार बार फाउन्डेसन पुगो, कसरी टिओबी पुगो, भोलिपल्ट 24 चाहिँ हत्या हिंसा लुटपाट आतंक सिंहदरबार जलाउने सर्वोच्च अदालत जलाउने अख्तियारलाई देशभरिका 26 संरचना जलाउने प्रक्रिया मुख्य नेतृत्वकर्ता सुदन गुरुङ कसरी टिओबी प्रमुख कसरी चाहिँ सिंहदरबार जलाउन पुगो यसो खोइ समीक्षा सत्य बाहिर आउनु पर्दैन। जेएनजी विद्रोह किन भएको थियो र अहिले यहाँ अन्तिम
11: जेएनजी विद्रोह त हिजोको अराजकता कुशासन भ्रष्टाचार 35 वर्षदेखिको रजगजका कारण भएको थियो भन्ने छ नि त होइन समीक्षामा।
10: होइन, त्यो जेएनजी विद्रोहमा यो मैले अघि नै भनेका चाहिँ संस्थाको घुसपेट कसरी भयो अथवा नियोजित थियो या घुसपेट हो त्यसको समीक्षा गर्नु पर्दैन, राष्ट्रिय बहस गर्नु पर्दैन। यो सत्य त के सत्य त एउटै हुन्छ नि, हजार तर्क हुन्छन् तर सत्य एउटै हुन्छ कि जेएनजी विद्रोह पछि यहाँसम्म आउँदा जुन पात्रहरूको हातमा कि त जेएनजी विद्रोह अपहरित भयो हो सेभोटेज भयो त्यसपछि जसले जस जोबाट सुरक्षा चुनौती छ तिनै अहिले के छन् सुरक्षा प्रमुख छन् हो। जसले अनुसन्धानको दायरामा ल्याउनु पर्यो तिनै के छन् अहिले सरकार प्रमुख छन्। सिंहदरबार जलाउन आदेश दिने बालिन सरकार प्रमुख छन्। सिंहदरबार जलाउने प्रक्रिया नेतृत्व गर्ने सुदन गुरुङ गृहमन्त्री छन्। 14,000 कैदीहरू फरार भएका थिए, ती 14,000 कैदी अहिले कहाँ छन्। अहिले देखिएको जो हत्या हिंसा लुटपाट आतंक बलात्कार घटनामा तिनै जघन्य अपराधमा त तिनै अपराध जोडिएका छन् हो। 14,000 कैदी मात्र भागेनन्, 23 हतियार लुटेको हतियार फिर्ता भएको छैनन्। लुटेको हतियार कहाँ छन् खोज्नु पर्दैन। झन्डै 4 खराब बराबरको भौतिक क्षति अपूर्णीय अकल्पनीय क्षति भयो, 76 बलिदान भयो। त्यो 4 खराब क्षति भएको चाहिँ संरचनाहरू फेरि पुनर्निर्माण प्रक्रिया सुरु गर्नु पर्दैन। अनि एक वर्षको समीक्षा पनि कसले गर्ने,
11: सबै कुरा चाहिँ एकैपटक वर्ष त पुगेकै छैन नि, 4-5 महिना
10: समीक्षा कसले यसको समीक्षा कसले गर्ने मलाई भनिदिनुहोस् त प्लिज.
11: तपाईँहरू गर्नु समीक्षा, सरकार त सुशासनतर्फ छ नि त अहिले.
10: होइन, सुजन उर्ने गर्ने सुशासन होइन, के हो शासनको दुष्चक्रमा होइन. मुलुक इतिहासमै सर्वाधिक राष्ट्रियता संकटमा छ. सुगौली सन्धि पछिको सबभन्दा बढी सर्वाधिक संकटमा कहीँ छ भने मुलुकको राष्ट्रियता संकटमा छ. मुलुकको चाहिँ राष्ट्रियता जनतन्त्र जनविकास सभामा यो सरकार त सरकारै छैन. सरकार कहाँ छ मलाई देखाइदिन्छु. मैले नीतिनिर्माणको तहमा सरकार छैन हो. सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने, जवाफदेही हुनुपर्ने. सरकार संसदप्रति उत्तरदायी छैन, जवाफदेही छैन.
11: होइन, आज प्रधानमन्त्री संसदमा जाँदै हुनुहुन्छ त कालो चस्मा लगाएर. फेरि
10: प्रधानमन्त्री जान्छ नि जाने, के थाहा, मन लाग जान्छ नि मन लाग जान्छ.
11: 11 प्रश्नहरू छन्, हुन त अब जाने नजाने टुङ्गो त छैन, तै पनि रुलिङ त भएको छ नि त
10: सभामा लाग्नु पर्यो. अहिले बालेनजीले तपाईँलाई मैले भनौँ, संवैधानिक दृष्टिकोणबाट बालेनजी निरक्षर हुनुहुन्छ हो. कहाँ संवैधानिक दृष्टिकोणबाट हेर्ने, राजनीतिक दृष्टिकोणबाट निरक्षर हुनुहुन्छ. अनि संवैधानिक दृष्टिकोणमा निरक्षर, राजनीतिक दृष्टिकोणमा निरक्षर, सामाजिक दृष्टिकोणमा निरक्षर व्यक्ति प्रधानमन्त्री भएपछि मन लागे जान्छन्, मन लागे जाँदैन. उनको असंवैधानिक
11: होइन, अब रुलिङ भाषण त सभामुखले रुलिङै गर्नु भएको छ त अस्ति, तपाईँले सुन्नु भएन रुलिङ गरेको.
10: यो त इतिहासमा सबभन्दा बढी लाज लाग्ने विषय हो यो हो. हाम्रो प्रतिनिधि सभा नियमावलीमै प्रस्तुत व्यवस्था छ कि प्रत्येक महिनाको पहिलो हप्ता होइन प्रधानमन्त्री संसदमा गएर जवाफ दिनुपर्ने, प्रश्नोत्तर कार्यक्रम राख्ने. 15 मान्यज्यूहरूले प्रश्न सोध्न पाइने. हाम्रो प्रतिनिधि सभा नियमावली नै भएको व्यवस्था हो. कोही रुलिङ गर्नुपर्छ, त्यो पनि रुलिङ मिति नै तोकेर 10 भाद्र 10 उपस्थित भएर जवाफ दिने भनेर मिति तोकिया छ. जेठ 17 अचानक संसदभित्र पसेर होइन हात उठाएर सभामुखलाई चाहिँ सभामुखमा समय मागेर नेपालले भारतीय भूमि मिचेको छ भनेर राष्ट्रघाती अभिव्यक्ति दिएर निस्किएको चाहिँ सरकार प्रमुख. फेरि अस्ति भर्खरै मुस्ताङ पुगेर, यहाँलाई मैले त्यो पनि भन्नै पर्छ, मुस्ताङ पुगेर मुस्ताङमा अमेरिकी सार्वजनिक मामिला प्रमुख माइक हार्करसँग भेटेर, गोप्य भेटघाट गरेर युरेनियम र अमेरिकी बेस क्याम्पसँग सम्बन्धित गम्भीर विषय छलफल गरेर फर्केका बालेन आज संसद जान्छ नि जाने.
11: फेरि भन्नुहोस् त, फेरि दोहोऱ्याउनुहोस् त, मुस्ताङमा उहाँले अमेरिकी मालिका प्रमुख मामिला प्रमुख
10: होइन हो होइन, मुस्ताङमा अमेरिकी सार्वजनिक मामिला प्रमुख माइक हार्करसँग उनको गोप्य भेटघाट भएको छ.
11: यो प्रमाणित कुरा हो,
10: जो प्रमाणित कुरा हो त नि. जो त्यो हुँदैन थियो भने, तपाईँले यदि हुँदैन थियो भने प्रधानमन्त्री त सार्वजनिक हुनुपर्ने, पारदर्शी हुनुपर्दैन. यहाँबाट सशस्त्र जनपदका पिएस हो, ठाउँका ठाउँ छोडेर सेना मात्र लिएर अनि किन गए मुस्ताङ? हामीले धामै थापाउनु पर्दैन. हाम्रो सरकार प्रमुख किन जाँदैछन्, के काम गर्दैछन्, बिहानदेखि बेलुकासम्म थापाउनु पर्दैन जनताले. यो बालेन मात्र होइन नि त, अहिले त प्रधानमन्त्री बालेन हो नि त हो. उनको अहिले जसरी हुन्छ नेपाललाई चाहिँ सैन्य, अब अमेरिकी सैन्य बेस क्याम्प खडा गर्ने नेपालमा, र मुख्यत अमेरिकाको चासो युरेनियम हो, त्यो पनि मुस्ताङ केन्द्रित होइन. तपाईँले हेर्नु होला, युएस एमबेसीमा गएर यसो अहिले एक दुई दिनका फेसबुक पनि हेर्न सक्नुहुन्छ. के भन्छ, हेर्दाखेरि तपाईँले देख्न सक्नुहुन्छ. भनेपछि यसरी पछिल्लो समय यदि चिनिया दबाव हुँदैन थियो भने, मैले कुटनैतिक असफलताको विषयमा भने, कुटनैतिक नियोग आयोगका कुटनैतिक नियोग प्रमुखहरूलाई त सिंहदरबारमै ल्याएर चाहिँ धम्क्याउने, थर्काउने, हुर्मत लिने झरम राजदूतलाई देखिहाल्नु भएको छ हो. त्यसपछि गएर सुकीय आतंक छ, त्यो कमिसनको आतंक पनि छ, र व्यक्ति अराजकता अनियमितताको आशंका आतंक.
11: भनेपछि युरेनियम उत्खननमा चाहिँ अमेरिकाको चासो, मुस्ताङमा चाहिँ अब अमेरिका गएर युरेनियम उत्खनन गर्ने, अनि चीनले हेरे हेरे हुन्छ त्यसो भए
10: हो. त्यसको यसै कारणले हामीले भन्छौँ कि यो बालेनजी त मुलुकलाई पनि गाह्रो हुनुभयो, मुलुकलाई मात्र होइन राष्ट्रपतिलाई पनि गाह्रो भएको छ. संसद दलको बैठकमा संसद दलको नेता जाँदैन, तपाईँले गाह्रो देख्नु भएको छ. प्रधानमन्त्री संसदमा जाँदैन, नीति निर्माण नीति योजना कार्यक्रम मात्र होइन, बजेटको छलफल, बजेट पास गर्दा पनि पीएम प्रधानमन्त्री बिनाको बजेट पास भयो. भनेपछि बालेनजीले संसदलाई पनि हुर्मत लिनुभएको छ, राष्ट्रपतिलाई पनि हुर्मत लिनुभएको छ, मुलुकको पनि हुर्मत लिनुभएको छ. अब यो बालेनजी त मुलुक र राष्ट्रपतिको लागि पनि गाह्रो भइसकेको मैले पछिल्ला घटनाक्रमबाट प्रमाणित गरेको देखिन्छ. र अझ भनौँ, यो टिओबी गतिविधि त उहाँले दलाई लामाको जन्मोत्सव मनाउने अनुमति दिनुभयो, त्यसपछि गएर दलाई लामासँग सम्बन्धित समर्थित त्यो टिओबीको यहीँ सम्मेलनै गर्ने अनुमति दिएको थियो. तैपनि चिनिया दबावको कारणले त्यो सम्मेलन स्थायी हुनुभयो. भनेपछि कसरी हुन्छ यो अस्थिरता अराजकता निम्त्याउने र मूलत होइन वैदेशिक शक्ति केन्द्रहरूको यहाँ चाहिँ के भन्छ सैन्य अखडा कायम गर्ने प्रक्रियामा बालेन सरकार उद्धत छ, र त्यो मुस्ताङ भ्रमण पनि त्योसँग सम्बन्धित छ भनेर हामीले अनुमान गर्न सक्छौ.
11: त एउटा कुरा चाहिँ, अब जनताले जुन किसिमको विश्वास गरेका छन् राजन दाहालजी, किनभने देश बन्नुपर्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो होइन. हामीले चाहिँ आरोप प्रत्यारोप भन्दा पनि, तर मुलुकमा फेरि अर्को खालको द्वन्द निम्तने खतरा छ त्यसो भए.
10: त्यो सरकार आफ्नै संलग्न छ. तपाईँले सुकुम्बासी बस्तीमा डोजर लगाएदेखि आजको दिनसम्म जो होल्डिङ सेक्टर नाममा हिरासतमा बसेका सुकुम्बासी 17 जनाको मृत्यु भएको छ. जबरजस्ती सुकुम्बासी बस्तीमा डोजर लगाइएर उजाड बनाइएको बस्ती अहिले कस्ता छन्, तिनलाई त कमसेकम वैकल्पिक व्यवस्थासहित सायद बस्ती स्थानान्तरण गरिन्थ्यो भने 17 जनाले आत्महत्या गरिदिन्थे। त्यो आत्महत्या दुर्सन मुद्दा बालन सरकार लाग्नुपर्छ। सुकुम्बासी बस्तीमाथि डोजर आतंकबाट शुरू भएको बजेटमा शिक्षा स्वास्थ्यमा कर अहिले पनि कर लागेछ र उहाँ फेसबुकबाट फिर्ता लिनुभयो तर राजपत्रमा निस्केको त के छ, कर लगाएर निस्किया छ। त्यो राजपत्र नबदलिएपछि लगातार कर लिएको छ, विद्युतको कर छ हो, करको दर हेराफेरी छ, करको दर अग्रिम चुहावट छ, बजेटमा कहीँ जनता छैन, विकासमा ठप्प छ, राष्ट्रिय गौरवको आयोजनाहरूमा एउटा पनि काम भएको छैन, एउटा पनि ठेक्का चाहिँ अब प्रक्रिया अगाडि बढाएको छैन। बजेट पनि बजेटको हिसाबले विकासको हिसाबले सरकार असफल अथवा सरकारै छैन भनौँ, सार्वजनिक सेवा प्रभावमा सरकार छैन, विपदमा सरकार छैन, विपद यति धेरै आइलागेका छ होइन, तर के हुन्छ उहाँ रुवा खोकी लाग्दा मन्त्री हेलिकप्टर चढेर बजाङबाट आउँछन्, त्यहीँ जाडरको रोल्पामा भएको पहिरोबाट चाहिँ उद्धार गर्न हेलिकप्टर पठाउँदैन। यसरी अख्तियार असरको चरम दुरुपयोग गरिएको जुन देखिन्छ होइन, मैले अघि नै भने कि कुनै पनि हालतमा अब यो सरकारलाई अल्गोरिदमको दुरुपयोग गरेर शासन सत्तामा पुग्न फेसबुक काम लाग्यो, अब फेसबुकबाट सरकार चल्दैन, सरकार प्रमुख आफैले होइन सम्बोधन फेसबुक आफ्नो फेसबुक लाइभ गर्छन्, नेपाल टेलिभिजन लगाएका
11: होइन फेसबुकबाट पैसा आउँछ नि त, अनि मोनिटाइज भएको पैसा राम्रो डलर आउँछ नि त फेसबुकबाट, तपाईँलाई थाहा छैन यतिखेर
10: हो, त्यसले के गर्छ बालनजीको सम्बोधन आफ्नै फेसबुक वालबाट गरेकोबाट के पुष्टि हुन्छ भनेदेखि उनको चिन्तन र दृष्टिकोण त्यहाँ झल्किन्छ क्या, कति संकीर्ण चिन्तन रहेछ दृष्टिकोण रहेछ। मैले
11: तपाईँहरूले के गर्नुभयो भने क्या 20 वर्षसम्म तपाईँहरूले के गर्नुभयो, देशले खाल्डोमा त पार्नुभयो नि, भुमरीमा त पार्नुभयो नि त तपाईँहरूले पनि, तपाईँहरूको के राम्रो रहेर काम
10: होइन, नराम्रो के रह्यो त
11: होइन, देशमा बेरोजगारी समस्या त्यस्तै गरेर भ्रष्टाचार त्यस्तै भयो, प्रशासन त्यस्तै भयो, नागरिकहरू पीड़ामा भए त्यतिखेर पनि होइन,
10: जनता यस्तो छ। मैले भन्नै खोजेको छ पुरा, हामी त तत्कालीन माओवादी केन्द्र र हामी 63 पछि आएको शान्ति प्रक्रियामा आइसकेपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर जनतालाई अधिकार सम्पन्न बनाएर दलित महिला जनजाति मधेसी उपेक्षी उत्पीडित अधिकारीहरू संविधान संस्थापित गरेर संविधानको सफल कार्यान्वयन प्रक्रियामा आएको हामी अलग पार्टी हो। तपाईँलाई पुराना पार्टी काङ्ग्रेस एमाले र माओवादीले एउटै डोलामा जो डालोमा हालिराखिया छ त्यो पनि गलत छ, ठिक छ। हाम्रा कमजोरी कति हुन्, अरू पार्टीका कमजोरी कति हुन्, सरकार सञ्चालनमा पनि अथवा जनताका अधिकारसँग सम्बन्धित प्रश्नमा पनि त्यसको अलग व्याख्या गर्नुपर्ने हुन्छ र हामीले सकेको राम्रो गर्यो, नसकेको नराम्रो गरिएन। तपाईँले यति भन्नुपर्छ संस्था भ्रष्टाचार विरोधी अभियान हामीले चलाओ, त्यसमा 55 प्रधानमन्त्री उहाँ चलाओ, त्यो अभियान चलाएकै कारणले सरकार ढलो, 18 महिना सरकार ढलो, कङ्ग्रेस समाजको समेत सरकार बनो, यो वस्तुगत सच्चाइले आत्मसात गर्नुपर्ने हुन्छ, ठिक छ। हामीले गर्न सकेको काम त अहिलेकाले गर्नु पर्यो नि, यति सर्वाधिक सुवर्ण अवसर छ कि झन्नै द्वितीय नजिकको एकल पार्टीको सरकार छ, उहाँलाई राम्रो काम गर्न कसले रोकेका छ, उहाँलाई जनउत्तरलाई जवाफदेही हुन कसले रोकेका छ, उहाँलाई सुशासन संविधान सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्न कसले रोकेका छ, उहाँलाई संस्था भ्रष्टाचार फाइलहरू खोल्न कसले रोकेका छ, अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुने गरी ती तीन पटक तपाईँले सोधिदिनु होला यो बालनजी र बालनजीको मन्त्री परिषद र बाल राष्ट्रपतिका नेतालाई ती तीन पटक होइन रेड कलर नोटिस जारी गर्न इन्टरपोललाई सिफारिस गरेका व्यक्ति शेरबहादुर देउवालाई फेरि रेड कार्पेट किन भिच्छ्या लाग्दैन, नैतिकतालाई राजीनामा दिनु पर्दैन हो, जसलाई ती तीन पटक एकपटक होइन इन्टरपोललाई रेड कलर नोटिस पक्राउ पूर्जी जारी गरेर इन्टरपोललाई ती तीन पटक रेड कलर नोटिस जारी गर्न सिफारिस गरेको व्यक्तिलाई एयरपोर्टमा के गरिएको छ, सुरक्षा प्रदान गरिएको छ, रेड कार्पेट बिछाइएको छ, सलाम गरेर चाहिँ लगाएर घर राखिया छ, लाज हुँदैन न, कि त हिजो गलत गरिएको थियो राजीनामा दिनु पर्यो हो, पक्राउ नै गर्नु नपर्ने मान्छेलाई चाहिँ किन पक्राउ पूर्जी जारी गरे, पक्राउ नै गर्नु नपर्ने मान्छेलाई किन रेड कलर नोटिस जारी गरे, के भन्छ अन्तर्राष्ट्रिय जगतमा, लाज लाग्दैन, शरम लाग्दैन, अझै सरकारको प्रमुख हैसियत बस्न मिल्छ, सरकार भन्न मिल्छ बालन सरकारलाई, हरेक दिन अनैतिक ताको प्रकाष्ठमा के देखिन्छ यो सरकार गतिविधि, मैले कहीँ हजुरलाई आलोचना गर्न खोजे होइन, नियत भन्दा पनि परिणाममा हेर्ने, हामीले परिणाममा हेर्दा नीतिमा हेर्ने, बजेटमा हेर्ने, कारणमा हेर्ने, सार्वजनिक सेवा प्रवाहमा हेर्ने, प्रशासनिक दक्षतामा हेर्ने होइन, नेतृत्व क्षमता निर्णय, कुनै निर्णय यस्ता छन् बालनका 6 महिनाका निर्णय जो कि फिर्ता लिन नपर्ने, कुनै निर्णय यस्ता छन् जो कि सम्मानित अदालतले बदर गर्न नपर्ने, एउटा निर्णय मलाई सुनाइदिनुहोस् त, कुनै यस्तो कुनै राम्रो काम छ, नराम्रो काम त हजार छन् यहाँ, राम्रो काम एउटा 6 महिनामा एउटा यो चाहिँ राम्रो काम गराएको छ बालनले भनेर मलाई एउटा कामको चाहिँ फेरिस्त यदि उहाँले बताइदिनु भयो भनेदेखि म पनि सुस्थित हुन्थे भन्ने लाग्छ। अहिले मिडियाकर्ममाथि मैले मिडियाकर्ममाथि यसरी आक्रमण गरिरहेको छ, बोल्नै नहुने, प्रश्न गर्नै नहुने, यो मुद्दा होइन प्रश्न गर्नै नहुने, हिजो मात्र हाम्रो यहीँ प्रेस संगठन नेपालका बागमती प्रदेशका महासचिवले फेसबुकमा सांसदको आलोचना गर्नुभएको छ, मानहानिको मुद्दा चाहिँ दर्ता गरेर तुरन्तै गिरफ्तार गरिएर फेसबुकबाट बनेको सरकार, फेसबुकबाट उदाएका पात्रहरू, फेसबुकबाट बनेको पार्टी, फेसबुकबाट जितेका सांसद अहिले फेसबुकमा आलोचना गर्ने बित्तिकै गिरफ्तार गर्नुपर्ने, मिडियाकर्मीको चाहिँ अब गेटमा गाडी तेर्स्याउने, तराईमा पुरै साम्प्रदायिक दङ्गा धार्मिक उपद्रवको नेतृत्व स्वयं सरकारले गर्ने, ती चारजनाको हत्या किन गरे, हत्या गर्नुपर्ने कारण थियो सामाजिक सद्भाव कायम भड्कुस हुन गरे हो नि त, सामाजिक सद्भाव भड्काउन, प्रेस स्वतन्त्रता हनन गर्न, सरकारको प्रत्यक्ष नेतृत्व गुण्डागर्दी देखिन्छ, अनि सरकार भन्ने कि गुण्डागर्दीको चाहिँ अब नेतृत्व बालेन गरेका छ भन्ने नै हामी चाहिँ भन्न नसक्ने हो, यो प्रश्न छ नि त। तपाईँले यहीँबाट भन्नु पर्यो कि राम्रा काम केही छैन भने हामी खुलेर समर्थन गर्छौं।
11: हस् राजनजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नेकपाका नेता राजन दाहाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
12: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
13: होइन, कति पुन मोबाइल भन्दै कराएको,
12: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
13: कहाँ छ पुन मोबाइल?
12: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
13: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्, 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
13: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
14: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
15: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
14: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्, किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
16: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 9460-26617 र 9161-38981।
17: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
18: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
18: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
17: ए त्यसो भए त म गइहालेँ,
18: चिया त पिएर जाऊ,
17: अहिले हतार छ, पछि आउँदै गरौँला है।
19: दीर्घायु फर्निचर सोरुम,
20: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
19: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
21: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
20: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
19: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765-70-9 मोबाइल नम्बर 9840-61-268
20: 9850-60-268।
22: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
23: तर महँगो होला नि?
22: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
24: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
25: बाराही अल्मुनियम, अब यूपीभीसीको साथमा।
24: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
25: सम्पर्क बाराही यूपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9855322938 र 9808222938।
0: भित्र र बाहिरको कारोबारी गिरोहको एउटा चङ्गुल, एउटा जालो जस्तै हामीले देखिरहेका छौँ। त्यसको भरपूर यथेष्ट प्रमाणहरू, भरपूर यथेष्ट सूचनाहरू हामीसँग छ। तथापि मैले अघि भनिसके, यसलाई निश्चित गर्ने शक्ति
11: तपाईँसँग, कसले के गर्न खोजिरहेको छ पार्टी भित्रैबाट, पार्टीकै नेताले त्यो काम गर्दैछन् भने भन्नुहोस् न आज जनतालाई, नेता
0: कार्यकर्ता। यसमा स्पष्ट छ, जुन चुनदेवीमा बस्नुभएको साथीहरू हुनुहुन्छ र त्यसमा त्यसलाई इतर पक्ष जुन भनिएको छ अहिले नेपालको राजनीतिक परिदृश्यमा, त्यो भित्र केही सदस्यहरू, दुई तीनजना तीनजना, यो एउटा कारोबारी गिरोह जस्तो, एउटा राजनीतिक कारोबारी गिरोह जस्तो त्यहाँ देखिन्छ। तपाईँले त्यसलाई मबाटै नाम किन बनाउनुहुन्छ?
11: जनतालाई के थाहा हुन्छ काठमाडौँमा चुनदेवीमा भएको कुरा, बताउनुहोस् न आज।
0: होइन, यो छातकाती विषय छ। पार्टीको पूर्व मन्त्री भइसक्नु भएको, पार्टीको केन्द्रीय सदस्य भइसक्नु भएको, पूर्व राज्य मन्त्री भइसक्नु भएको एउटा एउटा एउटा गिरोह जस्तै, त्यो कारोबारी गिरोह भन्छु म त्यसलाई, त्यो कारोबारी गिरोह एकदम एक्टिभ भएको छ। र तपाईँले अलिक पछाडि जानुभयो भने 2074 सालको एउटा नियुक्तिलाई लिएर यसलाई जोड्नुहुन्छ भने, चलचित्र विकास बोर्डको अध्यक्षमा तत्कालीन समयमा निकिता पौडेल, जो अहिले अहिले सत्तारूढ दल रासोपाको सभापतिको धर्मपत्नी हुनुहुन्छ, निकिता पौडेलको चलचित्र विकास बोर्डको अध्यक्षमा एउटा विवादास्पद नियुक्ति भएको थियो, तपाईँ त्यहाँ हेर्न सक्नुहुन्छ। त्यो बेला तत्कालीन संचार मन्त्री मोहन बहादुर बस्नेत हुनुहुन्थ्यो र मोहन बहादुर बस्नेतले बलजबस्ती मन्त्री परिषदमा यो प्रस्ताव लानुभएको थियो, पछि त्यो मन्त्री परिषदबाट पारित भयो। त्यो कुन अवस्थामा भएको थियो भने, त्यो बेला 2074 साल मक्सिरको 21 गते निर्वाचन सम्पन्न भएको थियो 74 सालको। त्यो निर्वाचन सम्पन्न भएको चार दिन पछाडि जब नतिजा आउन थालिसकेको थियो, त्यो बेला यो विवादास्पद नियुक्ति भएको थियो। र अहिले यथेष्ट केही सूचनाहरू हामीसँग छ, त्यो बेलाको त्यो सम्बन्ध, त्यो गिरोह त्यो बेला एउटा ठूलो स्क्यान्डलकै रूपमा थियो। यो आर्थिक लेनदेन पनि त्यो नियुक्तिमा भएको भन्ने परिचर्चाहरू त चर्चा परिचर्चा सर्वत्र थियो। र त्यो बेलाको यो सम्बन्धले अहिले पनि काम गरिरहेको छ भन्ने एउटा स्कुल अफ थाउट छ। र
11: सभापति पत्नी निकिता पौडेल र मोहन बस्नेत बीचको त्यति बेलाको सम्बन्ध सुमधुर छ अहिलेसम्म पनि, त्यसो भए
0: होइन? त्यसमा यथेष्ट सूचनाहरू हामीसँग छ। हेर्नुहोस्, यसमा सत्तारूढ पार्टी सभापतिको धर्मपत्नी, त्यति बेला उहाँहरूको बिहे भएको थिएन, उहाँहरू सम्बन्धमा हुनुहुन्थ्यो हुनुहुन्नथ्यो, त्यो तपसिलको विषय भयो, तर उहाँहरूको बिहे नहुँदैको विषय हो यो, होइन? त्यो बेलाको सम्बन्ध अहिले कसरी जोडियो भन्ने तपाईँको जुन प्रश्न छ, यो त्यो बेलाको विवादास्पद नियुक्ति, त्यसको सदस्यता, होइन, यो पछिल्लो समय आएर कुनै एउटा पार्टी सभापति रवि लामिछाने निकट कुनै नेताको, कुनै सांसदको घरमा बैठक बसेको यथेष्ट सूचनाहरू प्राप्त भएको छ।
11: उहाँको निकट भनेर दीपकजी
0: हुन सक्छन् र थुप्रै सांसदहरू हुन सक्छन्, तर अब यो सूचना हो, सूचना तपाईँले अब यो सूचनालाई तपाईँहरूले पुष्टि गर्ने हो, संचार माध्यमले पुष्टि गर्ने, यसमा थप खोतल्ने विषय गर्ने हो, होइन? जुन पार्टी सभापति रवि लामिछाने निकट यो कारोबारी गिरोह छ र त्यो राजनीतिक एउटा शक्तिको आडमा जुन कारोबारी गिरोह त्यहाँ छ र नेपाली कंग्रेसको इतर पक्ष जो सत्तामा लामो समय रजगज गर्यो, लामो समय सत्तासीन रह्यो र त्यो सत्तासीन रहँदा राजनीतिक गुण भन्दा पनि त्यो आर्थिक गुणले भरिपूर्ण थियो, त्यो कारोबारी समूह गिरोह जसलाई भनिन्थ्यो नेपाली कंग्रेस सत्तामा हुँदाखेरि पनि, त्यो गिरोह अहिले
11: जनक चतुर्थसँग हामी कुराकानी गर्दैछौ, उहाँको टेलिफोन मा चाहिँ केही समस्या आएको जानकारी प्राप्त भएको छ। हामी फेरि जोड्छौं जनक चतुर्थजीलाई। नेपाली कंग्रेसको अहिलेको विवाद के हो र यो आन्तरिक विवाद कहाँसम्म पुगेको छ, यो कसरी चाहिँ नेपाली कंग्रेसलाई एक दिक्का बनाउनका निम्ति किन सकिरहेको छैन, यो विभाजनको डिलमा वा संघारमा हो वा नेपाली कंग्रेसभित्रकै नेता कार्यकर्ताहरूले चाहिँ यसमा रोल प्ले गरिरहेका छन्, त उहाँले एउटा आरोप लाउनु भएको छ नेपाली कंग्रेसभित्रको पनि एउटा कारोबारी गिरोह छ, कारोबारी गिरोहले नेपाली कंग्रेसलाई सिद्ध्याउन खोजिरहेको छ भन्ने जुन आरोप लाउनु भएको छ, यसका पुष्टि गर्ने आधारहरू के हुन्छ? नेपाली कंग्रेस आज किन विभाजनको डिलमा, नेपाली कंग्रेसलाई आज सिद्ध्याउन कसले खोजिरहेको छ त, नेपालको लोकतान्त्रिक पार्टी आज सर्वोच्चको ढोका ढकढक्याउनु पर्ने स्थिति किन पैदा भइरहेको छ त भन्ने विषयमा हामी चर्चा र परिचर्चा गरिरहेका छौं किनभने अहिले शेरबहादुर देउवा स्वदेश फर्किनु भएको छ त्यसपछि गगन कुमार थापाले विशेष महाधिवेशन मार्फत आधिकारिकता पाइसक्नु भएको एउटा परिस्थिति पनि छ त्यस विषयको अन्तर्गुलित रूपमा चाहिँ हामी बहस गरिरहेका छौं किनभने कंग्रेसको पछिल्लो अवस्था निकै जटिल र पेचिलो बन्दै गइरहेको छ उहाँहरू बीचको एकता वा विभाजनलाई रोक्नका निम्ति नेपाली कंग्रेसभित्र जुन किसिमका कसरतहरू भइरहेका छन् ती कसरतहरू सार्थक हुन सकिरहेका छन् कि छैनन् कहाँनिरबाट चाहिँ हलो अड्कियो त्यो हलोलाई किन फुकाउन सकिएन आजको नेपाली बहसमा हामी चर्चा गरिरहेका छौं नेपाली कंग्रेसको आन्तरिक कलह र यो आन्तरिक कलहलाई सम्य पार्नका निम्ति अहिलेसम्म भएका भूमिकाहरू अहिलेसम्म खेलिएका भूमिकाहरू आज त्यो विषयमा चाहिँ हामी चर्चा परिचर्चा गर्न खोजिरहेका छौं जनकजीसँग हाम्रो सम्पर्क हुन नसकेको जानकारी प्राप्त भएको छ यद्यपि हामी प्रयत्नरत छौं उहाँसँग कुराकानी गर्नका निम्ति
1: हप्तो एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
2: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
1: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
1: पुराना गरगहनासँग नयाँ साथ फेर
2: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
1: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुले गौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9855602699
3: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811996902
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309082 र 9705620209
5: TVS साथ छ हाम्रो जोड

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560605544

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाहो रसूलको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रमको आयोजन गरी मनाइँदैछ। मुस्लिम समुदायको सन्देशका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो, पछि साउदी अरबको मदिनामा जानुभयो। वहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजारी सम्वत शुरू भयो। अहिले हिजारी सम्वत 1448 चलिरहेको छ। पछि साउदी अरबको मदिनामा जानुभयो। वहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजारी सम्वत शुरू भयो। अहिले हिजारी सम्वत 1448 चलिएको छ। जगतको सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का नदीमा पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थिए। मोहम्मदले उपदेश दिने क्रममा यही कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ। कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए अनि इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो। यसअघि जेरुसलेमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो। यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा आज सांसदका प्रश्नको जवाब दिँदै हुनुहुन्छ। दिउँसो 1 बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली 2083 को परिषद 9 अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाब प्रधानमन्त्री बालेनले दिने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री बालेनले मुस्लिम आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिवर्ष 81-82 प्रस्तुत गर्नुहुनेछ। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूची उल्लेख छ। सभामुख डोलप्रसाद डीपी आर्यले प्रधानमन्त्री बालेनलाई सदनमा उपस्थित हुन भदौ 1 गतेको संसद बैठकमा रूलिङ गर्नुभएको थियो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले बिहोरेको पराजयका 6 प्रमुख कारण औल्याउनु भएको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलका लागि तयार पारिएको उहाँको प्रतिवेदनमा जनअसन्तोष, बदलिँदो जनआकांक्षा, जेएनजी आन्दोलन, भू राजनैतिक प्रभाव, शासकीय कमजोरी र पार्टीभित्रका समस्यालाई पराजयका मुख्य कारण मानिएको छ। 7 प्रदेश कमिटीसहित 13 स्थानबाट संकलित सुझाव समितिको प्रतिवेदनले एमाले बाहिरी शक्तिको चलखेला कारण मात्रै पराजित नभएको निष्कर्ष निकालेको छ। विगतका सरकारका कामप्रति बढ़ेको जनअसन्तोष, सुशासन कायम गर्न नसक्नु, भ्रष्टाचार तथा अनियमितताका आरोपमा मुछिएका नेता जनप्रतिनिधिमाथि समयमै कार्यवाही नहुनु र जनताका माग सम्बोधन गर्न नसक्नुले पार्टीप्रति अविश्वास बढ़ाएको प्रतिवेदनमा उल्लेख छ। पोखरेलले जनताको जीवनस्तर आकांक्षा बढ़े पनि त्यसअनुसार रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना हुन नसकेको उल्लेख गर्नुभएको छ। सार्वजनिक शिक्षा, स्वास्थ्य सेवाको कमजोर गुणस्तर, युवाको विदेश पलायन तथा राज्यप्रति बढ़दो असन्तुष्टिलाई पनि चुनावी परिणामसँग जोड़िएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भित्रको आन्तरिक कलह उत्कर्षमा पुगेसँगै अध्यक्ष राजेन्द्र लिङदेनले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापासँग गरिएको पार्टी एकता भंग गर्ने तयारी गर्नुभएको छ। थापाले निरन्तर पार्टी हित विपरीत कार्य गरेको र नेतृत्वलाई सार्वजनिक रूपमै चुनौती दिँदै आएको निष्कर्ष निकाल्दै लिङदेनले यस्तो कदम चाल्न लाग्नु भएको हो। स्रोत अनुसार अध्यक्ष लिङदेन हाल बागमती प्रदेशको मुख्यमन्त्री नियुक्ति सम्बन्धी मुद्दामा बहसका लागि हेटौँडामा पुग्नु भएको छ। उहाँ आज बहस सकेर काठमाडौँ फर्के लगत्तै सम्भवतः भोलि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर एकता भंगको निर्णय गराउने तयारीमा जुट्नु भएको छ। विशेष गरी बागमती प्रदेशमा पार्टीको निर्णय विपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने समूहलाई कमल थापाले साथ दिएपछि विवादले उग्र रूप लिएको हो। गण्डकीमा एमाले संसदीय दलको बैठक बसेर आज सरकारमा मन्त्रीहरू फिर्ता बोलाउने निर्णय अनुमोदन गर्दैछ। हिजो संसदीय बोर्डको बैठक बसेर मन्त्रीहरूले राजीनामा दिने निर्णय भएको थियो। बिहान दलको बैठक बसेर समसामयिक एजेण्डामा छलफल

स्वास्थ्य मन्त्री हुनुहुन्छ। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा निधन भएका चर्चित नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स ताईको अन्त्येष्टि आज बेलायतको डोसेटमा गरिँदैछ। पारिवारिक स्रोतका अनुसार अन्त्येष्टि समारोहमा परिवारका सदस्य तथा निकट आफन्त मात्र सहभागी हुनेछन्। निम्सका दाई कमल बहादुर पूर्जाले मंगलबार जारी गरेको विज्ञप्तिमा अन्त्येष्टि स्थलको सीमित क्षमता, सुरक्षा व्यवस्था, परिवारको गोपनीयता तथा प्रतिकूल मौसमलाई ध्यानमा राख्दै समारोहमा ठूलो संख्यामा सहभागी गराउन नसकिने जानकारी दिनुभएको छ। विज्ञप्ति अनुसार यसअघि नाम दर्ता गराएका व्यक्तिहरूलाई मात्र अन्त्येष्टि समारोहमा अनुमति दिइनेछ। साथै ज्येष्ठ नागरिक तथा साना बालबालिकालाई समारोहमा उपस्थित नहुन परिवारले आग्रह गरेको छ। अन्त्येष्टि समारोह सम्पन्न भएपछि निर्मल पूर्जाप्रति सार्वजनिक रूपमा श्रद्धाञ्जली अर्पण गर्न छुट्टै कार्यक्रमको आयोजना गरिने जनाइएको छ। उक्त कार्यक्रम मार्फत उहाँका सहकर्मी, शुभेच्छुक नेपाली समुदाय तथा पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गर्ने अवसर पाउने अपेक्षा गरिएको छ। विशेष अदालतले प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई घुस रिसावतमा दोषी ठहर गरेको हो। लागूसत मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा गत जेठ 13 गते जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार थापा विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागूसत सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी किस मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस माग गरेको आरोपमा घुस सहित अख्तियारले पक्राउ गरेको थियो। पोखरा महानगरपालिका नौ पृथ्वी चोक स्थित प्रस्तावित पोखरा बसपार क्षेत्रमा बसोबास गरिएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसवासीको अन्तिम विवरण टुङ्गो लागेको छ। महानगरी बसपार्कमा बसवास गरिएकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो। त्यसपछि दावी विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसवासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसवासीका 116 निवेदन प्राप्त भएका थिए। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन भएको हो। अन्तिम विवरण अनुसार 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी कुल 325 परिवार भूमिहीन कायम भएका छन्। त्यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसवासीको सूचीमा परेका छन्। पर्वत र बागलुङलाई जोड्ने मालडुङ्गा पुलको पर्वततर्फको भागको पिलर छेउमा नदीले जमिन कटान गरेको छ। कटान भएको भाग यति बेला त्रिपाली ढाकेको देखिन्छ। कालीगण्डकी दोहनका कारण नदीले धार परिवर्तन गर्दा पर्वततर्फको भागमा क्षति पुगेको छ। चार वर्ष अगाडि पनि नदीले पुलको जगमा क्षति पुर्याएपछि पर्खाल निर्माण गरिएको थियो। उक्त पर्खाल नदीमा आएको बालीले बगाएको थियो। राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्गमा पर्ने पुल जोखिममा पर्दा हजारौं यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। कालीगण्डकी नदीको बहाव बढ्दा पुलको तल्लो पिलरको भाग जगबाटै बगाउने जोखिम छ। पुल संरक्षणका लागि नदीको धार नै परिवर्तन गर्नु पनि देखिन्छ। यो पुल भएर बागलुङसहित म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रूकुम, जाजरको डोल्पा, सल्यान लगायत पश्चिम नेपालका जिल्लामा दैनिक हजारौं सवारी साधन आवाजावत गर्छन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृति पाएपछि तनहुँको व्यास नगरपालिकाले भूमि ब्याङ्क स्थापना तथा सञ्चालनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। संघीय सरकारले भूमि ब्याङ्कका लागि स्वीकृति दिएका देशका 5 पालिका मध्ये परेको व्यास नगरपालिकाले नेपाल सरकारबाट जारी भूमि ब्याङ्क स्थापना तथा सञ्चालन कार्यविधि 2083 अनुरूप काम अघि बढ़ाउन लागेको हो। व्यास नगर कार्यपालिकाको बैठकले नगरपालिका मार्फत सञ्चालन हुने भूमि ब्याङ्कको प्रक्रिया अघि बढ़ाउन र आवश्यक निर्देशिका तयार गरी पेश गर्न प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालाई जिम्मा दिएको छ। नगरपालिकाका प्रवक्ता तथा वार्ड नम्बर 9 अध्यक्ष सुरेश थापाले संघीय सरकारबाट प्राप्त स्वीकृति अनुरूप भूमि ब्याङ्क सञ्चालनको लागि आवश्यक प्रक्रिया र निर्देशिका निर्माणको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकारीलाई दिएको छ। भूमि ब्याङ्क सञ्चालनमा आएपछि नगरभित्रको बाँझो तथा न्यून उपयोग भएका जग्गाहरूलाई उत्पादकत्व वृद्धिका लागि प्रयोगमा ल्याइने व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ नेउपानेले बताउनुभयो। संघीय सरकारबाट स्वीकृति प्राप्त भइसकेकोले अब छिट्टै बाँझो जग्गा भएका घर धनीका लागि सूचना जारी गरेर प्रक्रिया अघि बढ़ाइने नगर प्रमुख नेउपानेले बताउनुभयो।
पोखरा र दुवै बीचको सीधा हवाई उडानलाई दिगो बनाउने विषयमा पर्यटन व्यवसायीले युएईका राजदूतसँग छलफल गरेका छन्। उनीहरूले पोखराबाट हुने नियमित उडानलाई सफल पार्न आवश्यक सहकार्यका लागि राजदूतको ध्यान आकर्षण गराएका छन्। पोखरा दुवै उडान समग्र नेपाल र गण्डकी प्रदेशको पर्यटन विकासका लागि एउटा ऐतिहासिक उपलब्धि भएको व्यवसायीले बताएका छन्। यो उडानलाई सफल र प्रभावकारी बनाउन सबै पक्षबाट पहल र सहकार्य गर्ने विषयमा छलफल केन्द्रित भयो। छलफलका क्रममा व्यवसायले पर्यटक भिसामा दुवै जाने नेपाली यात्रुका लागि पीसीसी अनिवार्य गर्ने प्रक्रिया

0: तत्काल हटाउन राजदूत समक्ष विशेष अनुरोध गरेका छन्। दुवै जाने कामदारको लागि लागू गरिएको पीसीसी प्रक्रिया तत्काल हटाउन सम्भव नभए पनि पर्यटक लागि यो व्यवस्था बाधक बनेको उनीहरूको भनाइ थियो। यस विषयमा राजदूतले सकारात्मक प्रतिक्रिया दिएको सहभागीले बताएका छन्। यो हवाई सम्पर्कलाई दिगो बनाउन गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रले आफ्नो ठाउँबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। छलफलमा पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ सहभागी हुनुहुन्थ्यो। यस्तै नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य वासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लसन सुवेदी र होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरिशर्मा गैरीको पनि सहभागिता थियो। पुतली बजार र भिरकोट नगरपालिकाले भदौ 10 गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। पुतली बजार नगरपालिकाको भदौ 4 गतेको कार्यपालिका बैठक निर्णय अनुसार आज इस्लाम धर्मका संस्थापक एवं प्रवर्तक पैगम्बर मोहम्मद मुस्तफा सल्लाहु अलैहि वसल्लमको 1501 जन्म जयन्तीको अवसरमा सार्वजनिक विदा दिएको हो। नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीद्वारा जारी विज्ञप्तिमा नगरपालिका मातहतका कार्यालय निकायहरूमा सार्वजनिक विदा दिने निर्णय भएको हो। यस्तै भिरकोट नगरपालिकाको भदौ 8 गते कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको छ। नगर प्रमुख गोविन्द कुमार कर्मचारीले स्थानीय विदामा पालिकाभित्रका सबै कार्यालय बन्द रहने बताउनुभयो। काशीको अन्नपूर्ण गाउँपालिकामा विपदबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि संचालनमा ल्याइएको विपद व्यवस्थापन कोषमा छोमरङ पर्यटन व्यवस्थापन समितिले सहयोग गरेको छ। अन्नपूर्ण 11 क्रियाशील रहेको समितिले हिजो गाउँपालिकालाई 2,50,000 नगद सहयोग प्रदान गरेको हो। गाउँपालिकाका विभिन्न क्षेत्रमा आएको बाढ़ी पहिरो तथा अन्य विपदको घटनामा प्रभावित क्षेत्रको पुननिर्माण, पीड़ित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनका लागि गाउँपालिकाले विपद व्यवस्थापन कोष बनाएर सबैमा सहयोगको आह्वान गरेको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विपदमा सहयोगी हातहरू बढ़दै गएको बताउनुभयो। उहाँले छिमेकी गाउँपालिकाहरूबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको बताउनुभयो। अध्यक्ष केसीले बिरेठाँटीमा मोदी खोलाको कटानबाट जोखिममा परेको बस्तीको संरक्षण तथा क्षतिग्रस्त सड़क पुननिर्माण काम सोमबारदेखि शुरू भएको जानकारी दिनुभयो। मोदी खोलाको कटानका कारण बिरेठाँटी क्षेत्रको बस्ती र सड़क संरचनामा जोखिम बढ़ेपछि गण्डकी प्रदेश सरकार र गाउँपालिकाको अग्रसरतामा तत्काल संरक्षण तथा पुननिर्माण काम अघि बढ़ाइएको हो। अन्तर्राष्ट्रिय समाचार, भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको 4 वर्ष पुरानो प्रतिबन्ध हटाएको छ। विदेश व्यापार महानिर्देशनालय डीजीएफटीले जारी गरेको सूचना अनुसार गहुँको निर्यात नीति तत्काल लागू हुने गरी प्रतिबन्धितबाट स्वतन्त्रमा परिवर्तन भएको छ। भारतीय सन् 2022 मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय देशमा गहुँको पर्याप्त मौजूद रहेको तथा उत्पादन समेत बढ़ेकाले किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुला गरिएको सरकारले जनाएको छ। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अङ्कित चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463-23811।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
4: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
1: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
1: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू, सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौं, सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं, उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं, सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
9: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
8: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
10: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
11: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने।
10: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो।
11: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
10: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो।
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लागि आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
12: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखा को लागि सम्पर्क 98067-13425।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
4: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
1: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
1: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
13: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्कु बेबील्यान्डमा पाइन्छ नि।
4: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्कु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
12: रस्कु बेबील्यान्ड, शुक्ला सार दुले गौड़ा।
4: मोबाइल 9856705770।
14: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
15: किन आमा, के भएर?
14: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
15: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
14: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
15: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
14: मोबाइल 9856043952 र 9806

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
8: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
14: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
14: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
8: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878 78, 98461 658
6: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छन् नि।
18: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
6: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 65414142, मोबाइल 98560231128 र 98462014726।

0: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565935921।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9058614175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला बिहानको ठिक 8 बज्यो।

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, धुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847814357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
3: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
3: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
5: मेरिया मैने, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा, तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9007625239।
6: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9087769142।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
8: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजायतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: त्यसो आमा चाहिँ कहाँबाट चलेको छ?
1: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो?
0: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
1: गतिलो ठाउँ चाहिँ कहाँ छ?
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
3: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी

0: फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
1: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065220209।
2: TVS साथ छ हाम्रो।
3: शुक्ला गण्डकी FM 97.6।

0: प्रश्न होमवर्क देखाउ त
1: टिचर।
0: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
1: टिचर। मेरो मानेले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484 मोबाइल 9856033484 र 9856067988।
3: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9840594530।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, शीतला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
7: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143077 र 9856043043। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
11: बाराही अल्मुनियम अब युपीभीसी को साथमा।
10: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 95 60 22 938 र 98 028 22 938।
12: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
13: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: Shukla Gandaki FM 97.6.
1: पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
2: कहाँ छ पुन मोबाइल?
1: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
2: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोपाइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा।
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 70 052, मोबाइल 98 5 60 28 587।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौडा हेल्थ पोस्ट, टोक।
7: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 98 5 60 12 400 74।
9: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
3: पण्डित वा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
10: ओमकार।
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
10: ओमकार?
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
10: ओमकार?
3: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
3: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98 5 60 50 834।
1: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
12: किन नयाँ किन्न पर्यो?
13: राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98 5 60 62 452।
12: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
14: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
12: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
14: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
12: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
3: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
15: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460829। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।

0: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
1: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events. And voices from around the globe. The whole region.
2: The BBC World Service is right here on Zeno.fm and the Zeno Radio app.
4: प्रधानमन्त्री शाहले पहिलो पल्ट आज नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै 11 जना सांसदले मल ग्यासको अभाव, महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैली सम्मका प्रश्न सोध्ने। आज देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, यस वर्षको मनसून यता सरदर भन्दा कम वर्षा। नाडा अटो शोमा पहिलो दिन 56 मोडलका गाड़ी सार्वजनिक, 30,000 भन्दा बढ़ी अवलोकनकर्ता। चर्चित अमेरिकी गायिका डॉली पार्टनको 80 वर्षको उमेरमा निधन, 7 दशक लामो सांगीतिक यात्रामा डॉलीको 10 करोड़ भन्दा बढ़ी रेकर्ड बिक्री। र टप NT20 श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष उत्तर दिँदै हुनुहुन्छ। प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीले पहिलो पटक नियमपूर्वक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिन लाग्नु भएको हो। प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूका लिखित प्रश्नको जवाब दिनुपर्ने प्रावधान छ। यसअघि जेठ 17 गते प्रधानमन्त्री शाह सांसदको प्रश्नको जवाब दिन भन्दै अचानक संसद पुग्नु भएकोमा त्यस यता जवाब दिन नआएपछि सभामुख डीपी अर्यालले भदौ 1 गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रूलिङ गर्नुभएको थियो। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रासोपा, राप्रपा र श्रम संस्कृति पार्टीका गरी 11 जना सांसदले प्रश्न सोध्दैछन्। सांसदहरूले मुख्य गरी यसअघि जेठ 17 गते संसदमा प्रधानमन्त्रीले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेकाले यस विषयमा स्पष्ट पार्न सरकारको 3 महिने कार्यकालको समीक्षा, सुशासन, बजेट कार्यान्वयन र समसामयिक विकास निर्माण बारे र संसदप्रति सरकारको जवाफदेहिताका विषयमा केन्द्रित रहेर प्रश्न दर्ता गराएका छन्। यस्तै मल र ग्यासको अभाव, महँगी, सीमा समस्या र प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्नहरू सांसदले गर्नेछन्। संघीय सरकारले आफ्नो प्रशासनिक संरचनालाई चुस्त र छरितो बनाउने उद्देश्यले गराएको नयाँ संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षण अनुसार विभिन्न तहका कुल 2754 दरबन्दी कटौती गरेको छ भने 229 नयाँ दरबन्दी थप गरेको छ। मन्त्रालयको संख्या 22 घटाएर 18 झारिएपछि परराष्ट्र बाहेकका 17 मन्त्रालयमा यो नयाँ संरचना स्वीकृत भइसकेको छ, जस अनुसार अब 17 मन्त्रालयमा कुल दरबन्दी 19,669 सीमित भएको छ। दरबन्दी कटौतीमा 10 सचिव र 1 सचिव सरह विशिष्ट श्रेणीका अधिकारी परेका छन्। यसै गरी 72 सहसचिव, 186 उपसचिव र 119 शाखा अधिकृतका दरबन्दी खारेज भएका छन्। यसै सबैभन्दा धेरै दरबन्दी कृषि वन तथा पर्यावरण मन्त्रालयबाट 1562, ऊर्जा मन्त्रालयबाट 470 काटिएको छ। यसै गरी गृह मन्त्रालयमा 93 र नवनिर्मित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा 90 दरबन्दी थपिएका छन्। गृहको नयाँ व्यवस्थापनसँगै यसअघि सहसचिवको दरबन्दी रहेका बैतडी, डडेलधुरा, जुम्ला लगायतका 9 पहाड़ी जिल्लामा अब उपसचिव स्तरका कर्मचारी, प्रमुख जिल्ला अधिकारी, प्रजीय हुने भएका छन्। राष्ट्रिय किताबखानामा मन्त्रालयगत दरबन्दी दर्ता भइसकेको छ भने परराष्ट्र मन्त्रालयको ओएनएम भने अझै छलफलकै क्रममा रहेको छ। अहिले देशका हिमाली र पहाड़ी भूभागमा सामान्य बादल लागेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। आज राति कोशीको हिमाली पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्नेछ। यसैबीच यस वर्ष मनसून प्रवेश गरी यता 60 दिनको अवधिमा नेपालमा सरदर भन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीका अनुसार असार 5 गतेदेखि भदौ 1 देशभर मापन गरिएको कुल वर्षा 7.8 मिलिमिटर छ। यो अवधिमा सामान्यतया 830.6 मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको 89.9% मात्र वर्षा भएको हो। काठमाडौँको भ्रिकुटी मण्डपमा नाडा अटो शो 2026 पहिलो दिन 30,000 भन्दा बढ़ी अवलोकनकर्ता पुगेका छन्। अवलोकनमा पुगेका मध्ये धेरैले अटो शोमा आकर्षणका रूपमा रहेको हिँडिरहेको रोबोटसँग हात मिलाउने र तस्विर खिच्नेको भीड़ लागेको थियो। हिजो पहिलो दिन 2 पाङ्ग्रेदेखि 4 पाङ्ग्रे गरी 56 मोडलका गाड़ी सार्वजनिक गरिएको नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले जनाएको छ। अटो शोमा 4 पाङ्ग्रे 26, मोटरसाइकल, स्कूटर 18 र कमर्सियल भेहिकलका 12 मोडल सहित 150 भन्दा बढ़ी ब्राण्ड सहभागी छन्। आउँदो आइतबारसम्म चल्ने शोमा 200 स्टल राखिएको छ। शोमा यात्रुबस, माइक्रोबस, पिकअप भ्यान, कार, मोटरसाइकल र स्कूटर प्रत्यक्ष रूपमा हेरेर ग्राहकले छूट अफरमा किन्न सक्नेछन्। साथै हेलमेट, टायर, लुब्रिकेन्ट्स जस्ता सामग्री पनि नाडामा राखिएको आयोजकले जनाएको छ। विद्युतीय गाड़ी चार्जिङ स्टेशन डेमोका रूपमा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरू

96 6 17 मोबाइल 98 5 50 60 7 68 98 5 11 62 5 94 98 5 10 54 2 24 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेकपा एमालेको पुनर्गठन र सुदृढीकरणका लागि गठित कार्यदलले पछिल्लो विधान अधिवेशनबाट हटाइएका 70 वर्ष उमेर हद र मुख्य पदमा बढ़ीमा दुई कार्यकालको व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरेको छ। महासचिव शंकर पोखरेलले तयार पारेर कार्यदलका संयोजक रामबहादुर थापालाई बुझाएको 65 पृष्ठ लामो प्रतिवेदनमा एमाले वर्तमान यथास्थितिमा अगाडि बढ़न नसक्ने स्पष्ट निष्कर्ष निकालेको छ। प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक परिस्थिति र चुनावको परिणामलाई आत्मसात गर्दै नयाँ नेतृत्वका लागि बाटो खुल्ला गरिदिनुपर्ने सुझाव दिएको छ। प्रतिवेदन सार्वजनिक भएसँगै एमालेभित्र आन्तरिक बहस र तरंग पैदा भएको छ। प्रतिवेदनमा विगतका गल्ती र कमजोरीहरू सच्याउँदै सुदृढ पार्टी निर्माणमा जुट्न आग्रह गरिएको छ। विशेष महाधिवेशन वा पुनर्गठन को माग गर्नु अनुशासनहीनता नभई पार्टी बचाउने प्रयास भएको समेत प्रतिवेदनमा उल्लेख छ। एमाले फागुन 21 चुनावमा पराजय भोग्नुका कारण र आउँदा दिनमा पार्टीले लिनुपर्ने नीतिबारे पनि प्रतिवेदनमा उल्लेख छ। यसैगरी चुनावमा उम्मेद्वार चयन गर्दा तल्ला कमिटिको सिफारिश वा संगठित सदस्यहरूबीच आन्तरिक चुनाव गराएर लोकप्रिय पात्र छान्ने प्रस्ताव समेत गरिएको छ। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाहको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँ को उपदेशलाई स्मरण गरिन्छ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। उहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजरी सम्वत शुरू भएको हो। अहिले हिजरी सम्वत 1448 चलिरहेको छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदीनामा गएर हज गर्न चाहन्छन्। सरकारले आज मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक विदा दिएको छ। अब विदेशको खबर। अमेरिकी प्रसिद्ध गायिका तथा गीतकार डॉली पार्टनको 80 वर्षको उमेरमा निधन भएको छ। उहाँको परिवारले सामाजिक सञ्जाल मार्फत निधनको जानकारी दिएको बीबीसीले जनाएको छ। 7 दशक लामो संगीत यात्रामा पार्टनले 10 ग्रामी अवार्ड जित्नु भएको छ। डॉलीले क्यान्सरसँग छोटो समय संघर्ष गरेपछि प्रियजनहरूको उपस्थितिमा नासभिलमा रहेको भान्डरबिल्ट इन ग्राम क्यान्सर सेन्टरमा संसार छाडेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ। पार्टनको झण्डै 7 दशक लामो सांगीतिक यात्रामा उहाँका 10 करोड़ भन्दा बढ़ी रेकर्ड बिक्री भएका छन्। साथै 3000 भन्दा बढ़ी गीत उहाँले लेख्नु भएको छ। पार्टनले आफूलाई गायिका भन्दा बढ़ी गीतकारका रूपमा चिनाउँदै आउनुभएको थियो। उहाँको गीतले देश संगीतसँगै ऱ्याप, रक, मेटल र आरएनबी लगायतका विभिन्न विधामा प्रभाव पारेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डॉली पार्टनको

0: प्रति दुःख व्यक्त गर्दै उहाँलाई अतुलनीय कलाकारका रूपमा स्मरण गर्नुभएको छ। पाटनको जन्म अमेरिका टेनेसीको स्मोकी माउन्टेन्समा गरीब परिवारमा भएको थियो। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप 20 श्रृंखलामा नेपाल ए पुरूष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसीटीसँग खेल्दैछ। यी दुई टोली बीचको खेल दिउँसो सभा 3 बजेदेखि डार्विनको मरारा क्रिकेट मैदानमा शुरू हुनेछ। नेपालले अस्ति हो बर्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको थियो। त्यसअघि दुई खेलमा भने नेपाल पराजित भएको थियो। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेश हाई पर्फमेन्स 11सँग 9 विकेटले पराजित भयो। यसअघि 3 वटै खेल हारेको एसीटीको टोली भने आज पहिलो जितको खोजीमा छ। 9 टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल 2 अंकका साथ तालिकाको 7 स्थानमा छ। चार भञ्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाहले आज पहिलो पल्ट नियमपूर्वक सांसदहरूलाई जवाब दिँदै 11 जना सांसदले मल ग्यासको अभाव महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्न सोध्ने। आज देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। यस वर्षको मनसून यता सरदर भन्दा कम वर्षा। नाडा अटो शोमा पहिलो दिन 56 मोडलका गाड़ी सार्वजनिक। 30,000 भन्दा बढ़ी अवलोकनकर्ता। चर्चित अमेरिकी गायिका डॉली पार्टनको 80 वर्षको उमेरमा निधन। 7 दशक लामो सांगीतिक यात्रामा डॉलीको 10 करोड़ भन्दा बढ़ी रेकर्ड बिक्री।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065। मोबाइल 98166 34372।
5: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
6: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम। हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा। पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
7: सम्पर्क 0654142121। मोबाइल 98565935921।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
9: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
10: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290। मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाऊ।
11: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
12: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
13: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9850231128 र 9462614726।
15: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
18: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445।
19: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
19: हो त नि, अब चाहिँ राम्रो भयो।
20: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
19: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
21: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
22: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
23: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी चार भित्री बजार।
22: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9850602630।
21: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
24: आज पनि खाना काच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
25: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
24: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
25: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
26: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
24: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
19: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बन्केवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधि को शक्ति 8 को दम को साथमा।
28: हजुर, दान गरौ।
29: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
30: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
31: ती
30: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
29: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
0: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065020209
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-70-537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-08।
5: शुक्ला गण्डकी एफएम 97.6।
6: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
7: मन्दिर सन्तिने वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका,
6: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक साङ्गीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेकी छु। मरिमा हामीले कार्यक्रम आउने गर्दछ। हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ। हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको हो ओमेना भूषण सुनचाँदी पस्तली दुलेगौड़ामा रहेको छ। गरगहना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशक डिजाइनका गरगहनाहरू, राशि अनुसार पत्थर राखिएका गरगहनाहरू, कम्प्युटर तोल प्रणालीद्वारा नापिएका छापवाला सुनका गरगहनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेना भूषण सुनचाँदी पसलमा गएर ढुक्कका साथ कारोबार गर्न सक्नुहुनेछ। आफ्नै कारिगरहरूद्वारा निर्मित त्यहाँ गरगहनाहरू रहेका छन् र तपाईँहरू ओमेना भूषण सुनचाँदी पसल कहाँ छ होला भनेर सोचिराख्नु भएको छ भने पनि भीमसेन मन्दिर भएको पहिला भीमसेन मन्दिर थियो र अहिले पनि त्यहाँ बसहरू रोक्ने ठाउँ छ। त्यो गल्लीबाट भित्र छिर्नुभयो भने बायाँ तर्फ ओमेना भूषण सुनचाँदी पसल तपाईँले ठक्क देख्नुहुनेछ। त्यहाँ गएर तपाईँले गरगहनाको बारेमा जानकारी लिन सक्नुहुनेछ, खरिद गर्न सक्नेछ। मन पर्यो भने आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि गरगहनाको बारेमा जानकारी दिन सक्नुहुनेछ। आज पनि हामी बुधबारको बसाइमा छौं। बुधबारको बसाइमा हामी तपाईँको माझमा मौलिक अनि सांस्कृतिक लोकभाषाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौं। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। विशेष आजको बुधबारको बसाइमा भनेको नै मौलिक लोकभाषा राख्ने दिन रहेको छ। त्यही भएर पनि तपाईँहरू बिहानीको समय रहेको छ, पक्कै पनि आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू अगाडि बढाउनु होला भन्न चाहन्छु। अरू त मेरो पनि एकदमै ठिकठाक छ भन्नुपर्छ। यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोक सांगीतिक कोशेली स्वरूप तपाईँहरूको माझमा यस्तो मधुर मौलिक भाकालाई स्थान दिन्छु। रिसिङे भेना भनिरहेको छ, यो भाका चाहिँ कौरा भाका, यसमा आवाज रहेको छ दुर्गा गुरुङ र निरा थापा मगरको आवाजमा रहेको छ भन्ने स्वर्णीय साथीहरू पनि आवाज रहेको छ। लय शब्द रेशम गुरुङको रहेको छ। यति बेलाको क्रममा कार्यक्रममा पहिलो यस्तो मधुर मौलिक भाका स्वीकार्नुहोस्।

तपाईँकोमा छ यो सुमधुर कौरा भाकलाई स्थान दिइसकेको छु। रिसिङे भेना भनिरहेको थियो दुर्गा गुरुङ र निरा थापा मंगलको आवाजमा रहेको थियो भने लय शब्द यसमा रेशम गुरुङको रहेको थियो भने सैन्य साथीको पनि आवाज रहेको थियो। कार्यक्रममा पहिलो यो सुमधुर भाकलाई मैले स्थान दिइसकेकी छु। पक्कै पनि यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर भाकलाई स्थान दिन्छु। यो चाहिँ पूर्वेली भाका रहेको छ। यसमा आवाज रहेको छ अन्जु गौतम र सन्तोष विष्टको आवाजमा रहेको छ भने यस्तो भीम कुमार ओझा र सन्तोष विष्टको रहेको छ। कार्यक्रममा यस्तो मधुर भाका स्वीकार्नुहोस्।

हजुर, तपाईँको माझमा यो पूर्वेली भागलाई स्थान दिइसकेकी छु। यसमा आवाज रहेको थियो अञ्जु गौतम र सन्तोष ऋषिको आवाज रहेको थियो भने लयशब्द भीमकुमार ओझा र सन्तोष ऋषिको रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसकेकी छु यो सुमधुर पूर्वेली भागलाई। अब फेरि पनि अर्को सुमधुर भागलाई स्थान दिन्छु। अर्को भाका रहेको छ सालैजो भाका। यसमा आवाज रहेको छ सागर विरही र फूलमाया मगरको आवाजमा रहेको छ लय शब्द थबी बसेल र सागर विरहीको रहेको छ खैरेनीबाट भन्ने सालैजो भाका। यति बेलाको क्रममा यसको मधुर भाका स्वीकार्नुहोस्।

तपाईँको माझमा खोरेनीबाट भन्ने सालैसोभागलाई सान्दी सकेपछि पक्कै सुनिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। यसमा आवाज रहेको थियो सागर विरही र फुलमाया मगलको आवाजमा रहेको थियो भने लयशब्द छवि बस्याल र सागर विरहीको रहेको थियो। तपाईँको माझमा मैले सान्दी सकेकी छु। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गामेसीको भागका आगामी बुधबारको बसाइमा छ। बुधबारको बसाइमा तपाईँको माझमा मौलिक अनि सांस्कृतिक लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनचाँदी पसले दिलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू, राशि अनुसार पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापा लसुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ मेनाभूषण सुनचाँदी पसलमा गएर ढुक्कका साथ कारोबार पनि गर्न सक्नुहुनेछ। यति बेलाको क्रममा सुमधुर भागलाई स्थान दिन्छु। मौलिक झ्याउरे भागका रहेको छ। यसमा आवाज रहेको छ मणिराम बुढाथोकी, जयन्त मगर, मर्तिका ऋषि, कमला घरती र महेन्द्र तिवारीको आवाजमा रहेको छ भने यसमा लय शब्द महेन्द्र तिवारीको नै रहेको छ। यति बेलाको क्रममा यस सुमधुर झ्याउरे भागका स्वीकार्नुहोस्।

मर्तिका डीसी कमला घरती र महेन्द्र तिवारीको आवाजमा रहेको थियो भने नयाँ शब्द महेन्द्र तिवारीको रहेको थियो। तपाईँको माझमा स्थान दिइसके आज पनि नै सुमधुर मौलीको लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अनि कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिजेलसम्म सुने साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण सुनचा दिवसलाई पनि मनदेखि आभार प्रकट गर्दछु। सुदेश विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मलपात्र नेपाली पात्रो एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा दरबार दुवारा भन्ने एउटा सोरठी भाका हो। यसमा आवाज रहेको छ प्रसाद खत्तारी मगर, शर्मिला गुरूङ र नेत्र गुरूङको आवाजमा रहेको छ भने लय शब्द नेत्र गुरूङ क्याप्टेन डम्बर गुरूङको रहेको छ। यो सुमधुर भाकालाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल छु भने सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज। जय गीत जय संगीत नमस्कार शुभ दिन।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0658705537, मोबाइल नम्बर 9847692046, 9800528008।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने म पनि अब नातिकेर भटभटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658705725, मोबाइल 9857033878, 9841356658।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
13: मोबाइल 9856043952 र 9806।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9856607554.

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद ससल्लाह रसूलको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रमको आयोजन गरी मनाइँदैछ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि साउदी अरबको मदिनामा जानुभयो। उहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजरी सम्वत शुरू भयो। अहिले हिजरी सम्वत 1448 चलिरहेको छ। जगतको सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का नदीमा पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थिए। मोहम्मदले उपदेश दिने क्रममा यही कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ। कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए अनि इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलको रूपमा मान्न थालियो। यसअघि जेरुसलेमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो। यसै कारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा आज सांसदका प्रश्नको जवाब दिँदै हुनुहुन्छ। दिउँसो 1 बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली 2083 परिषद 9 अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाब प्रधानमन्त्री बालेन्ले दिने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री बालेन्ले मुस्लिम आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 81/82 प्रस्तुत गर्नुहुनेछ। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूची उल्लेख छ। सभामुख प्रसाद जीपी आर्यले प्रधानमन्त्री बालेन्लाई सदनमा उपस्थित हुन भदौ 1 गतेको संसद बैठकमा रूलिङ गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विगतका सरकारद्वारा गरिएका झण्डै 1600 नियुक्ति अध्यादेश मार्फत खारेज गरिदियो। विश्वविद्यालयदेखि मुलुकका महत्वपूर्ण निकायमा राजनैतिक भागभण्डाका आधारमा नियुक्ति गरिएको भन्दै सरकारले अब दलीय निकटताका आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने दावी गर्यो। त्यसबाट सरकारले राम्रै प्रशंसा पनि कमायो। तर घुमेफेरी रूमजटार भने जस्तै शासन र सत्ताको आसनमा बस्ने व्यक्ति फेरिए पनि नियुक्ति गर्ने प्रक्रिया र परम्परा भने परिवर्तन आएको देखिँदैन। बाहिर देखाउन खुला प्रतिस्पर्धा भन्ने गरी पनि नियुक्तिमा आफू निकटलाई रोजेको आरोप सरकारमाथि लाग्न थालेको छ। सरकारले राम्रो होइन, हाम्रो खोज्दा महिनौदेखि राजदूत सहितका महत्वपूर्ण निकायमा नियुक्ति हुन सकेको छैन। संवैधानिक व्यवस्था र मान्यताको पनि सरकारले खिल्ली उडाएको देखिन्छ। जहाँ नियुक्ति गरिएको छ त्यहाँ समावेशिता र भूगोललाई पनि ख्याल गरिएको छैन। मन्त्री परिषदमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व विगतको भन्दा राम्रो देखिए पनि त्यही सरकारले गरेका नियुक्तिमा भने त्यसलाई ख्याल गरिएको छैन। यसलाई हेर्दा सरकारले न समावेशितालाई आत्मसात गर्न सकेको छ न त मेरिटलाई नै मुख्य आधार बनाएको देखिन्छ। सरकार अहिले हाँस न काकको चालमा हिँडिरहेको आरोप लाग्न थालेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेसँगै अध्यक्ष राजेन्द्र लिङदेनले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापासँग गरिएको पार्टी एकता भंग गर्ने तयारी गर्नुभएको छ। थापाले निरन्तर पार्टी हितविपरीत कार्य गरेको र नेतृत्वलाई सार्वजनिक रूपमै चुनौती दिँदै आएको निष्कर्ष निकाल्दै लिङदेनले यस्तो कदम चाल्न लाग्नु भएको हो। स्रोतका अनुसार अध्यक्ष लिङदेन हाल बागमती प्रदेशको मुख्यमन्त्री नियुक्ति सम्बन्धी मुद्दामा बहसका लागि हेटौँडा पुग्नु भएको छ। उहाँ बुधबार बहस सकेर काठमाडौँ फर्के लगत्तै सम्भवतः भोलि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर एकता भंगको निर्णय गराउने तयारीमा जुट्नु भएको छ। विशेष गरी बागमती प्रदेशमा पार्टीको निर्णय विपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने समूहलाई कमल थापाले साथ दिएपछि विवादले उग्र रूप लिएको हो। गण्डकीमा एमाले संसद दलको बैठक बसेर आज सरकारमा मन्त्रीहरू फिर्ता बोलाउने निर्णय अनुमोदन हुँदैछ। आज संसदीय बोर्डको बैठक बसेर मन्त्रीहरूले राजीनामा दिने निर्णय भएको थियो। अहिले बिहान दलको बैठक बसेर समसामयिक एजेण्डामा छलफल गर्ने र सरकारबाट फिर्ता हुने विषयमा निर्णय हुने दलका पदाधिकारीले जानकारी दिएका छन्। बोर्डले मंगलबार नै निर्णय गरेर उपनेता लीलबहादुर थापाको नेतृत्वमा मन्त्रीहरूले मुख्यमन्त्रीले भेटेर राजीनामा बुझाउने तय भएको थियो। बुधबार संसदीय दलको बैठक बसेर त्यसको निर्णयपछि मात्रै सरकारबाट पछि हट्ने लगायत अन्य समसामयिक विषयमा निर्णय हुने प्रमुख सचेतक देवका पहाड़ीको भनाई छ। गण्डकीमा एमालेका 4 मन्त्री छन्। पछिल्लो पटक मुख्यमन्त्री पाण्डेले वैशाख 2 गते मन्त्री परिषद हेरफेर गर्नुभएको थियो। एमालेबाट गोविन्द नेपाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, भीम कार्की भूमि व्यवस्था कृषि तथा सहकारी, यशोदा रिमाल उद्योग तथा पर्यटन र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री हुनुहुन्छ।
पाकिस्तानको ब्रोड पीक हिमाल आरूङका क्रममा निधन भएका चर्चित नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाईको अन्त्येष्टि आज बेलायतको डोसेटमा गरिँदैछ। पारिवारिक स्रोतका अनुसार अन्त्येष्टि समारोहमा परिवारका सदस्य तथा निकट आफन्त मात्र सहभागी हुनेछन्। निम्सका दाई कमल बहादुर पूर्जाले मंगलबार जारी गरेको विज्ञप्तिमा अन्त्येष्टि स्थलको सीमित क्षमता, सुरक्षा व्यवस्था, परिवारको गोपनीयता तथा प्रतिकूल मौसमलाई ध्यानमा राख्दै समारोहमा ठूलो संख्यामा सहभागी गराउन नसकिने जानकारी दिएका छन्। विज्ञप्ति अनुसार यसअघि नाम दर्ता गराएका व्यक्तिहरूलाई मात्र अन्त्येष्टि समारोहमा सहभागी हुन अनुमति दिइनेछ। साथै ज्येष्ठ नागरिक तथा साना बालबालिकालाई समारोहमा उपस्थित नहुन परिवारले आग्रह गरेको छ। अन्त्येष्टि समारोह सम्पन्न भए

0: प्रहरी वरिष्ठ हवलदार थापा विरूद्ध अख्तियार दुर्पयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला प्रहरी कार्यालय काशीको मुद्दा फाँटमा कार्यरत छेत्री लागूसत सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस माग गरेको आरोपमा घुससहित अख्तियारले पक्राउ गरेको थियो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकाकी प्रसिद्ध गायिका तथा गीतकार डली पार्टनको 80 वर्षको उमेरमा निधन भएको छ। उहाँको परिवारले सामाजिक सञ्जाल मार्फत निधनको जानकारी दिएको बीबीसीले जनाएको छ। 7 दशक लामो संगीत यात्रामा पार्टनले 10 ग्रामी अवार्ड जित्नु भएको छ। डलीले क्यान्सरसँग छोटो समय संघर्ष गरेपछि प्रियजनहरूको उपस्थितिमा नासभिलमा रहेको भान्डरबिल्ट इंग्राम क्यान्सर सेन्टरमा संस्था छाडेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ। पार्टनरको झण्डै 7 दशक लामो सांगीतिक यात्रामा उहाँका 10 करोड़ भन्दा बढ़ी रेकर्ड बिक्री भएका थिए। साथै 3,000 भन्दा बढ़ी गीत लेख्नु भएको छ। पार्टनरले आफूलाई गायिका भन्दा बढ़ी गीतकारका रूपमा चिनाउँदै आउनु भएको थियो। उहाँका गीतले देश संगीतसँगै ऱ्याप, रक, मेटल र आरएनबी लगायत विभिन्न विधामा प्रभाव पारेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डली पार्टनरको निधनप्रति दुःख व्यक्त गर्दै उहाँलाई अतुलनीय कलाकारको रूपमा स्मरण गर्नुभएको छ। खेल समाचार। आज वीरगंजमा नेपाल भलिबल लीग एनबीएलको ट्रफी टूर हुने भएको छ। काठमाडौँ उपत्यका बाहिर पहिलोपटक ट्रफी टूर गर्न लागि हो। नेपाल भलिबल लीगमा मधेसको प्रतिनिधित्व गर्ने टोली मधेस वारियर्सको समन्वयमा आज वीरगंज र भोलि जनकपुरमा ट्रफी टूर हुन लागेको नेपाल भलिबल संघले जनाएको छ। नेपालमै पहिलोपटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग एनबीएलको ट्रफी यसअघि ऐतिहासिक पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र बसन्तपुर दरबार स्क्वायरमा अनावरण गरिएको थियो। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्ने एनबीएलको पहिलो संस्करण भदौको 19 देखि 27 गतेसम्म त्रिपुर शेरमा रहेको राखेपा कवर हालमा हुनेछ। अवस्थ हामीलाई तिनजेलसम्म सुनेर 7 दिनभयो। तपाईँलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकीएफएम.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98560338, 98461568658।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम, अब यूपीबीसी को साथमा।
6: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2।

0: गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0564144411 मोबाइल 9855229938 र 9808229938।
1: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
2: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
1: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
2: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
1: प्रोप्राइटर रोशनी श्रेष्ठ।
2: मोबाइल नम्बर 9827109066 र 9840594530।
3: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, बीजी क्याफेको भवन, प्रोप्राइटर कुल बहादुर लम्साल। मोबाइल नम्बर 9866086925, 9556438 र 9460745680।
4: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ, तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
3: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309082 र 9705620209।
5: TVS साथ छ हाम्रो।

0: हुमजी
1: हजुर बुवाको किडनी खराब भएको रहेछ
2: उपचारको लागि सहरतिर लग्नु पर्ने हुन्छ
3: सानी
4: हजुर
3: यसो बुवामा पनि ख्याल गर्दै भयो
4: हजुर

मन यता भयो भने सबै नै फ्री, केटाहरूलाई काम नै नगरे सुविधा, खानपिन चट्ट घरमै बसी बसी, कागज नै पैसा लु, जे सुकै किन्छ, जे पनि पाए, जो पनि राजा, रोक टोक कलाई एकदिन नै हुँदैन, सुस्तै अल्छी भातेर लुत्त तिमीहरूलाई पनि लाख सुतेकै पैसा, पढाइको टेन्सन भोलि के हुने छोड्दैन भाइ।

चाहियो तलाई हिरा ला तपाईँलाई के चाहियो लिनुहोस् त झ्याङ्गला के अरे मोती ला अर्को को हो छैन भाइ सक्यो म नेता भयो भने सबै नै फ्री केटाहरूलाई काम नै नगरी सुविधा खानपिन चट्ट घरमै बसी बसी कागज नै पैसा लु जे सुकै किन्छ जे पनि पाए जो पनि राजा रोक तोकला भए एकदिन हुँदैन सुस्तै अल्छी भातेर लु त तिमीहरूलाई पनि लाग सुतेकै पैसा पढाइको टेन्सन भोलि के हुने छोड्दैन भाइ।

तपाईँलाई के चाहियो लिनुहोस् त झ्याङ्गालाई के अरे मोती ला अर्को को हो यो छैन भाइ सक्यो म नेता भयो भने सबै नै फ्री केटाहरूलाई काम नै नगरी सुविधा खानपिन चट्ट घरमै बसी बसी कागज नै पैसा लु जे सुकै किन्छ जे पनि पाए जो पनि

0: गाउँमा मैया र व्यवस्था, पहाडमा बाटो गाउँ घरमा बत्ती, कोसिस चाहिँ गर्ने हो नसके छोडिदिने, वृद्धको भत्ता नै महिनाको 10 लाख, मिलेन भने यसै नै भगवान्लाई अर्को साल के चाहियो तँलाई, तपाईँलाई के चाहियो लिनुहोस् त झ्याक्नेलाई के अरे मोती लाई अर्को को हो छैन भाइ सक्यो
1: शुक्ला गण्डकी एफएम 97.6 A complete call for Hello Shukla Gandaki Hello, hello
2: Come on everybody, hello Shukla Gandaki
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ, पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो, विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको,
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा इम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846607645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705602209।
1: TVS साथ छ हाम्रो। शुक्ला गण्डकी एफएम 97.6

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: शुक्ला गण्डकी टाइम चेक।
6: यति बेला बिहानको ठिक 11 बज्यो।

0: शुक्ला गंडकी एफएम 97.6
1: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98-2-61-52-067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98-560-12-474।
10: तपाईको सेवामा समर्पित दुलीगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
11: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
12: सुन्नुहोस् है, स्यामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
10: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलीगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0-65-75-676, मोबाइल 98-560-62-676।
13: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ, तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलीगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
15: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
5: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 BP चोक।
0: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आँसुमा डुबेको लै बुझे मैले यो जिन्दगी काट्न त्यो ऋण पनि काम गर्यो दिनभरि तर म एक्लो छु या साथ कसले दिन्छ नि दिनहरू जबरजस्ती काट्दै थिएँ मैले फेरि निन्द्रै नलाग्ने रात कट्ने कहिले भुइँ पुसी

कता कता कस्तो भइरहेछ, म त एकछिन आनन्दले बस्न नै पाछ, दुःख भने के रहेछ प्रष्टै भयो आज, अनि मैले के भोगिरहेछु कसलाई पो थाहा छ, कसैलाई थाहा छैन मेरो मनको पीडा, आज आफूले आफैलाई नै गरिरहेछु घृणा, मनभित्र झन झनै घाउ बढी।

0: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
1: साथ हाम्रो
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
2: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
2: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन नम्बर 0654142233 मोबाइल 98678

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला मध्याहको ठिक 12 बज्यो।

0: समुद्री ढुवानी संयन्त्र सुदृढ़ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान, सामुद्रिक मार्गको स्वतन्त्रता अरबौं मानिसको जीवनसँग जोडिएको भनाई, र टप इन टी20 श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै नेपाल खबरमा अब पूरा खबर। तिब्बतबाट नेपालको रसुवा हुँदै अघि बढ़ेको बाढ़ी धादिङको गजुरी पार गरेर अगाडि बढ़ेको छ। नदी तटीय क्षेत्रमा ठूलो क्षति गर्दै अघि बढ़ेको बाढ़ी गजुरी पार गरेर अघि बढ़ेको हो। अहिले तटीय क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा पठाएको छ भने सड़कमा गाड़ी चलाउन बन्द गरिएको छ। रसुवा भोटेको सीमा आएको बाढ़ी त्रिशुली नदी फुर्के मलेखु जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको र बढ़दो क्रममा रहेकाले नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाले उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। रसुवामा बिहान आएको भीषण बाढ़ीले ठूलो क्षति निम्ताएको र बाढ़ी तह अघिल्लो वर्षको भन्दा झण्डै 5 गुणा ठूलो रहेको स्थानीय बासिन्दाले बताएका छन्। क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले धुन्चेबाट अरू बेला नदेखिने भटेकोशी नदी आज प्रष्ट देखिएको र अवस्था डर लाग्दो रहेको बताउनुभयो। उहाँका अनुसार बाढ़ीका कारण नदीको तटमा रहेका क्षेत्रमा धेरै प्रभाव परेको छ। टिमुरे बजार स्याफ्रोबेसीमा धेरै क्षति भएको खबर आएको उहाँले बताउनुभयो। शस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार बोर्डर आउट पोस्ट बीओपीमा खटिएका 9 जना शस्त्र प्रहरी सम्पर्कविहीन छन्। यस्तै कैलाश मानसरोबार हिँडेका झण्डै 50 जना तीर्थयात्री पनि सम्पर्कमा छैनन्। प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे प्रहरी चौकी स्याप्रोबेसी र प्रहरी चौकी रसुवागढ़ीमा ठूलो क्षति पुगेको छ। स्याप्रोबेसीदेखि टिमुरेसम्मका धेरैजसो मानिसहरू सम्पर्कमा आउन नसकेका गोसाईकुण्ड गाउँपालिकाले जनाएको छ। सरकारी निकायले रसुवादेखि नुवाकोट धादिङ र चितवनको मुगलिनसम्म त्रिशुली नदीको किनारमा पर्ने ठाउँमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्। सरकारले पीड़ितको उद्धार खोज र राहत कार्यलाई तीव्र बनाएको छ। साथै बाढ़ीबाट थप प्रभावित हुन सक्ने अन्य नागरिकलाई सुरक्षित ठाउँमा सार्न पनि निरन्तर सूचना प्रवाह गरिरहेको छ। बाढ़ीबाट पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याप्रेवेशी सड़क मुगली नारायणगढ़ सड़कमा यात्रा गर्न र नगराउन अनुरोध गरेको छ। नेपाल प्रहरी शस्त्र प्रहरी बल नेपाल जिल्ला प्रशासन कार्यालय लगायतले पीड़ितको उद्धार र खोज कार्यलाई पनि तीव्र बनाएको बताएका छन्। साथै नेपाली सेनाले पनि आफ्नो तर्फबाट उद्धार तथा खोजलाई अगाडि बढ़ाएको छ। गृह मन्त्रालयका अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा कमाण्ड सेन्टर स्थापना गरेर उद्धार राहत लगायतका काम थालिएका छन्। मेडिकल टोली बोकेको सेनाको हेलिकप्टर रसुवा गएको छ। सरकारले सबै 12 हेलिकप्टर कम्पनीलाई सबै 34 वटै हेलिकप्टर उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेख्दै सबै निकायलाई उद्धारमा सक्रिय बनाएको जानकारी गराउनु भएको छ। रसुवामा ठूलो बाढ़ी पहिरो आएपछि ट्राफिक प्रहरीले काठमाण्डुबाट रसुवा नुवाकोट चितौन र धादिङ जाने गाड़ीलाई काठमाण्डुमै रोकेको छ। बाढ़ीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्याएको छ। प्राधिकरणका अनुसार बाढ़ीबाट रसुवागढ़ी चिलिमे त्रिशुली ए जलविद्युत केन्द्र तथा त्रिशुली बी को हबको 220 केवी सब स्टेशनमा क्षति पुगेको छ। यस्तै त्रिशुली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचना समेत बाढ़ीले प्रभावित बनेका छन्। बाढ़ी कसरी आयो भन्ने यकिन भएको छैन। तिब्बततर्फ कुनै हिमताल फुटेको हुन सक्ने अनुमानका आधारमा विश्लेषण गर्ने काम भइरहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच नुवाकोटको विदुर नगरपालिकामा रहेको उत्तर गया पब्लिक स्कूलका शिक्षक सोमलाल डंगोलले बाढ़ी पहिरोको विपत्तिमा विद्यार्थी लिन गएको स्कूल बस सम्पर्कविहीन भएको बताउनु भएको छ। उहाँले बेत्रावती र सोर्ले बजार पूर्ण रूपमा भएको बताउँदै ठूलो क्षति भएको जानकारी गराउनु भएको छ। उहाँका अनुसार स्थानीय प्रहरी चौकी पनि भएको छ। त्यहाँ सुरक्षाकर्मीको अवस्थाबारे केही थाहा छैन। उहाँले सकेसम्म हेलिकप्टर पठाइदिएर स्थानीय बासिन्दाको उद्धार गर्नको लागि अनुरोध गर्नुभएको छ। संघीय सरकारमा पहुँच गुमेपछि पुराना राजनीतिक दलहरू प्रदेश सत्ताको लुछाचोडीमा अल्झिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले संघमा एकल सत्ता चलाउँदा पुराना दलहरू प्रदेश सरकारको लुछाचोडीमा देखिएका हुन्। पुराना मध्येको दल नेपाली कांग्रेसले आफूलाई प्रदेश सत्ताको खेलबाट बाहिर राखेको छ भने मुख्य कम्युनिष्ट दल एमाले र नेकपाले सत्ता लुछाचोडीको सीमा पार गरिरहेका छन्। यसमा रापरपा र जसपा पनि मिसिएका छन्। बागमतीमा रापरपा र लुम्बिनीमा जसपाभित्र आन्तरिक विवाद र सांसदहरूलाई कार्यवाहीको श्रृंखला चलेको छ। कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको महिना दिन बित्दा पनि मुख्यमन्त्रीकै दल नेकपाभित्रको गुटबन्दीका कारण मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। प्रदेशमा देखिएको यो पछिल्लो तानातान र अस्थिरताप्रति एमाले र नेकपाका युवा नेताहरूले गम्भीर चिन्ता गरेका छन्। आज सुनको भाउ 100 रूपियाँले घटेर तोलाको 322,100 रूपियाँमा कारोबार भइरहेको छ। अघिल्लो बुधबार अर्थात भदौ 3 गतेदेखि निरन्तर उकालो लागेको सुनको भाउ आज सामान्य घटेको हो। यस्तै आज चाँदीको भाउ 75 रूपियाँले बढेर तोलाको 4,975 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा गुल्मीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गयो, चीनबाट जनै आयात नभएको भन्छ विभागको भनाई लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी ठूलो क्षतिको अनुमान, सबै निकायलाई उद्धारमा सक्रिय बनाएको प्रधानमन्त्री शाहको भनाई। तिब्बतबाट रसुवा हुँदै आएको बाढ़ी धादिङको गजुरी पार गरेर अगाडि बढ़्यो, मुगलिनसम्म उच्च जोखिम हुने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा फेरि पनि बाढ़ी सम्बन्धी नै खबर। बिहान 9 बजेतिर आएको बाढ़ी कारण जनधनको ठूलो क्षति पुगेको आशंका छ। सरकारी निकायहरूले चितवनसम्म नै त्रिशुली नदीको तटीय क्षेत्रमा खतरा हुन सक्ने भन्दै सतर्कता अप्नाउ

बााउण्ड्री छलफल गरिरहेको र त्यसपछि मात्र थाहा हुने बताउनु भएको छ। र सुवागढीमा भन्सार कार्यालय र आसपासका प्रहरी चौकी र हेल्थ पोस्टहरूमा क्षति पुगेको जानकारी प्राप्त भएको छ। अहिलेसम्म सरकारी निकायहरूले रसुवादेखि नुवाकोट, धादिङ र चितवनको मुगलिनसम्म त्रिशुली नदीको किनारमा पर्ने ठाउँहरूमा विशेष सतर्कता अपनाउनका लागि आग्रह गरेका छन्। प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने र निर्माणाधीन तथा संचालित आयोजना र नदी तटीय क्षेत्रमा रहेका कार्यालयहरूमा समेत आवश्यक पूर्व तयारी र सावधानी अपनाउनका लागि आग्रह गरेका छन्। गएको वर्ष पनि नेपाल चीन सीमा नाका हुँदै बग्ने भोटेकोशी नदीमा भीषण बाढ़ी आएको थियो र सुवागढ़ी नाका अवरूद्ध भएको थियो भने 18 जना बेपत्ता भएका थिए। नेपाल चीन सीमाबाट 36 किलोमिटर टाढा रहेको लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा गएको वर्ष हिम नदीबाट अचानक पानीको निकास हुँदा घटना भएको थियो। गएको वर्ष असार 24 गते दुर्घटना भएको थियो भने आज पनि त्यही ठाउँमा फेरि पनि उस्तै प्रकृतिको बाढ़ी आएको हो। गुल्मीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। रिसुङ्गा नगरपालिका साथमा रहेको जीप पार्क बसमा ट्रकले ठक्कर दिँदा रिसुङ्गा सात भुजेलखर्गका 25 वर्षका पवन विकको ज्यान गएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि आह्वान गर्नुभएको छ। महासचिव गुटरेसले हर्मुज जलमार्गको संकट सम्बोधनका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी दिनुभएको। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र त्यसको कच्चा पदार्थ ढुवानीमा केन्द्रित रहेको छ। महासचिवले सामुद्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू, अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र अरबौं मानिसको जीवन निर्भर रहने खाद्यान्न तथा ऊर्जाको प्रवाहका लागि अत्यावश्यक रहेको बताउनु भएको छ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन टी20 श्रृंखलामा नेपाल ए पुरूष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसिटीसँग खेल्दैछ। यी दुई टोली बीचको खेल दिउँसो 3:15 डार्विनको मारारा क्रिकेट मैदानमा शुरू हुनेछ। नेपालले अस्ति होवार्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको थियो। यसअघि दुई खेलमा भने नेपाल पराजित भएको थियो। नौ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल 2 अंकका साथ तालिकाको 7 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा हर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि पटक। रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी, ठूलो क्षतिको अनुमान, सबै निकायलाई उद्धारमा सक्रिय बनाएको प्रधानमन्त्री शाहको भनाई। तिब्बतबाट रसुवा हुँदै आएको बाढ़ी धादिङको गजुरी पार गरेर अघि बढ़्यो, मुगलिनसम्म जोखिम उच्च। संघीय सरकारमा उच्च ज्यान सरकारी सरकारमा पहुँच गुमाएका पुराना दलहरू प्रदेश सत्ताको लुछाचोड़ीमा, नागरिकमा झनै वितृष्णा बढ़ाउने युवा नेताहरूको चिन्ता। समुद्री ढुवानी संयन्त्र सुदृढ़ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान। सामुद्रिक मार्गको स्वतन्त्रता अरबौं मानिसको जीवनसँग जोड़िएको भनाई। र टप इन टी20 श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा हर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ी प्रभावित क्षेत्रमा सुरक्षित बस्नुहोला। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेटो भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563380 98461656।
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।

0: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
1: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
0: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
1: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
0: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
2: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
4: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
4: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
4: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
3: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
4: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
6: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
5: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
6: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
5: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111996902।
7: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309982 र 9705620209।
8: टीभीएस साथ छ हाम्रो।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हामीले राम्रो संस्कार दिएर हुर्काएको छोरा मेहनती छ, गरी खान सक्छ। अब दुवैजनाको मन मिलिसकेपछि ढिला किन गर्ने? हामी रित पुऱ्याएरै माग्न आएको हजुर।
1: छोरी त दिने हो, छोरी दुःख पाउनु के ग्यारेन्टी छ?
0: हामी त्यति धनी त होइनौ।
1: अब सिमललाई दिएपछि त छोरीले दुःख पाउँदैन होला। अब हामीले कुरा पक्का गर्दा भयो।
2: होइन, म पनि जान्छु। सिमालाई लिनु,
3: त्यति सजिलो छ नि पाउनुलाई यस्तो चिज। म तिमी
2: तिम्रो लागि भने जसरी पनि ल्याउँछु।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847349839।
4: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
7: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
8: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
7: हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
7: प्रोप्राइटर रोशनी श्रेष्ठ।
5: मोबाइल नम्बर 9827109066 र 9840694543।
9: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
10: यस्तो पङ्खा चलिरहेको देखेन भन्यो?
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि।
10: गटिलो ठाउँ चाहिँ कहाँ छ?
3: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाहिँ छ पंखा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 52, मोबाइल 98 5 60 28 587।
5: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
6: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
7: सम्पर्क 0 65 4 14 221, मोबाइल 98 5 60 35 921।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: Yamaha।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-157.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 1 बज्यो।
4: ए भगवान्, कमिनी सुन्दो
5: भन्नु के हो?
4: गाउँमा त कोरियाको लाग आएको छ रे, मलाई हेर्छ क्या हो?
5: हेरिहाल्यो नि तँलाई, हेर्दै जा, मलाई हेर्छ त्यसले।
4: के हेर्यो? मलाई हेर्छ।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98164334372।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98194788 र 98448400000। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
5: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ त्यतै।
7: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
10: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि, कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
0: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ।
13: गरिन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
14: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847349839।
15: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
17: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
17: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
17: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
9: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9825152067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
4: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED TV, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98562062676।
7: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
8: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-2311।
1: शुक्ला गण्डकी एफएम 97.6।
0: अरे क्यानन भरिया भाइ, जहाँ पुगे पनि आफ्नो गाउँघर जस्तो सुन्दर त कहीँ छैन अघि।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि,
3: अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र?
2: यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
3: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709704, मोबाइल नम्बर 9847061268
10: 9857062068।
12: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्षे चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843231।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिनसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 9811411178 9560007078।
16: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 9856309

0: टीवीएस साथ छ हाम्रो।
1: कमलाघाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमलाघाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यस्तै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक तनहु।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइन्छ लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9857508 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6

0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
2: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो।
3: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
1: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
5: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206630।
4: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
9: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
10: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
4: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
12: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
13: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
12: सपिङका लागि भनेर धुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
13: ल तिमी ढुक्क हौ न, धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
12: त्यसो भए सँगै जाऊ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461694378, 98171996902।
14: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333598 र 98465010950।
13: इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
15: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
16: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
15: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309082020।

0: टीवीएस साथ छ हाम्रो।
1: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीई र बीएड मा भर्ना सम्बन्धी सूचना।
2: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाणपत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
2: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
2: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
2: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-80385।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चन्द्रिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268699।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9847061268,
7: 9856602068।
11: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ, ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843623811।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560077178।
15: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
16: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
15: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
16: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
15: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333, मोबाइल 9868168।
17: शुक्ला गण्डकी FM 97.6।

0: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
4: ल, यतिका लागि पनि किन पोखरा जानु?
3: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
4: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
5: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
3: मोबाइल 9856005577।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष पराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9855443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614150।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 7 जनाको ज्यान गयो, 30 जनाको उद्धार। विपदबाट प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा। रसुवा भन्सार कार्यालयका 14 कर्मचारी सम्पर्कविहीन। उद्धार कार्य र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन। विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा। पृथ्वी राजमार्ग गल्छी च्यापुरबेसी र मुगली नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न आग्रह। बाढ़ीबाट 19 वटा पुल तथा रसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा ठूलो क्षति। र भोटेकोशी बाढ़ीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान, सतर्कता अपनाउन आग्रह। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीमा परि अहिलेसम्म 7 जनाको ज्यान गएको छ। नुवाकोटमा 4 जना र धादिङको त्रिशुली नदी किनारमा 3 जनाको शव भेटिएको हो। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अहिलेसम्म 30 जनाको उद्धार गरिएको छ। तीमध्ये 3 जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा 100 वटा आपतकालीन शय्या तयार पारिएको छ। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावितका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा 100 वटा आपतकालीन शैया छुट्याएको जनाएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले नेपालको बाढ़ी पीड़ितलाई आवश्यक स्वास्थ्य र राहत सामग्री पठाउन लागेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। रसुवाको टिमुरेमा रहेको भन्सार कार्यालयमा कार्यरत 14 जना कर्मचारी सम्पर्कविहीन छन्। भोटेकोशी नदीमा आज बिहान आएको बाढ़ीपछि उहाँहरू सम्पर्कविहीन रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 स्थायी कर्मचारी र 3 जना करारका कर्मचारी सम्पर्कविहीन भएका हुन्। खोजी कार्य भइरहेको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगाना सहित 25 जना कर्मचारी भने सम्पर्कमा आउनु भएको छ। चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको ठाउँमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म सुरक्षित ठाउँमा जान र बस्न बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँतर्फ जान र यस्ता सूचनाको पालना गर्न आग्रह गरेको हो। रसुवा तथा नुवाकोट आसपास क्षेत्रमा पानी पनि पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद संजीव अधिकारीका अनुसार रसुवा र नुवाकोट जिल्ला आसपास क्षेत्रमा वर्षाको सम्भावना रहेको हुँदा थप उच्च सतर्कता अप्नाउन भनिएको छ। रसुवाको भोटेकोशी हुँदै नुवाकोट र धादिङसम्म बाढ़ी प्रवेश गरिसकेको छ। बाढ़ीको विपदमा परेकाको खोज र उद्धार कार्य भइरहेको छ। यसैबीच भोटेकोशी त्रिशुलीमा गएको बाढ़ीका कारण त्रिशुली नदीमा रहेका कम्तीमा 19 वटा पुलमा क्षति भएको सड़क विभागले जनाएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपानीका अनुसार बाढ़ीका कारण अहिलेसम्म त्रिशुली नदीमा रहेका कम्तीमा 19 वटा पुलमा क्षति पुगेको छ। त्यस्तै कम्तीमा 40 किलोमिटर सड़कमा क्षति पुग्नुका साथै सड़क भत्किएको छ। क्षतिग्रस्त क्षेत्रमा सड़क विभागले उपकरण तथा मेसिन परिचालन गरी सड़क तथा पुलको अवस्था सुधार गर्ने काम थाल्ने उहाँले बताउनुभयो। धादिङको मलेखु फुर्के खोलाको पुल बाढ़ीले बगाएको छ। त्यस्तै केउरुनी फर्सेटार हुँदै सदरमुकाम धादिङ बेसी जोड्ने पुल पनि बाढ़ीले बगाएको छ। सरकारले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट र धादिङका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले ती जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। सरकारले भोटेकोशी बाढ़ीबाट घाइतेहरूको निशुल्क उपचार गर्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले घाइतेको निशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको जानकारी दिनुभयो। यस्तै घाइते तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ। यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने पनि निर्णय भएको छ। उद्धार र राहतका लागि चीन र भारतको सरकारसँग संवाद भइरहेको सरकारका प्रवक्ता पोखरेलले बताउनु भएको छ। भारत र चीनले आवश्यक सहयोग गर्ने जानकारी गराएका उहाँको भनाई छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित भएको उद्धार कार्य तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। बाढ़ी लगत्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बिहान बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार खोज तथा राहतका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। ठूलो विपदको क्षणमा सबैलाई आफ्नो ठाउँबाट बाढ़ी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढ़ाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। आजको छलफलमा नेपाली कांग्रेस संसदीय दलको नेता विष्णुराज आङदिम्बेले विपदको यस घड़ीमा राजनैतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर नागरिकको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिनुभयो। यस्तै घाइतेहरूको उपचारका लागि त्रिशुलीमा रहेको सरकारी अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिसहित तयारी अवस्थामा राखिएको छ। साथै प्रभावित को उद्धार राहत र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशुलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धन सहित ट्याङ्कर काठमाडौँबाट परिचालन समेत गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीको बाढ़ीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनैतिक दल, सामाजिक संघ संस्थालाई अनुरोध गर्नुभएको छ। उहाँले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अपील गर्नुभएको हो। रसुवा नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढ़ीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको उहाँले उल्लेख गर्नुभएको छ। राष्ट्रपतिद्वारा जारी विज्ञप्तीमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहँदै आवश्यक समन्वय एवं सहयोगमा जुट्न आग्रह गरिएको छ। भोटेकोशी नदीमा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीनवटा प्रमुख सड़क खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी नुवाकोट रसुवा सेप्रुवेशी सड़क तथा मुगलिन नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न र नगराउन आग्रह गरिएको हो। बाढ़ीका कारण नदीको बहाव बढ़ेको तथा सड़क खण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ़न सक्ने भएकोले सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सम्बन्धित पालिका तथा प्रशासनलाई ती सड़क खण्डमा आवत जावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउन समेत भनेको छ। जोखिममुक्त क्षेत्रमा गाड़ी तथा यात्रुको आवत जावत रोक्न आवश्यक सुरक्षा तथा समन्वय गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। भोटेकोशीमा आएको बाढ़ीको प्रभाव त्रिशुली तथा नारायणी नदीको तल्लो तटीय क्षेत्रसम्म पर्ने भएकोले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको हो। रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा जान भनिएको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको परिपालना गर्न सबैलाई आग्रह गरेको छ। खोज, उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो। यसैबीच भोटेकोशी नदीको बाढ़ीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान गरिएको छ। बाढ़ीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल एसएमएस मार्फत बाढ़ी सम्बन्धी पूर्व सूचना सर्वसाधारणलाई पठाउने तयारी भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसअघि चितवनको देवघाटसम्म मात्रै जोखिम रहन सक्ने अनुमान गरिएकोमा जोखिम आकलन गर्दा सुस्तासम्म रहने देखिएको छ। यसैबीच नेपाल टेलिकमले बाढ़ीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निशुल्क गरेको छ। दुई दिनका लागि प्रभावित क्षेत्रमा अनलिमिटेड भोइस सेवा, प्रतिदिन 2 GB डाटा तथा 50 SMS निशुल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास्ट कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर

0: सीएमसी क्यान्सर इन्स्टिच्युट,
1: फोन 056-494-333, 493-555।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
1: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको उद्धार गर्न सशस्त्र प्रहरीको विपद उद्धार गणबाट 45 जना टोली नुवाकोट पठाइएको छ। घाइतेको उपचारका लागि नेपाल एफएफ अस्पतालमा 100 शैय्या र स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर 19 गुल्म नुवाकोट, यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म विपद व्यवस्थापन बेस आदमघाट र नम्बर 17 गण चितवनबाट सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिनुभयो। यस्तै नेपाली सेना, नेपाल प्रहरी, विभिन्न संघ संस्थाका टोली पनि प्रभावित क्षेत्रमा खटिएका छन्। समाज कल्याण परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थालाई तत्काल उद्धार, राहत र पुनर्स्थापना जुट्न आह्वान गरेको छ। परिषदले प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम संचालन गर्दा सम्बन्धित पालिका, जिल्ला व्यवस्थापन समिति र जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न पनि आग्रह गरेको छ। बाढ़ी प्रभावितको उद्धार र प्रतिकारको लागि सेनाको 6 र निजी क्षेत्रका 8 गरी 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। नेपाली सेनाको मेडिकल टोलीले त्रिशुलीको नम्बर 1 सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको नेपाली सेनाले जनाएको छ। रसुवा र नुवाकोटका गरी 13 वटा प्रमुख जलविद्युत आयोजनामा बाढ़ीले क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा प्रवर्धक कम्पनीबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार कुल 748.12 MW क्षमताका आयोजनाहरू बाढ़ीको चपेटामा परेका छन्। यसमध्ये संचालनमा रहेका 8 वटा आयोजनाबाट उत्पादन भइरहेको 354.1 MW विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने 394 MW पाँच निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रो मेकानिकल संरचना क्षतिग्रस्त बनेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा विद्युत अवरोध छ। बाढ़ीसँगै नदीमा आएको अत्याधिक बालुवा लेदोका कारण संचालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नु परेको हो। रसुवामा निजी क्षेत्रबाट संचालित 111 MW रसुवा घड़ी, 78 MW सान्जेन खोला, 22 MW चिलिमे र 20 MW लाङटाङ खोला गरी 231 MW विद्युत उत्पादन बन्द भएको छ। त्यसै गरी नुवाकोटमा नेपाल विद्युत प्राधिकरण मार्फतको 4 सरकारी आयोजना, 60 MW माथिल्लो त्रिशुली 3A, 24 MW त्रिशुली जलविद्युत, 14.1 MW देवीघाट र 25 MW नुवाकोट ग्रिड सोलार गरी कुल 123.1 MW विद्युत उत्पादन बन्द भएको छ। विद्युत उत्पादन एकै पटक 354 MW भन्दा बढ़ी गुम्दा, काठमाण्ड उपत्यका र आसपासको औद्योगिक करिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ। रसुवामा निर्माण भइरहेको 216 MW क्षमताको राष्ट्रिय गौरवको निजी आयोजना माथिल्लो त्रिशुली 1 को पहुँच मार्ग, टनेल र साइड क्याम्प पनि ठूलो क्षति पुगेको छ। त्यसै गरी 120 MW को रसुवा भोटेकोशी र 6.42 MW माथिल्लो मैलुङ 1 का बाँध र पेनिस्टक संरचना बाढ़ीले बगाएको छ। रसुवामा मात्रै निर्माणाधीन 3 वटा आयोजनाको 342.42 MW क्षमता प्रभावित भएको छ। नुवाकोटतर्फ 37 MW को माथिल्लो त्रिशुली 3B र 15.6 MW को मिडल त्रिशुली गंगा गरी 52.6 MW 2 आयोजनामा बाढ़ी पसेर सिभिल संरचना तथा निर्माण सामग्री नष्ट भएका छन्। कुल 13 आयोजना मध्ये 9 वटा निजी क्षेत्रका प्रवर्धक कम्पनीका रहेका छन् भने कुल क्षमता 625 MW रहेको छ। सरकारी स्वामित्वको विद्युत प्राधिकरण अन्तर्गत नुवाकोटमा रहेका 4 वटा संचालित आयोजनाको 123.1 MW क्षमता प्रभावित भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल निपानले प्रारम्भिक अनुमान अनुसार निजी क्षेत्रका हाइड्रो पावरमा मात्रै 5 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको जनाएको छ। त्रिशुली काठमाडौँ प्रसारण लाइन तथा स्याप्रुबेसी रसुवागढ़ी जोड्ने पासाङ ल्याङ्मु राजमार्गका विभिन्न ठाउँ पहिरोले अवरूद्ध भएकोले आयोजनासम्म प्रभावित टोली र हेभी उपकरण पुर्याउन कठिन भएको छ। लाङटाङ खोला आयोजनाको 2 वटा ट्रान्समिसन टावर ढलेका छन् भने माथिल्लो त्रिशुली थिरिएको स्विच यार्ड नजिकैको डाँडो भाँसिएकोले तत्काल रोकथामको काम थालिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्ने बित्तिकै

आकस्मिक मर्मत गरी एकदेखि तीन हप्ताभित्र सञ्चालनमा रहेका आयोजनाबाट क्रमशः बिजुली उत्पादन शुरू हुने अपेक्षा छ। दिउँसो तीन बजेको नेपाल खबरको अन्त्यमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेको सिबाडीबाट अहिलेसम्म सातजनाको ज्यान गयो, 30 जनाको उद्धार। विपदबाट प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा। रसुवा भन्सार कार्यालयका 14 कर्मचारी सम्पर्कविहीन। उद्धार कार्य र राहत प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन। विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा। पृथ्वी राजमार्ग गल्छी स्याप्रुवेशी र मुगलिन नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न आग्रह। बाढ़ीबाट 19 वटा पुल तथा रसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा ठूलो क्षति। र भोटेकोशी बाढ़ीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान। सतर्कता अपनाउन आग्रह। दिउँसो 3 बजेको खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनुहोला। नमस्कार।

0: शुक्ला गंडकी एफएम 97.6
1: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
5: मेरिया मैनी, कस्तो राम्रो गहना!
6: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
9: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
8: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
9: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871161069, 9807625229।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9841433222, 9807769142।
3: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
11: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 बजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
12: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
13: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
14: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
13: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
15: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा छ।
15: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9556062452।
17: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
18: किन आमा, के भएर?
17: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
18: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
19: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
18: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
19: मोबाइल 9856043952 र 9806656586।
20: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856039982 र 9705620209।
21: TVS साथ छ हाम्रो।
22: शुक्ला गण्डकी FM 97.6।

तँलाई गाह्रै भयो, म जान्छु नि त केटा।

0: 97.6
1: प्रश्न होमवर्क देखाऊ त
2: टिचर।
1: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टिचर। मेरो मानेले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिम फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856033384 र 9856067988।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0657142445, 0657143445।
8: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमीलाई?
8: दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
8: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9856023128 र 9462614726।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा। सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टिकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुरानो धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 98460-26617 र 98161-38981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसको भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बब ससेज
15: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
16: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
17: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
16: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
18: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुनचाँदी दोकान,
15: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-246-98-58-00-8।
19: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
20: ए तिमी पो बस्ती गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
21: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
20: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
21: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
20: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
22: दीर्घायु फर्निचर शोरूम,
20: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको व्यवस्था छ।
23: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
20: दीर्घायु फर्निचर शोरूम, दिल्लीगढ़ त नहुँ,
22: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265 7097, मोबाइल नम्बर 98460 61268,
20: 98560 60268।
24: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको
25: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
24: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
26: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
27: चेस्का बाजे कहाँ छ? पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
28: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560 30324।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बहादुर दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: फुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9850 8634
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा युनिस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9850602676
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ
8: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
9: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
8: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
9: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9162656187
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694

0: 3378 98171 96902।
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि 0635714479, मोबाइल 98560062, 98468064145।
7: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफी ढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
10: ओम एम आभूषण सुन चाँदी दोकान।
0: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0656-75537, मोबाइल नम्बर 98460-69-2046-98-58-00-08।
13: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98-27-10-39-66 र 98-460-94-543।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333598 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्थ पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन, प्रेम पनि फूल छ।
21: हजुर, दान गरौं।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब यूपीभीसी को साथमा।
3: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028922938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 98562588587।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
9: मोबाइल 98563043952 र 98066656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463038011।
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
9: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर, पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: यही
6: भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
9: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन नम्बर 0654142733। मोबाइल 98678161887।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससीआईटी कार्यक्रमका लागि पहिला फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
2: फोन नम्बर 0614510002।
11: मोबाइल नम्बर 9856084466।
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
6: कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद,
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। तिब्बत तर्फबाट रसुवाको त्रिशुली नदीमा आएको भीषण बाढ़ीका कारण मृत्यु हुनेको संख्या 16 पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार बाढ़ीमा परि थप 36 जना घाइते भएका छन्। प्रहरीका अनुसार रसुवामा 1, नुवाकोटमा 9 र धादिङमा 6 जनाको मृत्यु भएको छ। मृतकमध्ये 7 जना महिला र 8 जना पुरूष छन् भने 1 जनाको पहिचान खोल्न बाँकी छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको छ। प्रहरीका अनुसार रसुवाबाट 13, नुवाकोटबाट 19 र धादिङबाट 3 जना घाइतेको उद्धार गरिएको जनाइएको छ। रसुवाको भोटेकोसीमा गएको बाढ़ीमा परेर 384 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार आज बिहान भोटेकोसीमा आएको बाढ़ीमा परेर 291 विदेशी र 93 नेपाली सम्पर्कविहीन भएका हुन्। पर्यटन बोर्डका निवृत्त प्रमुख कार्यकारी अधिकारी सीओ हिक्मत सिंह आयले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 384 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा रहेका पर्यटक अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट टुर्स एण्ड ट्राभल्स मार्फत 71 जना, काठमाडौँ होलिडे टुर्स एण्ड ट्राभल्स मार्फत 17 जना, लिप होलिडे मार्फत 55 जना, कैलाश जर्नीमा मार्फत 31 जना, एक्सप्लोर भ्याकेशन मार्फत 7 जना, ट्रेकर सोसाइटी मार्फत 92 जना घुम्न गएका थिए। यस्तै रिचा टुर्स एण्ड ट्राभल मार्फत 12 जना, फिस्टेल टुर्स एण्ड ट्राभल्स मार्फत 27 जना, हिमालयन ग्लेसियर्स मार्फत 52 जना र अल्पाइन इको ट्रेक मार्फत 20 जना भ्रमणमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। बाढ़ीले टिमुरे र स्याफ्रु बेसी क्षेत्रका बस्ती, प्रहरी चौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण रसुवागढ़ी नाका जोड्ने सड़क र पुलहरू समेत क्षतिग्रस्त भएको छ। नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगको लागि टोल फ्री नम्बर 1234 हटलाइन नम्बर 1144 सम्पर्क गर्न भनेको छ। रसुवा बाढ़ी कारण त्रिशुली नदीका 19 भन्दा बढ़ी पुलमा क्षति पुगेको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले हालसम्म कम्तीमा 19 वटा पुलमा क्षति पुगेको बताउनुभयो। आज बिहान चीनको सिमानाबाट आएको बाढ़ी कारण 40 किलोमिटर सड़क अवरूद्ध भएको छ। प्रवक्ता नेउपानेका अनुसार सड़क विभागले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरेको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको जनाइएको छ। गोर्खाको पालुङटार नगरपालिकाबाट रसुवाको गोसाईकुण्ड तीर्थयात्रामा गएका सम्पर्कविहीन भएका छन्। पालुङटार नगरपालिका 5 छाँटी पोखरीबाट गोसाईकुण्ड यात्रामा गएका यात्रुहरू आज बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख वन्दना पाण्डेले बताउनुभयो। आज बिहान भोटेकोसीको बाढ़ीको घटना लगत्तैदेखि उनीहरूको अवस्था अज्ञात रहेको उपप्रमुख पाण्डेले जानकारी दिनुभयो। यहाँबाट 2 वटा माइक्रो र 1 वटा बसमा यात्रुहरू गोसाईकुण्डतर्फ गएका थिए। उहाँले भन्नुभयो, हाल 2 वटा माइक्रो बसका यात्रुहरू सुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। 1 वटा बसको यात्रुहरूको अवस्था भने अज्ञात छ। केही समय अघि बसका 4 जनाले आफूहरू हामफालेर सुरक्षित रहेको जानकारी गराएका थिए। अहिले उनीहरू सम्पर्कमा छैनन्। नगरपालिकाले बसका यात्रुहरूको अवस्थाबारे सोधखोज गरिएको र विभिन्न निकायसँग आवश्यक समन्वय गरिएको उपप्रमुख पाण्डेको भनाइ छ। पालुङटारबाट तीर्थ गर्न गोसाईकुण्ड गएका 33 जना यात्रुहरू सम्पर्कमा नरहेको बारे आफूले पनि जानकारी पाएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताउनुभयो। 38 जना सवार रहेको बसबाट 5 जना हामफालेर बाँचेको, बाँकीको अवस्था अज्ञात छ। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो, हामीले यही अनुसार गृह मन्त्रालय र नुवाकोटसँग समन्वय गरेर सोधखोज गरिरहेका छौं। उहाँले भन्नुभयो, रसुवा बाढ़ीमा परि घाइते भएका 13 जनाको काठमाडौँका विभिन्न अस्पतालमा भर्ना गरिएको छ। गृह मन्त्रालयका अनुसार नुवाकोटबाट उद्धार गरिएका 3 जना र ठेगाना नखुलेका 10 जनालाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचार भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। उपचार हुनेमा भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमार, तेज बहादुर तामाङ, पेम्बा तामाङ, कुशल मगर, मीनबहादुर श्रेष्ठ, गिरीलाल बुढाथोकी, रूपक रोका, सुजन बस्नेत र सुशान्त श्रेष्ठ हुनुहुन्छ। त्यस्तै कार्की भन्ने व्यक्ति र 1 जना नाम ठेगाना बताउन नसक्ने व्यक्तिको पनि उपचार भइरहेको छ। त्यस्तै नेपाली सेनाले रसुवाबाट मात्रै 88 जनाको उद्धार गरेको खबर छ।
सरकारले रसुवा बाढ़ीबाट प्रभावित स्थानीय तहहरूमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले प्रभावित जिल्लाका स्थानीय तहहरूमा 3 महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। प्रवक्ता सस्मित पोखरेल अनुसार बैठकले 10 बुधे निर्णय गरेको छ।

0: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यले रसुवाको भोटेकोशीमा आज बिहान गएको विनाशकारी बाढ़ीबाट आएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार बेपत्ता खोजी र पीड़ित तथा विस्थापितलाई राहतका लागि आवश्यक समन्वय गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख आर्यले विपदका बेला राज्यका सम्पूर्ण संयन्त्र उद्धार राहत र प्रभावित नागरिकको सहयोगलाई प्रभावकारी तुल्याउन निर्देशन दिनुभयो। उहाँले विपद व्यवस्थापनमा आवश्यक सहयोग र समन्वयका लागि निजी क्षेत्र गैर सरकारी निकाय तथा नागरिक समाजलाई समेत आग्रह गर्नुभयो। विपदको गम्भीर अवस्थालाई ध्यानमा राख्दै सभामुखले आजको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिनुभएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी उच्च मनोबलका साथ सुरक्षामा खटिएको बताउनु भएको छ। कार्कीले भौतिक पूर्वाधारले समेत प्रहरीलाई सेवा प्रभावमा गुणस्तर थप्ने गरेको बताउनुभयो। आज जिल्ला प्रहरीले बागलुङमा निर्माण सम्पन्न ब्यारेक तथा आवास भवनको उद्घाटन गर्दै उहाँले सुरक्षामा खटिएका प्रहरीहरू समेत सुरक्षित आराम गर्न आवश्यक रहेको बताउनुभयो। कार्कीले प्रहरी र नागरिकको सहकार्यबाट मात्र अपराध रहित समाज निर्माण गर्न सकिने बताउँदै जनताको सहयोगमा सक्रिय प्रहरी उच्च मनोबलका साथ काममा खटिएको उल्लेख गर्नुभयो। भोटेकोशी नदीमा तिब्बतर्फबाट ठूलो बाढ़ी प्रवेश गरेपछि तनहुँमा समेत बाढ़ीको उच्च जोखिम देखिएको छ। बाढ़ी कारण हुन सक्ने सम्भावित जोखिम र क्षतिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले अर्को सूचना जारी नभएसम्मका लागि पृथ्वी राजमार्गको पूर्वी खण्डमा यातायात पूर्ण रूपमा बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकतामा राखेर राजमार्ग सञ्चालनमा रोक लगाइएको हो। प्रशासनले सम्पूर्ण यात्रु सवारी चालक तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ। राजमार्ग बन्द भएसँगै पोखरा काठमाडौँ आवाजात गर्ने तथा तनाव भएर चल्ने लामो तथा छोटो दूरीका सवारी साधन बीच बाटोमै रोकिएका छन्। अवस्था हामीलाई इतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यो दुईवटामा तरकारी पसलको आडैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848484000।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू
8: पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 9556268727 र 9664530031।
10: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय

0: अनि तिन सेना फ्रेस हाउस त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
1: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिन सेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमनी चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिन सेना। मोबाइल 9811411178, 9850700778।
3: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामराम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
2: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840078022।
5: शुक्ला गण्डकी एफएम 97.6।
6: मिलन विश्व गाउँ अनि सहर मौलिक संस्कृतिको धरोहर।
7: सुख दुःखका बिसाउने भारी कार्यक्रम लोक चौतारी हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यो श्रृंखलामा पनि तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। विशेष गरेर आजको श्रृंखला हो बुधबारको तपाईँको लागि पाँचवटा उत्कृष्ट भाकाहरू राख्ने दिन है। विशेष गरेर तपाईँको रोजाईमा रहेका भाकाहरूलाई चाहिँ कार्यक्रममा राख्ने दिन हो, तर आज चाहिँ मैले फोन कललाई चाहिँ लिने छैन। विशेष गरेर तपाईँको लागि मैले पाँचवटा उत्कृष्ट भाकाहरू मात्रै लिएर आएको छु। अब तिनै भाकाहरूलाई चाहिँ मैले कार्यक्रममा राख्नेछु, सुन्न सक्नुहुन्छ, भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। साँझको समय छ, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्तता हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ है। अब दिउँसो के कस्तो काम गर्नुभयो, अब कामबाट थाकेर आउनु भएको छ होला होइन, अब घरयासी काममै व्यस्त हुनुहुन्छ होला, अहिले चाहिँ सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधिभरसम्म सुनेर साथ पनि दिनुहोला है। कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई। र यो चाहिँ रहेको छ खैरेनीटार ओडा कार्यालयको अगाडि, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि जुन माया बोलको प्रकाश दूतराज, त्यस्तै गरी मेलिना राईको आवाजमा सजिएको यो गीतमा राख्छु। गीतपछि उपस्थित हुने नै छु, सुन्दै गर्नुहोला।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि प्रकाश दूतराज अनि त्यस्तै गरी मेलिना राईको आवाजमा सजिएको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ। विशेष गरेर आजको श्रृंखलामा चाहिँ तपाईँको लागि मैले पाँचवटा उत्कृष्ट भाकाहरू लिएर आएको छु र तिनै भाकालाई चाहिँ मैले कार्यक्रममा चाहिँ राखिनेछु है, राखिराखेको पनि छु। पक्कै पनि सुनेर मनोरञ्जन चाहिँ लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका राख्दैछु, दरम खोला बोलको बसन्त थापा, त्यस्तै गरी देवी घरका आवाजमा सजिएको यो गीत चाहिँ स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि दरम खोला बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा मैले राखे है। विशेष गरेर आज चाहिँ तपाईँको लागि यिनै भाकाहरू चाहिँ रहनेछन्, सुनिरहनु भएको छ होला भन्ने आशा त राखिराखेको नै छु। सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय पनि वर्षसम्म सुनेर साथ पनि दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका राख्दैछु। गोर्खाली ठाडो भाका चाहिँ रहेको छ चिज गुरुङ, अनि त्यस्तै गरी चिजा तामाङको आवाजमा सजिएको यो ठाडो भाका राख्दैछु। ठाडो भाका सँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्रामपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज अन्तर्मन।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनसानी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुनसादी पसल शुक्ला गण्डकी दुलेगाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगङ्गा हेल्थ पोस्ट,
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोमगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9846601678, 9235527763।

0: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
1: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 65570225, मोबाइल 98573338, 98416568658।
4: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309982 र 97065220209।
5: साथ छ हाम्रो। ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
5: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
5: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 65542401160 र 98460-78022।
7: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको ए श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। आज चाहिँ विशेष गरेर बुधबारको श्रृंखला तपाईँको लागि पाँचवटा उत्कृष्ट भागाहरू चाहिँ मैले लिएर आएको दिन होइन तपाईँको लागि चाहिँ कार्यक्रममा मैले भागाहरू समर्पित गरिराखेको छु। पक्कै पनि सुनिरहनु भएको छ होला भन्ने आशा पनि छँदै नै छ। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रम रहेको छ रामदाम सुनसादी पसलद्वारा प्रायोजित हाम्रो लोक चौतारी कार्यक्रम है। कार्यक्रममा चाहिँ विशेष गरेर अब छुट्टै दिन छुट्टै श्रृंखलामा त उपस्थित हुने नै गर्छौं। आजको यस बुधबारीय श्रृंखलामा भने पाँचवटा उत्कृष्ट भाकासहित उपस्थित भइरहेको छु है। भाकाहरू सुनिरहनु भएको छ होला भन्ने आशा पनि छँदै नै छ। अब सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। अब कार्यक्रमलाई प्रायोजन गरेको बारेमा पनि जानकारी गराइसके गरगहना बनाउन चाहनुहुन्छ पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइन चाहिँ कहाँ पाइन्छ होला कहाँ खोज्न जाने होला भनेर दोधार परिरहनु भएको छ भने जानुहोला रामदाम सुनसादी पसलमा र यो चाहिँ रहेको छ खैरेनी टार ओडा कार्यालयको अगाडि है। अब कुराकानी त धेरै नै भयो कुराकानी त फेरि जति गरे उति नै गरिरहौं जस्तो लागिरहेको हुन्छ होइन त्यही भएको भएर पनि यति बेला भने तपाईँ सम्पूर्णको लागि म एउटा गीत राख्दैछु चप्पलै चिनियो बलको गीत यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि बद्रे पंगेनी, पूर्णकला बेसी, त्यस्तै गरी मोहन खड्काको आवाजमा सजिएको चपले छिनियो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ है। सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई चाहिँ विशेष प्रायोजन गरेको बारेमा पनि मैले जानकारी त गराइ राखेको नै छु र अब चाहिँ कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनसादी पसलका प्रोपाइटर भक्त बहादुर रामदाम सरपति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि हो र हो बोलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज अन्तर मनको आवाज। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्ती गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
0: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ
0: प्रोपाइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0265 7590 4, मोबाइल नम्बर 98460 61268
2: 98560 60268।
4: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: माथिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
2: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460 67645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660 86925, 98560 34881 र 98460 47580।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
2: The grief of a severe water crisis, and I am here to find
3: out more.
4: कार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लागिसकेको आह्वान।
5: पाकिस्तानको एक अस्पतालमा आगलागी हुँदा 14 जना नवजात शिशुको ज्यान गयो, घटनाको छानबिन गर्न समिति गठन।
4: र उत्तर कोरियाले एसियाली खेलकुदमा झण्डै 100 जना खेलाड़ी पठाउने।
6: एनबीएल अटो लोन,
7: अब नया गाड़ी खरीद गर्न अझ सहज र सरल,
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
11: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
10: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
11: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
11: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण जनधनको ठूलो क्षति भएको छ। तिब्बत क्षेत्रबाट आज बिहान 8:40 रसुवातर्फ बाढ़ी प्रवेश गरेको थियो। भोटेकोशी बाढ़ीमा परि अहिलेसम्म 16 जनाको ज्यान गएको छ। नुवाकोटमा 9, धादिङमा 6 र रसुवामा 1 गरी 16 जनाको ज्यान गएको पछिल्लो विवरण रहेको छ। त्यस्तै 65 जना भन्दा धेरै घाइते भएका छन्। उनीहरूको सम्बन्धित जिल्ला तथा काठमाण्डुमा समेत उपचार भइरहेको छ। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार 25 जना घाइतेलाई काठमाण्डु ल्याएर विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सरकारले घाइतेको निशुल्क उपचार गर्ने भएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा 100 वटा आपतकालीन शैय्या तयार पारिएको छ। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावितका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा 100 वटा आपतकालीन शैय्या छुट्याएको जनाएको छ।
4: यसैबीच रसुवाको स्याफ्रेवेसीमा निर्माणाधीन 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर सहितका 60 कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको कारणले जलविद्युत आयोजनामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्। लाङटाङ जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका सचिव विजय मोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गर्नुभएको छ। उहाँका अनुसार आयोजनाको सुरुङको कंक्रीट ढलानको काम भइरहेको थियो।
5: यस्तै रसुवाको टिमुरेमा रहेको भन्सार कार्यालयमा कार्यरत 14 जना कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। भोटेकोशी नदीमा आज बिहान आएको बाढ़ीपछि उहाँहरू सम्पर्कविहीन रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम आग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 स्थायी कर्मचारी र 3 करारका कर्मचारी सम्पर्कविहीन छन्। खोजी कार्य भइरहेको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगाना सहित 25 कर्मचारी भने सम्पर्कमा आउनुभएको बाढ़ी प्रभावित रसुवाको पछिल्लो अवस्थाबारे सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद अधिकारी।
3: सबै इन्फ्रास्ट्रक्चर गएको छ, हाम्रो रोडहरू पुलहरू अब हामीहरू अनवे रेस्क्यू गर्न सक्ने अवस्थामा छैनौँ। ठूलो संख्यामा हिँडेहरू आउने जाने हामीले उद्धार गर्ने गरेका छ। केही बिरामीहरूले यहाँबाट रिफर पनि गरेका छौँ। अकल्पनीय भने पनि हुन्छ, हाम्रो दुईटा राम्रो बस्ती नै सबै गएको छ। तल मैलुङमा सबै लगेको छ, बेत्रावतीमा लगेको छ, नौबिसे भन्ने ठाउँ छ त्यहाँ लगेको छ। अकल्पनीय क्षति भएको छ। च्यासो र टिमुरेको त पुरै त्यो केही पनि छैन, सबै सर्ट गराएको छ बजारै। नियमित बग्ने खोला भन्दा झन्डै 150 मिटरसम्म माथिसम्म आएको छ बाढी, होइन? जति सकिन्छ हेलीबाट गर्ने कुरा छ। हेलीबाट चाहिँ हामीले पहिलो प्रायोरिटी चाहिँ अब बिरामीलाई दिइरहेको छौँ, पटक पटक ल्याउने, यहाँ हस्पिटलमा गर्ने, यहाँ भएन भने काठमाडौँ रिफर गरेर पनि पठाइरहेको अवस्था छ। ताकि चाहिँ जहाँ सुरक्षित हुनुहुन्छ त्यही सुरक्षित बस्न भनेको छौँ र खाद्यान्न केही सामानहरू चाहिँ पठाइरहेको अवस्था छ।
5: रसुवापछि अर्को प्रभावित जिल्ला नुवाकोटको अवस्था के छ त? नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाई।
12: नुवाकोटमा त इतिहासकै सबभन्दा ठूलो क्षति पुगेको छ। विदुर नगरपालिका, किसपाङ गाउँपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका स्थल हवाई मार्फत हामीले चाहिँ उद्धार गर्दैछौँ। विपद पछिको चाहिँ योजना अनुसारको स्थान लोकेट गरिएको ठाउँहरूमा चाहिँ संख्यात्मक रूपले चाहिँ डिभाइड गरेर राख्दैछौँ हजुर।
5: नुवाकोटको अवस्थापछि अर्को जिल्ला धादिङको यो जानकारी।
13: गल्छी, गजुरी, बेनीघाटो सुदेलेक एरियामा चाहिँ क्षति गरेको छ। अब ट्याक्कै मानवीय क्षति कति भन्ने कुरा अहिलेसम्म एकै आउन सकेको छैन। सुरक्षा निकायको प्रचार भइसकेको छ। सबै आएका सम्पर्कमा आएका साथीहरू सम्पर्क गर्ने प्रयास जारी गरेका छौँ। पञ्चायतकोमा चाहिँ टेलिफोनमा अलिक समस्या आइरहेको छ, विद्युतमा भन्दा बढी चाहिँ टेलिफोनमा आएको छ। ठाउँ ठाउँमा पहिरो लगाएर रोकिएको छ। अहिले कुनै पनि जुन अवस्थामा त्यो ठाउँमा चाहिँ गाडी छ त्यहीमा चाहिँ होल्डिङ सेन्टर राखेर हामीले गाडीहरू होल्डिङ गरेका छौँ। थप अहिलेको जोखिमलाई मात्र गर्दै गर्दै त्यसलाई चाहिँ बिस्तारै त्यहाँबाट सुरक्षित स्तरमा लाने रक्षा गर्ने भन्ने हामीले अहिले चाहिँ विपद व्यवस्थापन समितिको बैठक बसिरहेको छ। हामीले एउटा प्लान बनाएर नै अब थप हामीले गर्दैछौँ।
5: रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाबारे जानकारी दिँदै हुनुहुन्थ्यो सम्बन्धित जिल्लाका अधिकारीहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले 384 जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूमा 291 विदेशी र 93 नेपाली पर्यटक रहेका छन्। नेपाल पर्यटन बोर्डले स्थिति प्रतिवेदन मार्फत अहिलेसम्म 384 जना पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन नसकेको जनाएको हो। भोटेकोशी नदीमा अचानक ठूलो बाढ़ी आएपछि सम्पर्कविहीन भएका पर्यटक तथा पदयात्रीको पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य निकायले खोजी तथा उद्धारमा समन्वय गरिरहेका छन्। विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिका लगायत देशका नागरिक रहेका छन्। केही पर्यटकको राष्ट्रियता खुल्न बाँकी नै रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
4: यस्तै चीनतर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको ठाउँमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म सुरक्षित ठाउँमा जान र बस्न बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँतर्फ जान र त्यस्ता सूचनाको पालना गर्न आग्रह गरिएको छ। रसुवा तथा नुवाकोट आसपासमा पानी पर्न सक्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद संजीव अधिकारीका अनुसार रसुवा र नुवाकोट जिल्ला आसपास क्षेत्रमा वर्षाको सम्भावना रहेको हुँदा थप उच्च सतर्कता अप्नाउन भनिएको छ। यसैबीच भोटेकोशी त्रिशुलीमा गएको बाढ़ीका कारण त्रिशुली नदीमा रहेका कम्तीमा 19 पुलमा क्षति भएको सड़क विभागले जनाएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपानेका अनुसार बाढ़ीका कारण अहिलेसम्म त्रिशुली नदीमा रहेका कम्तीमा 19 पुलमा क्षति पुगेको छ। यस्तै कम्तीमा 40 किलोमिटर सड़कमा क्षति पुग्नका साथै सड़क भत्किएको छ। क्षतिग्रस्त क्षेत्रमा सड़क विभागले उपकरण तथा मेसिन परिचालन गरी सड़क तथा पुलको अवस्था सुधार गर्ने काम थाल्ने उहाँले बताउनुभयो। धादिङको मलेखु फुर्के खोलाको पुल बाढ़ीले बगाएको छ। यस्तै क्युरेनी फोसेटार हुँदै सदरमुकाम धादिङ बेसी जोड्ने पुल पनि बाढ़ीले बगाएको छ।
5: सरकारले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले ती सुनसरी जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो। सरकारले भोटेकोशी बाढ़ीबाट घाइतेहरूको निशुल्क उपचार गर्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले घाइतेको निशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको जानकारी दिनुभयो। त्यस्तै घाइते तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ। त्यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने पनि निर्णय भएको छ। उद्धार र राहतका लागि चीन र भारतका सरकारसँग संवाद भइरहेको सरकारका प्रवक्ता पोखरेलले बताउनु भएको छ। भारत र चीनले आवश्यक सहयोग गर्ने जानकारी गराएका उहाँको भनाई छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार कार्य तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। बाढ़ी लगत्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार खोज तथा राहतका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। ठूलो विपदको क्षणमा सबैलाई आफ्नो ठाउँबाट बाढ़ी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढ़ाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। आजको छलफलमा नेपाली कंग्रेसको संसद दलका नेता भीष्मराज आङदाम्बेले विपदको यस घटीमा राजनैतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर नागरिकको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिनुभयो। साथै प्रभावितहरूको उद्धार राहत र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशुलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धन सहित ट्याङ्कर काठमाडौँबाट परिचालन समेत गरिएको छ।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
15: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
16: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
17: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन

0: 4 94 3 33 4 93 5 55
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीका कारण जनधनको ठूलो क्षति, ज्यान गुमाउनेको संख्या 16 जना पुग्यो, उद्धार राहत तथा पुनर्स्थापनाको काम चल्दै बाढ़ीपछि 384 जना पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन सकेन, बाढ़ी प्रभावित जिल्लाका पालिका 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा, उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी नदीमा तिब्बतर्फबाट ठूलो बाढ़ी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3 प्रमुख सड़क खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी नुवाकोट रसुवा स्याफ्रेवेसी सड़क तथा मोगले नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न र नगराउन आग्रह गरिएको छ। बाढ़ीका कारण नदीको बहाव बढ़ेको तथा सड़क खण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको प्राधिकरणले जनाएको छ। रसुवा, धादिङ, नुवाकोट, गोर्खा, चितवन र तनहुका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा जान भनिएको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सबैलाई आग्रह समेत गरेको छ। खोज, उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो।
1: भोटेकोशी बाढ़ीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसअघि चितवनको देवघाटसम्म मात्रै जोखिम रहन सक्ने अनुमान गरिएकोमा जोखिम आकलन गर्दा सुस्तासम्म पुग्ने देखिएको हो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाईमा रहेका व्यक्तिहरूलाई आफू रहेको वा बसेको ठाउँबाट उद्धार टोलीको ध्यानाकर्षण गराउन आगोको धुवा निकालेर संकेत गर्न अनुरोध गरेको छ। प्राधिकरणले रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत जिल्ला प्रभावित भएपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित संघ संस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा पालिकासँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको छ। प्राधिकरणले वायु सेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ लगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ संस्थालाई उद्धार कार्यमा सहयोग गर्न अपील गरेको छ। प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा जान तथा सम्भावित जोखिमबाट सतर्क रहन तथा उद्धार टोलीसँग समन्वय गर्न पनि आग्रह गरेको छ। उपसचिव एवं प्रवक्ता शान्ति महतले बाढ़ी प्रभावित जिल्लामा उद्धार कार्य निरन्तर रहेको जानकारी दिनुभयो।
2: रसुवा बाढ़ीमा परेकाहरूको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाको सशस्त्र प्रहरी बल नेपालका युनिटबाट उद्धारका सामग्री सहित सशस्त्र प्रहरी कर्मचारी परिचालन भएका छन्। ती क्षेत्रमा तयारी अवस्थामा राखिएका आपतकालीन राहत तथा उद्धार सामग्री सहितको कन्टेनर बाढ़ी प्रभावित क्षेत्रहरूमा तत्काल पुर्याउने कार्य समेत भइरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। साथै अन्य क्षेत्रमा रहेका कन्टेनरहरू समेत बाढ़ी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ। बाढ़ीमा परि घाइते भएकाहरूका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन चिकित्सा तथा उद्धार टोलीलाई परिचालन गरिएको छ। नदी किनार तथा जोखिमयुक्त बस्तीमा सशस्त्र प्रहरीले गाड़ी तथा गस्ती टोली मार्फत साइरन बजाई तथा माइकिङ गरी तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण हुन समेत भनेको छ। यस्तै बाढ़ीमा परेकाहरूको तत्काल उपचारका लागि नेपाल एपीएफ अस्पतालमा बेडहरू समेत खाली गरिएको छ।
1: यस्तै नेपाली सेना, नेपाल प्रहरी, विभिन्न संघ संस्थाको टोली पनि प्रभावित क्षेत्रमा खटिएका छन्। समाज कल्याण परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थालाई तत्काल उद्धार, राहत र पुनर्स्थापनामा जुट्न आह्वान गरेको छ। परिषदले प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित पालिका, जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न पनि आग्रह गरेको छ। बाढ़ी प्रभावितको उद्धार र प्रतिकारका लागि सेनाको छ र निजी क्षेत्रका 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीको बाढ़ीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनैतिक दल, सामाजिक संघ संस्थालाई अनुरोध गर्नुभएको छ। वहाँले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अपील गर्नुभएको हो। रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढ़ीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको उहाँले उल्लेख गर्नुभएको छ। राष्ट्रपतिद्वारा जारी विज्ञप्तीमा तल्लो तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहँदै आवश्यक समन्वय एवं सहयोगमा जुट्न आग्रह गरे।
1: यसैबीच सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले देशमा आइपर्ने प्राकृतिक विपदको सामना गर्न दलीय स्वार्थ र झण्डाभन्दा माथि उठेर एकीकृत रूपमा राहत तथा उद्धारमा जुट्न आह्वान

0: गर्नुभएको छ। प्रतिनिधि सभामा आजको बैठकमा बोल्दै सभापति लामी छानेले राजनैतिक दलहरूसँग भएका उद्धार तथा राहत कार्यमा दक्ष र तालिम प्राप्त जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी परिचालन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले 2072 सालको भूकम्पका बेला दलहरूले देखाएको उच्च राजनैतिक चरित्रको स्मरण गर्दै सदनको ठूलो दलको हैसियतमा रासोपाले समन्वयकारी भूमिका निर्वाह गर्ने र आवश्यकता परे सर्वदलीय बैठकको माध्यमबाट विपद जोखिम न्यूनीकरणमा अग्रसरता लिने व्यक्त गर्नुभयो। चीनको तिब्बत तर्फको जलाधार क्षेत्रमा आएको हिम पहिरोका कारण भोटेकोशी नदीमा आएको आकस्मिक बाढ़ी र त्यसले निम्त्याउन सक्ने जोखिमप्रति उहाँले सदनको ध्यान आकर्षण गराउनुभयो। लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी लगायत नदी किनारका बस्तीलाई उच्च सतर्कतामा राखिएको बताउनुभयो। उहाँले सरकारले खोजी र उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। यसैबीच रसुवा बाढ़ीबारे सरकारको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले आजको संसद बैठकमा जानकारी गराउनु भएको छ। प्रतिनिधि सभामा आज हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने स्थगित गरिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। रसुवा र नुवाकोटका गरी 13 प्रमुख जलविद्युत आयोजनामा बाढ़ीले क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा प्रवर्धक कम्पनीबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार कुल 748.12 मेगावाट क्षमताका आयोजनाहरू बाढ़ीको चपेटामा परेका छन्। यसमध्ये संचालनमा रहेका 8 आयोजनाबाट उत्पादन भइरहेको 354.1 मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने 394 मेगावाटका 5 निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रोमेकानिकल संरचना क्षतिग्रस्त बनेका छन्। बाढ़ीसँगै नदीमा आएको अत्यधिक बालुवा लेदोका कारण संचालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नु परेको छ। रसुवामा निजी क्षेत्रबाट संचालित 111 मेगावाटको रसुवागढ़ी, 78 मेगावाटको चान्जेन खोला, 22 मेगावाटको चिलिमे र 20 मेगावाटको लाङटाङ खोला गरी 231 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। त्यसै गरी नुवाकोटमा नेपाल विद्युत प्राधिकरण मातहतका 4 सरकारी आयोजना 60 मेगावाटको माथिल्लो त्रिशुली 3A, 24 मेगावाटको त्रिशुली जलविद्युत, 14.1 मेगावाटको देवीघाट र 25 मेगावाटको नुवाकोट ग्रिड सोलर गरी कुल 123.1 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको छ। विद्युत उत्पादन एकैपटक 354 मेगावाट भन्दा बढ़ी गुम्दा काठमाडौँ उपत्यका र आसपासका औद्योगिक करिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ। कुल 13 आयोजना मध्ये 9 निजी क्षेत्रका प्रवर्तक कम्पनी रहेका छन् जसको कुल क्षमता 625 मेगावाट रहेको छ। सरकारी स्वामित्वको विद्युत प्राधिकरण अन्तर्गत नुवाकोटमा रहेका 4 संचालित आयोजनाहरूको 123.1 मेगावाट क्षमता प्रभावित भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले प्रारम्भिक अनुमान अनुसार निजी क्षेत्रका हाइड्रो पावरमा मात्र 5 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको जनाएको छ। त्रिशुली काठमाडौँ प्रसारण लाइन तथा स्याफ्रुबेसी रसुवागढ़ी जोड्ने पासाङ लामो राजमार्गका विभिन्न ठाउँमा पहिरोले अवरूद्ध भएकाले आयोजनासम्म प्राविधिक टोली र हेभी उपकरण पुर्याउन कठिन भएको छ। लाङटाङ खोला आयोजनाको 2 ट्रान्समिसन टावर ढलेका छन् भने माथिल्लो त्रिशुली 3A को स्विच यार्ड नजिकैको डाँडो भाँसिएकाले रोकथामको काम थालिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्ने बित्तिकै आकस्मिक मरमत गरी 1-3 हप्ताभित्र संचालनमा रहेका आयोजनाबाट क्रमशः बिजुली उत्पादन शुरू गरिनेछ।
2: शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 35.92 अंकले घटेर 2558.35 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह 3.90% ओह्रालो लागेको छ। आज 252 कम्पनीको शेयर घटेकोमा 23 बढ़ेको छ। त्यस्तै इमर्जिङ नेपाल, कामना सेवा विकास बैंक र नेशनल लघुवित्तको शेयर भने गड़बड़ भएको छैन। आज रसुवागढ़ी हाइड्रो पावर र मैलुङ खोला जलविद्युतको शेयर 15% घट्यो। बजार उच्च अंकले घटेको दिन सर्वोत्तम पेन्ट्सको शेयर 15% बढ़ेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.10 अर्ब कारोबार भएकोमा आज 348 कम्पनीका 1.35 करोड़ कित्ता शेयर 4.77 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: नेपाल टेलिकमले रसुवा बाढ़ीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निशुल्क गरेको छ। 2 दिनका लागि प्रभावित क्षेत्रमा अनलिमिटेड भोइस सेवा, प्रतिदिन 2 GB डाटा तथा 50 SMS निशुल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो।
2: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा 14 जना नवजात शिशुको ज्यान गएको छ। सरकारी अस्पताल पाकिस्तान इन्स्टिच्यूट अफ मेडिकल पीआईएमएसको प्रसूति कक्षमा आज बिहान 6:30 बजेतिर आगलागी भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। 9 जना बाल बालिकाको तत्कालै र अन्यको बाल कक्षमा सारेर उपचार गर्ने क्रममा ज्यान गएको खबरमा उल्लेख छ। आगलागीको समयमा 15 जना बाल बालिका प्रसूति कक्षमा थिए। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अस्पतालमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। वहाँले तत्काल घटनाको छानबिन गर्न निर्देशन दिनुभएको छ। घटनाको छानबिन गर्न एउटा समिति गठन भएको छ। यो समितिले आगलागीको कारणबारे छानबिन गर्नेछ।
3: विदेशकै अर्को खबरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी निश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि आह्वान गर्नुभएको छ। महासचिव गुटरेसले हर्मुज जलमार्गको संकट समाधानका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी पनि दिनुभयो। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र यसको कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र पछि अरू उत्पादनहरूमा पनि विस्तार गर्न सकिने उहाँको भनाइ छ। हर्मुज जलमार्ग र लाल सागरमा भइरहेका निरन्तरका आक्रमण र अवरोधका कारण ऊर्जा मल र अन्य आधारभूत सामग्रीको ढुवानीमा गम्भीर असर परेको छ। त्यसै गरी युक्रेन द्वन्द्वका कारण तेल खाद्यान्न र कृषि उपज निर्यातका लागि महत्वपूर्ण मानिने सामुद्रिक मार्गहरू पनि खतरामा परेको उहाँले उल्लेख गर्नुभयो। महासचिव गुटरेसले सामुद्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र अर्बौं मानिसको जीवन निर्भर रहने खाद्यान्न एवं ऊर्जाको प्रवाहका लागि अत्यावश्यक रहेको बताउनुभयो।
2: नेपाल दर्पणमा अब एउटा खेल खबर। उत्तर कोरियाले जापानमा हुने एसियाली खेलकुदमा झण्डै 100 जना खेलाड़ी पठाउने भएको छ। 20 संस्करणको प्रतियोगिताका लागि 14 खेलका झण्डै 100 जना खेलाड़ी पठाउने उत्तर कोरियाको ओलम्पिक कमिटिलाई उद्धत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। जापानसँग उत्तर कोरियाको सम्बन्ध प्राय तनावपूर्ण रहने गरेको छ। उत्तर कोरियाले विश्वव्यापी स्वास्थ्य संकटलाई कारण देखाउँदै सन् 2021 टोकियो ग्रीष्मकालीन ओलम्पिकमा टोली नपठाउने निर्णय गरेको थियो। सन् 2023 चीनको हानजाउमा भएको अघिल्लो एसियाली खेलकुदमा उत्तर कोरियाले 18 खेलमा 185 जना खेलाड़ी पठाएको थियो। त्यसबेला उत्तर कोरियाले 11 स्वर्ण 18 रजत र 10 काँस्य पदक जितेको थियो। यसपटकको टोलीको आकार भने त्यसको तुलनामा सानो छ। कोरियाली संचार माध्यमका अनुसार यो सानो टोलीले 3 वर्ष अघिको तुलनामा धेरै पदक जित्ने आशा व्यक्त गरेको छ। एसियाली खेलकुद जापानको आईसी नायोगोमा आउँदो सेप्टेम्बर 24 अक्टोबर 3 आयोजना हुँदैछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: भोटेपछि बाढ़ीका कारण जनधनको ठूलो क्षति, ज्यान गुमाउनेको संख्या 16 पुग्यो। बाढ़ी प्रभावित जिल्लाका पालिका 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा। उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन।
2: बाढ़ीपछि 384 पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन सकेन। पृथ्वी राजमार्ग गल्छी स्यापुरवेसी र मुगली नारायणगढ़ सड़कमा यात्रा नगर्न आग्रह। 19 पुल तथा रोसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा क्षति।
3: विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा। विपद प्रतिकारमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सहसभापति लामिछानेको आह्वान।
2: पाकिस्तानको एक अस्पतालमा आगलागी हुँदा 14 जना नवजात शिशुको ज्यान गयो। घटनाको छानबिन गर्न समिति गठन।
3: र उत्तर कोरियाले एसियाली खेलकुदमा झण्डै 100 जना खेलाड़ी पठाउने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र मदन पौड्याल पनि विदा हुन्छौं। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुहोला। नमस्कार।

0: 97.6
1: Shuklagandha KFM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
3: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौं पसौं खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
3: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
2: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौंडा प्रोपाइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ सा। कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
6: दुलेगौंडा सपिङ सेन्टर शुक्लागण्डकी चार दुलेगौंडा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
8: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 70 052 मोबाइल 98560 28587
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
9: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौंडामा आउँदै हुनुहुन्छ
10: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
9: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी चार दुलेगौंडा फोन नम्बर 0 65 414 233 मोबाइल 98678161887
11: गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुचारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
12: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
11: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
11: मोबाइल नम्बर 98261 52067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
14: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
11: है ब्रिजेस ज्वेलर्स

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235572763।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
6: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको 4थो वार्षिक साधारण सभा तथा 3रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यस्तै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
10: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065620209।
11: TVS साथ छ हाम्रो।

0: 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
2: सम्पर्क मोबाइल 98570065119 र 98694557056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: कता हिँडेको आइफोन हातमा लिएर?
0: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463238811। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
4: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
5: सम्पर्क 0654142121, मोबाइल 98565391।
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: Yamaha.

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। रसुवामा अचानक आएको बाढ़ीपछि 72 जनाको मृत्यु, 477 जना सम्पर्कविहीन, 384 पर्यटकको अवस्था अज्ञात। बाढ़ीबाट 22 पुल भत्किए, 40 किलोमिटर सड़क ध्वस्त। प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित। बाढ़ी पहिरो पीड़ितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन राजसभा सभापति लामिछानेको आग्रह। नेपाल चीन सीमा क्षेत्रमा गएको हिम चट्टान पहिरो हुन सक्ने, प्रारम्भिक अध्ययन। नेपाल र चीनबीच मौसमी विवरण आदान प्रदान गर्ने सहमति। र पाकिस्तानको अस्पतालमा आग लागि 14 नवजात शिशुको ज्यान गयो। रसुवा स्थित भोटेकोसीमा आएको बाढ़ीका कारण मृत्यु हुनेको संख्या 72 पुगेको छ। अहिलेसम्म 72 जनाको शव भेटिएको प्रहरी प्रवक्ता डीआईजी अभि नारायण काफ्लेले जानकारी दिनुभयो। रसुवा नुवाकोट धादिङ र चितवन स्थित नदी तटीय क्षेत्रमा शव भेटिएको हो। भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी काफ्लेले जानकारी दिनुभयो। आज बिहान 9 बजेतिर चीनको तिब्बत तर्फबाट आएको लेन्डी खोलाको बाढ़ी रसुवाको भोटेकोसीमा मिसिएर ठूलो क्षति पुगेको हो। बाढ़ी कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन्। बाढ़ी कारण प्रभावित भएकाहरूलाई सुरक्षाकर्मीले उद्धार गरिरहेका छन्। अहिलेसम्म 88 जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। 6 हेलिकप्टरबाट बाढ़ी प्रभावितहरूको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यसैबीच आज बिहान आएको अचानक बाढ़ीपछि 477 जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा 79 जना सुरक्षाकर्मी, 14 जना भन्सारका कर्मचारी तथा 384 जना स्वदेशी तथा विदेशी पर्यटक रहेका छन्। प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले दिएको जानकारी अनुसार नेपाल प्रहरीका 26 जना, सशस्त्र प्रहरीका 9 जना, नेपाली सेनाका 44 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीतर्फ टिमुरे, स्याफ्रुबेसी, सिम्ले र मैलुङ क्षेत्रमा कार्यरत प्रहरी सम्पर्कविहीन भएको जनाइएको छ। त्यस्तै रसुवागढ़ी भन्सार कार्यालयका 14 जना कर्मचारी अझै सम्पर्कमा आएका छैनन्। कार्यालयका 36 स्थायी कर्मचारी मध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगाना सहित 25 जना सम्पर्कमा आएका छन् भने बाँकी कर्मचारीको खोजी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। बाढ़ीका कारण पर्यटकतर्फको अवस्था पनि गम्भीर देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन 384 यात्रु मध्ये 291 जना विदेशी र 93 जना नेपाली छन्। विदेशी मध्ये 105 जना भन्दा बढ़ी भारतीय नागरिक रहेको प्रारम्भिक विवरण छ। उक्त विवरण ट्राभल एजेन्सी, स्थानीय प्रशासन तथा सुरक्षा निकाय संघको समन्वयमा संकलन गरिएको हो। बाढ़ीबाट रसुवाको टिमुरे, स्याफ्रुबेसी, हाकुबेसी, मैलुङ लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बस्ती, सड़क, पुल तथा जलविद्युत आयोजनामा समेत व्यापक क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ। बाढ़ीको प्रभाव नुवाकोट धादिङसम्म पुगेको छ। खोज तथा उद्धारका क्रममा नुवाकोट धादिङबाट कम्तीमा 8 शव फेला परेको प्रहरीले जनाएको छ भने नेपाली सेनाले प्रभावित क्षेत्रबाट कम्तीमा 25 जनाको उद्धार गरेको जनाएको छ। उद्धारका लागि नेपाली सेनाका 6, निजी क्षेत्रका 8 गरी 14 हेलिकप्टर परिचालित छन्। बाढ़ीपछि संचार सम्पर्क अवरूद्ध भएका कारण क्षतिको पूर्ण विवरण अझै आउन सकिरहेको छैन। सुरक्षाकर्मी, पर्यटक तथा स्थानीय बासिन्दाको खोजीलाई तीव्र बनाइएको छ। सरकारले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न र अनावश्यक रूपमा नदी तथा बाढ़ी प्रभावित सड़कमा नजान आग्रह गरेको छ। बिहान 8:30 बजेतिर चीनको तिब्बत तर्फबाट आएको आकस्मिक बाढ़ी भोटेकोसी नदीमा प्रवेश गरेपछि रसुवाको सीमावर्ती क्षेत्र प्रभावित भएको हो। बाढ़ीको कारणबारे आधिकारिक निष्कर्ष आइसकेको छैन। यसैबीच रसुवामा घाइते भएका 13 जनाको काठमाण्डुका विभिन्न अस्पतालमा भर्ना गरिएको छ। गृह मन्त्रालयका अनुसार नुवाकोटबाट उद्धार गरेका 3 जना र ठेगाना नखुलेका 10 जनालाई विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनीहरूको राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचार भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। उपचार हुनेमा भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमार, तेजबहादुर तामाङ, पेमवा तामाङ, कुशल मगर, मीनबहादुर श्रेष्ठ, गिरीलाल बुढाथोकी, रूपक रोका, सुजन बस्नेत, सुशान्त श्रेष्ठ रहेको जनाइएको छ। कार्की भन्ने व्यक्ति र एकजना नाम ठेगाना बताउन नसक्ने व्यक्तिको पनि उपचार भइरहेको जनाइएको छ। नेपाली सेनाले रसुवाबाट मात्रै 88 जनाको उद्धार गरेको छ। रसुवा बाढ़ीका कारण 8 वाणिज्य बैंकका 26 जना कर्मचारी सम्पर्कविहीन भएको खबर छ। तिब्बतबाट आएको बाढ़ी कारण भुटेको त्रिशुली आसपास विभिन्न बैंकका 8 शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्। नेपाल बैंकर्स एसोसिएशनका प्रमुख कार्यकारी अधिकृत सीओ अनिल शर्माका अनुसार हालसम्म विभिन्न बैंकका 8 शाखामा कार्यरत 26 कर्मचारी सम्पर्कमा आउन सकेका छैनन्। बैंकका शाखा पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा रहेको उहाँले जानकारी दिनुभएको छ। टिमुरे स्याफुरबेसी लगायत स्थानका शाखामा क्षति पुगेको छ। सम्पर्क हुन नसकेका कर्मचारी पनि सोही क्षेत्रका छन् उहाँले भन्नुभयो। यता गोर्खाको पालुङटार नगरपालिकाबाट रसुवाको गोसाईकुण्ड तीर्थयात्रामा गएकाहरू सम्पर्कविहीन भएका छन्। पालुङटार नगरपालिका 5 छाँटी पोखरीबाट गोसाईकुण्ड यात्रामा गएका यात्रुहरू आज बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख वन्दना पाण्डेले जानकारी दिनुभयो। आज बिहान भोटेकोशीको बाढ़ीका घटना लगत्तै उनीहरूको अवस्था अज्ञात रहेको उपप्रमुख पाण्डेले जानकारी दिनुभयो। दुईवटा माइक्रो र एउटा बसमा यात्रुहरू गोसाईकुण्डतर्फ गएका थिए। उहाँले भन्नुभयो हाल दुईवटा माइक्रो बसका यात्रुहरू सुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। एउटा बसको यात्रुहरूको अवस्था भने अज्ञात छ। केही समय अघि बसका 4 जनाले आफूहरू हामफालेर सुरक्षित रहेको जानकारी गराएका थिए। अहिले उनीहरू पनि सम्पर्कमा छैनन्। नगरपालिकाले बसका यात्रुहरूको अवस्थाबारे सोधखोज गरिरहेको र विभिन्न निकायसँग आवश्यक समन्वय गरिएको उपप्रमुख पाण्डेले बताउनुभयो। पालुङटारबाट तीर्थ गर्न गोसाईकुण्ड गएका 33 जना यात्रुहरू सम्पर्कमा नरहेको बारे आफूले पनि जानकारी पाएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले जानकारी दिनुभयो। 38 जना सवार रहेको बसबाट 5 जना हामफालेर बचेको, बाँकीको अवस्था अज्ञात छ। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो हामीले यही अनुसार गृह मन्त्रालय र नुवाकोटसँग समन्वय गरेर सोधखोज गरिरहेका छौं। भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढ़ीले 22 वटा पुल तथा 40 किलोमिटर सड़क पूर्ण रूपमा ध्वस्त बनाएको छ। यसैगरी 10 किलोमिटर सड़क आंशिक रूपमा ध्वस्त बनाएको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानीका अनुसार सड़क र पुल ध्वस्त हुँदा करिब 20 अर्ब रूपियाँ नोक्सानी भएको छ। बाढ़ीले रसुवागढ़ीबाट मलेकुसम्म भोटेकोशी र त्रिशुली नदीमा ठाउँ ठाउँमा पुल ध्वस्त बनाएको छ। तीमध्ये बेतावती चाँदी र मलेखुका मुख्य मुख्य पुल हुन्। विभागले आंशिक क्षति भएका सड़कमा आजदेखि नै मर्मत शुरू गरेको जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सबै मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री मोदीले आज नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन सम्वाद गर्दै यस कठिन घड़ीमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा रहेको बताउनुभयो। सामाजिक सञ्जाल मार्फत मोदीले खोज तथा उद्धार कार्यमा दुवै देशका टोलीहरूबीच नजिकबाट समन्वय भइरहेको र भारतले राहत सामग्री पठाउने तयारी गरिएको उल्लेख गर्नुभएको छ। नेपाल स्थित अस्ट्रेलिया, युरोपियन युनियन, फिनल्याण्ड, फ्रान्स, नर्वे, स्विजरल्याण्ड र बेलायतका दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै रसुवा तथा नुवाकोट जिल्ला आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीप्रति गहिरो दुःख व्यक्त गरेका छन्। संयुक्त विज्ञप्ति प्रकाशित गर्दै ती कूटनीतिक नियोगहरूले विपदबाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्। कठिन परिस्थितिमा नेपाली जनतासँग आफ्नो पूर्ण ऐक्यबद्धता रहेको नियोगहरूले जनाएका छन्। परिस्थिति अझै विकसित भइरहेकोले प्रभावित क्षेत्रका बासिन्दालाई स्थानीय अधिकारीहरूले जारी गरेका मार्गदर्शन र आधिकारिक सुरक्षा एडभाइजरी पालना गर्न नियोगहरूले अनुरोध समेत गरेका छन्। भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढ़ी प्रवेश गरेपछि तनहुमा समेत बाढ़ीको उच्च जोखिम देखिएको छ। बाढ़ी कारण हुन सक्ने सम्भावित जोखिम र क्षतिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुले अर्को सूचना जारी नभएसम्मका लागि पृथ्वी राजमार्गको पूर्वी खण्डमा यातायात सेवा पूर्ण रूपमा बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालय तनहुका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीका अनुसार यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकतामा राखेर राजमार्ग सञ्चालनमा रोक लगाइएको हो। प्रशासनले सम्पूर्ण यात्रु सवारी चालक तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ। राजमार्ग बन्द भएसँगै पोखरा काठमाडौँ आवाजावत गर्ने तथा तनाव भएर चल्ने लामो तथा छोटो दूरीका सवारी साधनबीच बीच बाटोमै रोकिएका छन्। प्रशासनले स्थिति सामान्य नभएसम्म यात्रा शुरू नगर्न र नदी किनार क्षेत्रमा नजान अनुरोध गरेको छ। प्रतिनिधि सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ। आजको बैठक सकाउँदै सभामुख डोलप्रसाद आर्याले बिहिबार बिहान 1 बजेको लागि बैठक राख्नु भएको थियो, तर पछि अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको सूचना आएको छ। हालैको बाढ़ी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएका कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरिएको हो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकको ज्यान जोगाउन सरकारलाई आफ्नो सम्पूर्ण सामर्थ्य लगाउन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सभापति लामिछानेले यो कठिन घड़ीमा सरकार र आफ्नो पार्टी पीड़ितहरूको साथमा रहेको प्रतिबद्धता जनाउनु भएको हो। त्रिशुली क्षेत्रमा आएको भीषण बाढ़ी कारण भएको जनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। उहाँले बाढ़ी र पहिरोको जानकारी प्राप्त भए लगतै आफूले प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्री लगायतका सरकारी संयन्त्रसँग निरन्तर संवाद र समन्वय गरिएको जानकारी दिनुभयो। सरकारले रणनीतिक योजनाका साथ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिएको भन्दै उहाँले यति बेला सबभन्दा महत्वपूर्ण कार्य नागरिकको रक्षा गर्नु रहेको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसले चीनको तिब्बत तर्फबाट आएको आकस्मिक बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितौं लगायत जिल्लामा भएको जनजनको क्षति, उद्धार, उपचार र अस्थायी बसोबासका लागि राज्यका सबै साधन स्रोत र संयन्त्र परिचालन गर्न सरकारसँग आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले बाढ़ीमा परिव्यापत्ता नागरिकको तत्काल खोजी तथा उद्धार, घाइतेको उचित उपचार र विपद प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यान आकर्षण गराएको हो। रसुवाबाट प्रवेश गरेको बाढ़ी तटीय क्षेत्रतर्फ तीव्र गतिमा अघि बढ़िरहेको भन्दै कांग्रेस नुवाकोट, धादिङ, गोर्खा, चितौं लगायत आसपासका जिल्लाका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह समेत गरेको छ। एमाले भोटीकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत कार्यमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले स्थानीय सरकारसँग समन्वय गर्न निर्देशन गरेको छ। नेकपा एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार, राहत कार्यमा सक्रिय रूपमा जुट्न, स्थानीय प्रशासन, सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न तथा मानवीय सहायताका कार्यमा अग्रपंक्तिमा रहेर खटिन विशेष निर्देशन गर्दछु, अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति मार्फत भन्नुभएको छ। श्रोता, तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौड़ा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल।

0: लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
1: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
4: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
2: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, दन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
5: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 9856602630।
2: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
0: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
6: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेक जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
0: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
6: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
0: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
6: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
7: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौंडा बजार तनहुँ।
8: सम्पर्क 0654142121, मोबाइल 9856035921।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमपी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमपी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
10: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
11: किन आमा, के भएर?
10: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
11: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
10: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
10: मोबाइल 9856043952 र 9806656586।
12: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर

0: सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आसन हो।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: बाँकी समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढ़ीको सम्भावित कारण नेपाल चीन सीमा क्षेत्रमा गएको हिमचट्टान पहिरो हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले प्लानेट ल्याब्सको सेटेलाइट तस्वीरको विश्लेषणको आधारमा गरिएको प्रारम्भिक अध्ययन अनुसार नेपाल चीन रसुवागढ़ी नाकाबाट करिब 20 किलोमिटर उत्तर पूर्वतर्फ नेपाल चीन सीमा क्षेत्रमा हिमचट्टान पहिरो गएको देखिएको हो। उक्त हिमचट्टान पहिरोका कारण लेन्दे खोलामा ठूलो मात्रामा गेग्रेन सहितको बाढ़ी आएको र बाढ़ी टिमोरे हुँदै त्रिशुली नदीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ। पहिरोका कारण खोलामा 81 ठूलो मात्रामा पानी तथा गेग्रेन मिसिएर आएको बाढ़ीले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको प्राधिकरणको भनाई छ। प्लानेट ल्याब्सको सेटेलाइट तस्वीरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट नेपाल चीन रसुवागढ़ी नाकाबाट करिब 20 किलोमिटर उत्तरतर्फ नेपाल चीन सिमानामा गएको हिमचट्टान पहिरो कारण लेन्दे खोलामा गेग्रान सहितको बाढ़ी आएको र टिमुरे हुँदै उक्त बाढ़ी त्रिशुली नदीमा प्रवेश गरेको देखिएको छ प्राधिकरणले भनेको छ। यसैबीच सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 50 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको सचिवालय बैठकले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहतका लागि 50 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाखुटीले तत्काललाई उक्त रकम सहयोग गरिने जानकारी दिनुभयो। पोखरा महानगरपालिका नम्बर 13 का वडा अध्यक्षले आफ्नो मासिक पारिश्रमिक बाढ़ी पीड़ितको राहतका लागि दिने घोषणा गर्नुभएको छ। मुलुकले सामना गरिएको ठूलो प्राकृतिक विपदबाट प्रभावित नागरिकको सहायताका लागि उहाँले यस्तो निर्णय गर्नुभएको हो। विपदका कारण धेरै परिवार प्रभावित भएको र उनीहरूलाई तत्काल राहतको आवश्यकता परेकाले पारिश्रमिक सरकारी राहत कोषमा जम्मा गर्ने उहाँले जानकारी दिनुभयो। रसुवा स्थित भोटिकोसी नदीमा बुधबार बिहान आएको विनाशकारी भीषण बाढ़ीबाट प्रभावित तथा पीड़ित नागरिक उद्धार राहत र स्वास्थ्य सेवाका लागि गैर आवासीय नेपाली संघ एनआरएनले तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सम्बन्धी स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले यो निर्णय गरेको हो। गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर हिमराज शर्माको अध्यक्षतामा आज बसेको वृहत भर्चुअल बैठकले रसुवाका बाढ़ी पीड़ितका लागि तत्काल राहत तथा स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको जनाइएको छ। प्रहरी महानिरीक्षक ज्ञानबहादुर कार्कीले प्रहरी उच्च मनोबलका साथ सुरक्षामा खटिएको बताउनु भएको छ। कार्कीले भौतिक पूर्वाधारले समेत प्रहरीलाई सेवा प्रवाहमा गुणस्तर थप्ने गरेको बताउनुभयो। आज जिल्ला प्रहरी कार्यालय दार्जीलिङमा निर्माण सम्पन्न ब्यारेक तथा आवास भवनको उद्घाटन गर्दै उहाँले सुरक्षामा खटिएका प्रहरीहरू समेत सुरक्षित आराम गर्न आवश्यक रहेको बताउनुभयो। कार्कीले प्रहरी र नागरिकको सहकार्यबाट मात्र अपराधरहित समाज निर्माण गर्न सकिने बताउँदै जनताको सहयोगमा सक्रिय प्रहरी उच्च मनोबलका साथमा काम थपिएको उल्लेख गर्नुभयो। गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। सरकारमा सहभागी एमालेका चार मन्त्रीले आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका हुन्। यसअघि मंगलबार बसेको एमाले गण्डकी संसदीय बोर्ड बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। आज बिहान एमाले संसद दलको बैठक बसेको थियो। केन्द्रमा बनेको नयाँ समीकरण अनुसार एमाले सरकारबाट बाहिरिएको हो। सबै प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता कार्य गर्ने सहमति गत साउन 9 गते भएको थियो। एमालेबाट गण्डकी सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटन मन्त्री यशोदा कुमार, कृषि मन्त्री हिमबहादुर कार्की र स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे हुनुहुन्थ्यो। नेपाली काँग्रेससँग केन्द्रमा भएको सहमति अनुसार 2081 जनवरी 17 गते गण्डकी सरकारमा एमाले सहभागी भएको थियो। एमाले सरकारबाट बाहिरिए पनि काँग्रेस नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारमा भट्टाई नेतृत्वको नेपाल समाजवादी पार्टी नेकपाको समर्थन कायमी रहेकाले सरकार अल्पमतमा पनि काँग्रेस नेताहरूको दावी छ। नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखामा स्थापित दुई पत्रकारिता पुरस्कारका लागि व्यक्ति छनौट गरेको छ। शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा आज सम्पन्न कार्य समिति बैठकले दमोली निवासी भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टिकानिधि ढुङ्गाना समिति व्यास पराशर पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक अध्यक्ष अग्रज पत्रकार विश्वबन्धु भण्डारी र पूर्व सांसद कृष्ण कुमार श्रेष्ठद्वारा स्थापित भोरलेली केवल बहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व उपाध्यक्ष शंकर राज महारेलाई प्रदान गर्ने निर्णय गरेको हो। उक्त पुरस्कार उपयुक्त समय पारेर विशेष कार्यक्रम प्रदान गरिने शाखाका सचिव कृष्ण नेपानीले जानकारी दिनुभयो। बैठकले हरितालिका तीजको अवसरमा आगामी भदौ 27 शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ। त्यसका लागि उपाध्यक्ष सञ्जना रसारीको संयोजकत्वमा समिति गठन गरेको छ। बैठकले भदौ 15 गतेभित्र सदस्यता नवीकरणका लागि सम्पूर्ण सदस्यहरूलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले शाखाको भवन मरम्मतको लागि गण्डकी प्रदेश सरकारमा 10,00,000 सहयोगमा एकीकृत सेवा कार्य सम्पन्न गरेकोमा कार्य र एन्जल कन्स्ट्रक्सनका प्रोपाइटर केदार अधिकारीलाई धन्यवाद दिने निर्णय गरेको छ। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 35.92 अंकले घटेर 2558.35 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह 3.90% ओह्रालो लागेको छ। आज 252 कम्पनी शेयर घटेकोमा 23 बढ़ेको छ। यस्तै इमर्जिङ नेपाल, कामना सेवा विकास बैंक र नेशनल लघुवित्तक शेयर भने घटबढ़ भएको छैन। आज रसुवागढ़ी हाइड्रो पावर र मैलुङ खोला जलविद्युतको शेयर 15% घटेको छ। बजार उच्च अंकले घटेको दिन सर्वोत्तम पेन्स को शेयर 15% बढ़ेको छ। आज नेफ्टी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.10 अर्ब कारोबार भएकोमा आज 348 कम्पनीका 1.35 करोड़ किता शेयर 4.77 अर्ब रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एउटा अस्पतालमा आग लागी हुँदा कम्तीमा 14 नवजात शिशुको ज्यान गएको छ। सरकारी अस्पताल पाकिस्तान इन्स्टिच्यूट अफ मेडिकलको प्रसूति कक्षमा आज बिहान 6:30 आग लागी भएको चिनियाँ समाचार संस्था सिन्हुवाले जनाएको छ। 9 बाल बालिकाको घटनास्थलमा ज्यान गएको र अन्य घाइतेहरूलाई बाल कक्षमा सारेर उपचार गर्ने क्रममा ज्यान गएको खबरमा उल्लेख छ। खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचार पार्टीमा पुगेका छौँ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। रसुवामा अचानक आएको बाढ़ीपछि 72 मृत्यु, 477 सम्पर्कविहीन, 384 पर्यटकको अवस्था अज्ञात। बाढ़ीबाट 22 पुल भत्किए, 40 किलोमिटर सड़क ध्वस्त। प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित। बाढ़ी पहिरो पीड़ितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन राज्यसभा सभापति लामिछानेको आग्रह। नेपाल चीन सीमा क्षेत्रमा गएको हिम चट्टान पहिरो हुन सक्ने, प्रारम्भिक अध्ययन। नेपाल र चीनबीच मौसमी विवरण आदान प्रदान गर्ने सहमति। गण्डकी सरकारबाट एमाले बाहिरियो र पाकिस्तानको अस्पतालमा आग लागि 14 नवजात शिशुको ज्यान गयो। हवस् त, हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
5: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKL AGANDEKI@gmail.com।
6: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
8: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
8: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
8: फोन गर्नुहोस् 0665905511।
9: ओइ वर्षा, ए त सुन्न, के हा टेन्सन भइराछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
11: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगै स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यन्त सस्तो मूल्य में पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 065-570-744।
13: स्मृति फेन्सी ग्राहक वर्ग को सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मंदिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
15: तर महँगो होला नि?
14: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसीका झ्याल ढोका।
16: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही एल्युमिनियम अब यूपीवीसीको साथमा।
16: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
17: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 065-414-411, मोबाइल 98-560-22938 र 98-028-22938।
4: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
18: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
19: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
18: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
19: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
18: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
19: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98-560-62452।
20: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
20: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
20: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 065-414-233, मोबाइल 98-678-61-87।
21: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
22: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपड़ा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुले गौडा।
22: मोबाइल 98560557।
2: बोली रहूं जाए।

0: मान्छेको जन्मदेखि मृत्युसम्म धन्दा हुन्छ।
1: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660 86925, 98560 34881 र 98460 47580।
2: आज पनि खाना काट्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, सुक्ला गण्डकी 4 बनकेवा चोक।
7: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट, प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
1: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98 060 13 425।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461 16878, 98235 52 7063।

0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
2: टीभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98-560-30-982 र 97-065-20-209।
3: TVS साथ छ हाम्रो।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लो तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घरमाथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 98261-52067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560-30324।
12: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख

0: घरमै पालेको खसी काटी छन् कि क्या हो
1: दिदी पनि नमजाइल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
2: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372
3: होइन भाउजू यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यही गएर किनेको
3: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यही जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी दुलेगौडा भित्री बजार फोन नम्बर 0658 570 290 मोबाइल नम्बर 9840681457 र 9816326032 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाऊ

0: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
1: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्दै त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 65572225, मोबाइल 98563338, 98461568।
4: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
2: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
2: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
2: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067725229।
2: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33222, 98087972142।

0: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: होइन, हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709604, मोबाइल नम्बर 9847061268,
2: 9850602068।
7: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856643443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
4: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
4: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9850600778।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856633398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065020209
10: TVS साथ छ हाम्रो
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 06-4-14-377 र 98-5-60-44-343।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा स्थित भोटेकोशीमा आएको आकस्मिक बाढ़ीमा करिब 100 जनाको ज्यान गएको पुष्टि, अन्तर्राष्ट्रिय जगतबाट राहत बाचा प्राप्त भएको परराष्ट्र मन्त्रीको भनाई,
1: हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं।
0: नेपालका उत्तरी हिमाली भेकमा आकस्मिक बाढ़ी र विपद किन दोहोरिन थाले,
2: हाम्रो सिरानमा हिमतालहरू छन्, हिम पहिरोहरू छन्, हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नदी छुन्दा यी दुईटै इम्प्याक्ट जुन देखिन थालेको छ डरलाग्दो छ।
0: बाढ़ीले पारेको विकासका अन्य विवरणहरू पनि। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा आज बिहान आएको भीषण बाढ़ीका कारण हालसम्म कम्तीमा 95 जनाको ज्यान गएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। अधिकारीहरूका अनुसार अहिलेसम्म 250 जना भन्दा बढ़ी व्यक्तिको उद्धार गरिएको छ। सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई उद्धार कार्यमा परिचालन गरेको प्रधानमन्त्री शाहले बताएका छन्। त्यसअघि बाढ़ीको सम्भावित कारणबारे संसदलाई जानकारी गराउँदै नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भने,
1: अत्यन्त प्रारम्भिक सूचनाका अनुसार 8 बजे र 37 मिनटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको र त्यसका कारणले गर्दा बाढ़ी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ।
3: नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल बाढ़ीमा परि घाइते भएका मानिसहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गर्नु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु पहिलो प्राथमिकता भएको नेपाल सरकारले जनाएको छ। अकस्मात आएको बाढ़ीमा परिहालसम्म 391 जना विदेशी नागरिक सहित 484 जना पर्यटक सम्पर्कविहीन भएका नेपाली अधिकारीहरूले जनाएका छन्। नेपालको पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन भएका मध्ये सबैभन्दा बढ़ी भारतीय नागरिक छन्। सम्पर्कविहीन हुनेमा नेपाल सहित अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा लगायत 27 देशका नागरिक रहेका बोर्डले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गर्दै नेपाललाई सम्भावित सबै सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्। अस्ट्रेलिया, युरोपेली संघ, फिनल्याण्ड, फ्रान्स, नर्वे, स्विट्जरल्याण्ड र युकेले एउटा संयुक्त वक्तव्य जारी गर्दै बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानमा सरकारद्वारा संचालित मध्ये एउटा मुख्य अस्पतालमा आग लागि हुँदा कम्तीमा 14 जना नवजात शिशुहरूको ज्यान गएको छ। अधिकारीहरूका अनुसार इस्लामाबाद स्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको नवजात शिशु वार्डमा आग लागि भएको थियो। तेस्रो तलामा रहेको उक्त वार्डमा पुग्नका लागि उद्धारकर्मीहरूले भर्याङको प्रयोग गरिरहेको भिडियो फुटेजमा देखिन्छ। परीक्षाको तनाव झेल्न औषधिहरूको दुरूपयोग गर्ने युवाको संख्या बढ़दो क्रममा रहेको चीनको लागू औषध नियन्त्रण आयोगले जनाएको छ। दबावपूर्ण अध्ययन समयावधि, एक्लोपनको महसुस र कड़ा छनौट प्रक्रियासँग जुझ्न विद्यार्थीहरूले नियमनमा नपर्ने औषधिहरू अनलाइनबाट किन्ने गरेको पाइएको छ। नियमनकारी निकायहरूले खोकी सहितका औषधिको पहुँचमा तत्काल कड़ाई गरेपछि विद्यार्थीहरू विकल्पमा गएको पनि पाइएको छ। र होर्मुज जलमार्ग पुनः खुल्न सक्ने आशा बढ़िरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने क्रम जारी छ। उक्त रणनीतिक जलमार्गबाट जहाजहरूलाई कसरी जान दिने भन्ने बारे तेहरान र ओमानले फेरि वार्ता शुरू गर्दा कच्चा तेलको मूल्य यो सप्ताह 8% भन्दा बढ़ीले घटेको छ। प्रति ब्यारल कच्चा तेलको मूल्य $90 मुनि पुगेको छ। छिट्टै अस्थायी मार्गको घोषणा हुन सक्ने ओमानका विदेश मन्त्रीले बताएका छन्। मंगलबार होर्मुज जलमार्ग भएर 5 जहाज बाहिरिएको तथ्याङ्क छ, जुन गत 10 दिनको औसतभन्दा कम हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। आजको सम्पूर्ण कार्यक्रम आकस्मिक बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित हुनेछ, जसमा परेर करिब 100 जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। चीनको तिब्बतसँग सीमाना जोड़िएको काठमाडौँभन्दा उत्तरतर्फको रसुवा जिल्लामा भोटेकोशीमा अकस्मात आएको बाढ़ीले नुवाकोट, धादिङ र चितवनसम्म प्रभावित तुल्याएको छ। खोज, उद्धार र राहतको निम्ति छिमेकी भारतसहित अन्तर्राष्ट्रिय जगतबाट सहयोगको वचन प्राप्त भएको अधिकारीहरूले जनाएका छन्। बाढ़ीले निम्त्याएको विपत्तिको अत्यास लाग्दा भिडियो दृश्य बिहानदेखि संचार माध्यम र सामाजिक सञ्जालमा छरपष्ट छन्। साँझ पर्दै जाँदा उक्त बाढ़ीले पुर्याएको क्षति व्यापक रहेको विवरणहरू आइरहेका छन्। केही बेर अघि प्रधानमन्त्री कार्यालयले 95 जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। उनीहरूको शनाखत हुन बाँकी छ। बाढ़ीले बगाएका शवहरू चितवन र तनहुमा समेत फेला परेका त्यहाँका अधिकारीहरूले बताएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्, जसमा 26 देशका 291 जना विदेशी नागरिकहरू पनि छन्। दर्जनौंको संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीहरू पनि सम्पर्कविहीन छन्। उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले बाढ़ी प्रभावित स्थानहरूको अवस्था निकै भयावह चित्रण गरिरहेका छन्। यस घटनाले अन्तर्राष्ट्रिय जगतको पनि ध्यान तानेको देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर सहयोगको वचन दिएका छन्। संयुक्त अधिराज्य र युरोपेली संघ र अस्ट्रेलिया लगायतले संयुक्त अनि अन्य देशहरूले अलग अलग वक्तव्य मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगको वाचा गरेको बताइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा घटनाबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोगको वचनबारे भने,
1: हाम्रो सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
0: आज भएको मन्त्री परिषदको आकस्मिक बैठकले प्रभावित जिल्लाहरूका स्थानीय तहहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। परराष्ट्र मन्त्री खनालले सरकारको प्राथमिकता बारे भने,
1: सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घड़ीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: बाढ़ीका कारण भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको विवरणहरू प्राप्त भएका छन्, जसमा 6 विद्युत प्रसारण लाइन अवरूद्ध हुँदा करिब 450 मेगावाट बिजुली प्रसारण विच्छेद भएको छ। अब उक्त घटनाबारे केही स्थानीय बासिन्दाको बयान। कल्पना मल्लले आफ्नै आँखा अघि आफन्तहरू बाढ़ीमा बगेको सुनाइन्।
4: आँखै अगाडि सबै सल बनाए देखिहाले, बालाई, बहिनीलाई, मम्मीलाई, बहिनीको छोरीलाई झन् अलि भाग्न सक्ने भनेर उसलाई झन् छिटो कुदाएको। अब त्यत्रो आइसक्यो, अब कसरी भाग्ने? चानसै थिएन, चानसै थिएन भाग्नलाई, त चानसै पाएन कसैले। कति सर्वनाश बनायो त्यो सिलिमा, हामी दुईजना चाहिँ कसरी चाहिँ कहाँबाट कसरी त्यो मा त्यो घरमा उम्रिन भ्यायो भने नि हामीलाई नै थाहा छैन कि।
0: गोमा पण्डितको ज्यान त जोगियो, तर आफ्नो धन सम्पत्ति सखा भएको उनको भनाइ छ।
5: भैँसीको माउ पाडा गरेर 5 पाडाहरू 4 हो कि, त्यो माउ 3 थियो, त्यो पनि लयो, खेत पनि सबै लयो। अब अन्नपा सबै हुँ मेरो, केही पनि छैन। 10 बोरा तोरी, अब 100 क्विन्टल पनि फुट भरि मकै, धान सबै थोक लयो, त्यो पनि छैन।
0: र सुवास्थित रेडियो लाङटाङकी स्टेशन म्यानेजर गीता न्यौपानेले त्यहाँको अवस्थाबारे भनिन्।
6: यतिखेर रसुवामा चाहिँ गोसाईगुण्ड मेला पनि सञ्चालनमा छ। 12 चाहिँ जनीपुण्य मेला चाहिँ सञ्चालनको लागि विभिन्न भक्तजनहरू पनि आउनु भएको थियो। विभिन्न होटेलहरूमा बास बस्ने क्रममा चाहिँ ती भक्तजनहरू पनि सम्पर्कविहीन भएको र खोजी कार्य गर्नको लागि हाम्रो रेडियोमा फोन गर्ने धेरैजना भइसक्नु भएको छ। जिल्ला प्रशासन कार्यले, सुरक्षा निकायका व्यक्तिहरूले चाहिँ खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। नेपाल सरकारको तर्फबाट हेलिकप्टर आएर जिल्लामा खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। विभिन्न खोजहरूमा फँसेको व्यक्तिहरूलाई चाहिँ उद्धार गरिरहनु भएको छ। रसवागढीदेखि गल्छीसम्मको पक्की पुलहरू चाहिँ एउटा पनि नरहेको देखिन्छ। यतिखेर रसुवामा चाहिँ एकदम आजको दिन सम्झिँदाखेरि कालो दिनको रूपमा रसुवावासीका नागरिकहरूले लिनुभएको छ।
0: बाढ़ी पछिको अवस्थाबारे नुवाकोट स्थित हाम्रा संवाददाता शक्तिमाया तामाङ।
7: जुन बिहान जुन माथिबाट बाढ़ी आउँदैछ भन्ने कुरा भएपछि केही मान्छेहरू त अलि अगाडि पनि सचेत भएको भन्ने बुझिन्छ। त्यस पश्चात त्यो बाढी चाहिँ अलि 81 आएपछि धेरै कुराहरूमा समस्या भयो। जुन बिहान चाहिँ धेरै मान्छेहरू कहाँ जाने, के गर्ने, आफ्नो मान्छेहरू कहाँ कहाँ के भयो भनेर जुन खालको अत्तालिएको अवस्था थियो, केहीजना चाहिँ सम्पर्कमा भइसकेपछि उहाँहरूमा त्यो खालको अवस्था छैन भने अहिले पनि धेरै मानिसहरू अथवा आफ्नो परिवारहरू जुन सम्पर्कमा नहुँदाखेरि त्यो उद्धारको क्रम सँगसँगै हाम्रो मान्छे कतै यहाँ आइपुगेको छ कि भनेर एकदमै पानी परेको अवस्थामा पनि मान्छेहरू आएर हेर्ने क्रमहरू छ। र अहिले त्रिशुली रसुवादेखि नै जब माथिदेखि नै यहाँ भएको धेरै पुलहरू बगेको कारणले नुवाकोटको चाहिँ त्रिशु बट्टार चाहिँ एकदमै नुवाकोट रसुवा धादिङले सहर केन्द्रीय जुन बजार व्यापारिक क्षेत्र हो भने बट्टारमा रहेका धेरै ब्याङ्क तथा वित्तीय संस्था अनि विद्यालयहरूमा आएको जो बाल बालिकाहरू विद्यार्थीहरूदेखि लिएर अहिले सबैजना यता नै थुनेको अवस्था छ भने उता पारीको पनि यता आउन मिलिरहेको अवस्था छैन।
0: बिजुली, पिउने पानी, संचार सेवा अवरुद्ध भएको थियो ठाउँ ठाउँमा भन्ने खबर थियो, अहिले के छ त्यहाँको अवस्था?
7: बत्ती त आएको छैन, त्यो अब सबै कुराहरू क्षति, त्यो पावर हाउसहरू नै प्रब्लम भइसक्यो, त्यो आइसकेको छैन। सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ अब पहिलो कुरा चाहिँ यहाँ वारेर पारी गर्ने जुन मेन पुलहरू सबै बगाएको कारणले सबै धेरैजना चाहिँ यतापट्टि साइडमा थुनिएको छ
0: भनेको रसुवा र नुवाकोट बीच आवत जावत बन्द भएको कारण त्यो समस्या परेको।
7: जस्तै नुवाकोटको पनि अब मेन सिटी बट्टारमा पेसा व्यवसायको लागि यता बट्टार आउनु भएको मान्छेहरू पनि कतिपय चाहिँ होटेल खोजेर होटेलमा बस्नु भएको छ, कतिपय आफन्तकोमा बस्नु भएको छ, र कतिपय विद्यार्थीहरू पनि बट्टारमा भएको स्कूलमा अध्ययनको लागि आएको विद्यार्थीहरू पनि धेरैजना चाहिँ त्यसरी कोही शिक्षकहरूको घरमा कोही आफन्तको घरमा प्राय धेरै विद्यार्थीहरू चाहिँ शिक्षकहरूले पनि आफ्नो घरमा लगेर राख्नु भएको अवस्था छ, ताकि वारी पारी चाहिँ अब गर्नै सकेको छैन र सम्भावना पनि अब तत्कालै देखिरहेको अवस्था छ।
0: उनी छिन् हाम्रो नुवाकोट संवाददाता शक्तिमाया तामाङ। यसै सिलसिलामा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई अचानक आएको अत्यास लाग्दो बाढ़ीको कारणबारे सोधेका थियौं।
8: प्रारम्भिक रूपमा हिम पहिरो नदीमा आएर मिसियो र नदी ब्लक भएर त्यो बनेको ड्याम फुटेर यस्तो बाढ़ी आएको भन्ने हामीलाई एउटा त्यहाँबाट सानो नोटिस चाहिँ त्यहाँको विपद हेर्ने संस्थालाई कोट गर्दै लेखेको आएको छ, त्यसलाई हामीले आधार मान्यौं र हाम्रो अहिले त्यहाँको युनिभर्सिटीको साथीहरूसँग सम्पर्क गर्दाखेरि पनि त्यो कुरा चाहिँ अलिक पुष्टि हुने नजिक पुगेको अवस्था तिब्बतको विपद न्यूनीकरण कार्यालयका अनुसार भनेर भनेको छ। र त्यसमा डङलिन छ्याङ्गुपो रिभर चाहिँ जिलोङ काउन्टीको त्यसमा भीम पहिरो आएर उनिएर वाटरको रिभर फ्लो भएर चाहिँ चाइनिज क्षेत्रमा पनि ठूलो क्षति भएको र त्यही फ्लो जमा भएर पनि नेपालमा प्रवेश गरिसकेपछि हाम्रो स्टेसन जुन नेपालमा थियो यो बाढीमा पनि त्यसलाई चाहिँ त्यसले सुरुमै ड्यामेज गरिदियो र त्यसको इन्फर्मेसन आउनु पाएन।
9: त्यहाँ अझै पनि त्यो जोखिम कायमै छ भन्ने किसिमका सूचनाहरू सन्दर्भमा के भन्नुहुन्छ?
8: त्यो पनि अहिले हाम्रो साथीहरूले एनालाइसिस गर्दाखेरि चाहिँ त्यो सम्भावनालाई नकाल्न सकिँदैन। त्यसको सन्दर्भमा अहिले चाइनिज घाटुतावासमा हाम्रो मौसम विज्ञान विभागको र परराष्ट्रको एउटा टिमले गरिराखेको अवस्था छ र चाइनिज पक्षबाट अहिलेको अवस्था के हो र यो हुन सक्ने सम्भावना अझै छ कि छैन भन्ने कुराको चाहिँ आधिकारिक सूचनाको अनुरोध हामीले गरेका छौं।
9: अब अन्त्यमा तिब्बतसँग जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा यस्ता घटना बेला बखत सानो ठूलो स्तरमा देखा परिराख्नुको कारण के हो?
8: पछिल्लो समयमा जलवायु परिवर्तन र त्यसले सृजना गरेको तापक्रम वृद्धिले गर्दाखेरि उच्च हिमाली क्षेत्रमा हिम पहिरोको घटनाहरू बढ़िराखेको सन्दर्भ र हिमतालमा सुप्रा ग्लेसियर लेकहरू फर्मेसन भइराखेको र त्यसले गर्दाखेरि पनि त्यो पनि फुटेर आएको जुन हाम्रो विगतको पनि अनुभव छ। यो समग्रतालाई हेर्ने हो भनेपछि उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिले गर्दाखेरि हिम क्राइस्पेयरको ओभरअल इको सिस्टममा आएको परिवर्तन नै कारक भएको चाहिँ अनुमान गर्न सकिन्छ। यस वर्षको हामीले हेर्ने हो भने पनि एलिनोको कारणले गर्दाखेरि एसिया क्षेत्रमा कम वर्षा र औसत भन्दा बढी तापक्रमको प्रक्षेपण सबै नेट अथोरिटीहरूले गरेको सन्दर्भ पनि भएको हुनाले एउटा ग्लोबल वार्मिङको इम्प्याक्टको रूपमा पनि हेर्न सकिन्छ भनेपछि अर्को चाहिँ अब हिमतालको चाहिँ तलतिर हामी बसेका छौँ, हाम्रो सिरानमा हिमतालहरू छन्, हाम्रो सिरानमा हिम पहिरोहरू छन् र ती हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नदी छन्दा यी दुईटै खालको क्यास्केडिङ र कम्पाउन्डिङ इम्प्याक्टहरू जुन देखिन थालेको छ त्यो अब डर लाग्दो छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती पवनराज पौडेलसँग कुरा गर्दै। बाढ़ीले निम्ति आएको विपत्तिसँग सम्बन्धित थप सामग्रीहरू तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौं। त्यसबेलासम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
1: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज बाईको होटल टाइटेनिक छ, गोङगुबु बसबार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गोङगुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
6: कमलाघाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमलाघाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ, पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
8: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो, विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
7: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
8: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
7: फोन गर्नुहोस् 065-590-511।

0: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
1: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलिङडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0564142540, 0564143540।

0: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट चलेको छ
1: कटिहाल्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
5: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
6: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142233 मोबाइल 9678

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 7.6 Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
1: यति बेला रातिको ठिक 10 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

नमस्कार, राति 10 बजेको स्थानीय शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढ़ीबाट ठूलो जनजनको क्षति भएको छ। नेपाल प्रहरीका अनुसार चितौं, धादिङ, तनहुँ, गोर्खा, रसुवा, नुवाकोट, नवलप्रासी पूर्वमा गरी कम्तीमा 95 जनाको शव फेला परेको छ। खोज तथा उद्धार काम जारी छ। बाढ़ीबाट सार्वजनिक तथा निजी भवन तथा सड़क मार्ग जस्ता भौतिक संरचनाहरूमा क्षति पुगेको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। सरकारले प्रभावित नागरिक उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष खड़ा गरेको छ। रासोपाका सभापति रवि लामिछानेले भोलि बिहान 9 बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाउनु भएको छ। रासोपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले पुर्याएको क्षति, बेपत्ता खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा सबै राजनैतिक दलहरूसँग साझा रणनीति निर्माणका लागि सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक सिंहदरबार स्थित रासोपाको संसदीय दल कार्यालयमा बस्नेछ। भारतले भोटेकोशी बाढ़ी पीड़ितहरूका लागि 10 टन राहत सामग्री तथा अत्यावश्यक औषधि पठाउने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरले आज साँझ सामाजिक सञ्जाल एक्समा राहत सामग्री पठाउन लागेको जानकारी गराउनुभयो। विनाशकारी बाढ़ीका बेला नेपाललाई सहयोग गर्न 10 टन बराबरको राहत सामग्री तथा अत्यावश्यक औषधि पठाइएको छ, उहाँले एक्समा लेख्नु भएको छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन गरेर भोटेकोशी बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको थियो। भोटेकोशी नदीमा आएको बाढ़ीको कारण विद्युत संरचनामा क्षति पुगेपछि रसुवामा विद्युत आपूर्ति पुनः शुरू गर्न कठिनाई भएको छ। रसुवामा विद्युत आपूर्ति गराउन वैकल्पिक स्रोत समेत पहिचान हुन नसकेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो। प्राधिकरणले नुवाकोटका आंशिक क्षेत्रमा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालू गरी चौघडा सब स्टेशनबाट विद्युत आपूर्ति शुरू गरिसकेको जनाएको छ। त्यस्तै धादिङको गल्छी गजुरीतर्फ पनि आंशिक रूपमा विद्युत आपूर्ति सञ्चालनमा ल्याइएको ढकालले जानकारी दिनुभयो। रसुवाको भोटेकोशी नदीको बाढ़ीमा परि बाजुराका 7 जना सम्पर्कविहीन भएका छन्। रोजगारीका लागि गएका हिमाली गाउँपालिका 6, स्वामी कात्ति खापर गाउँपालिका 4 7 जना र स्थानीय सम्पर्कविहीन भएको जनाइएको छ। बर्दियाका 2 जना सम्पर्कविहीन भएका छन्। प्रमुख जिल्लाधिकारी गोगन बहादुर हमाले बाँसगरी नगरपालिका 4 प्रेम मगर र गुलेरिया 5 शिशिर गिरी सम्पर्कविहीन भएको बताउनु भएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिक उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न अपील गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ी प्रभावित नागरिकका लागि सरकारले चलाएको राहत उद्धार अभियानमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ। साँझ सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले उक्त आह्वान गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले बाढ़ी पहिरोले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको खोज उद्धार राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। आज साँझ टेलिफोन कुराकानी गर्दै उहाँले प्रधानमन्त्री शाहसँग बाढ़ी पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी लिँदै जनताको उद्धार, राहत र खोज कार्यलाई तीव्रता दिन राज्यका सबै अंग परिचालनका लागि आग्रह गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले बाढ़ी पीड़ितका लागि सरकारको राहत कोषमा 50 लाख रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। रासोपाको आकस्मिक रूपमा बसेको केन्द्रीय सचिवालय बैठकले सांसद र पार्टीका तर्फबाट 1,50 लाख रूपियाँ सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। भोटेकोशी नदीमा आज बिहान आएको विनाशकारी भीषण बाढ़ीबाट प्रभावित तथा पीड़ित नागरिक उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैर आवासीय नेपाली संघले तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ।
भोटेकोशीमा गएको बाढ़ी कारण रसुवा नुवाको धादिङ लगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्ला अन्तर्गत पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ। आज सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सार्वजनिक तथा निजी सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाइएको छ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखामा स्थापित दुई पत्रकारिता पुरस्कारका लागि व्यक्ति छनौट गरेको छ। शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा आज सम्पन्न कार्य समिति बैठकले दमोरी निवासी भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टिकानीति ढुङ्गाना स्मृति प्यास पराशर पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक अध्यक्ष अग्रज पत्रकार विश्वबन्धु भण्डारी र पूर्व सांसद कृष्ण कुमार श्रेष्ठद्वारा स्थापित भोरलेली केवल बहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व उपाध्यक्ष शंकरराज नहरकीलाई प्रदान गर्ने निर्णय गरेको हो। उक्त पुरस्कार उपयुक्त समय पारेर विशेष कार्यक्रमबीच प्रदान गरिने शाखाका सचिव कृष्ण नेउपानेले जानकारी दिनुभयो। बैठकले हरितालिका तीजको अवसरमा आगामी भदौ 27 गते शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ। त्यसका लागि उपाध्यक्ष सम्झना रसाइलीको संयोजकत्वमा समिति गठन गरिएको छ। यस्तै बैठकले भदौ 15 गतेभित्र सदस्यता नवीकरणका लागि सम्पूर्ण सदस्यहरूलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले शाखाको भवन मरमतको लागि गण्डकी प्रदेश सरकार मार्फत 10 लाख सहयोग भएकोमा एकीकृत सेवा कार्यालय तनहुँ मार्फत समयमै गुणस्तरीय काम सम्पन्न गरेकोमा कार्यालय र एन्जल कन्स्ट्रक्सनका प्रोपराइटर केदार अधिकारीलाई धन्यवाद दिने निर्णय गरेको जनाइएको छ। गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। सरकारमा सहभागी एमालेका चार मन्त्रीले आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएको जनाइएको छ। यसअघि हिजो बसेको एमाले गण्डकी संसदीय बोर्डको बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको आज बिहान एमाले संसदीय दलको बैठक बसेको थियो। केन्द्रमा बनेको नयाँ समीकरण अनुसार एमाले सरकारबाट बाहिरिएको हो। सबै प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच सत्ता सहकार्य गर्ने सहमति गत साउन 9 भएको थियो। एमालेबाट गण्डकी सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपाली, उद्योग तथा पर्यटन मन्त्री यशोधा रिमाल, कृषि मन्त्री भीमबहादुर कार्की र स्वास्थ्य मन्त्री लसन बहादुर पाण्डे हुनुहुन्थ्यो। नेपाली काँग्रेससँग केन्द्रमा भएको सहमति अनुसार 2081 भदौ 17 गते गण्डकी सरकारमा एमाले सहभागी भएको थियो। पोखरा महानगरपालिका 32 स्थित गोगन माध्यमिक विद्यालयलाई स्थानीय बस्नेत परिवारले 23,52,400 रूपियाँ आर्थिक सहयोग गरेको छ। तल्लो गोगनगौडा निवासी स्वर्गीय भक्तबहादुर बस्नेतकी स्मृतिमा उहाँको परिवारले आज विद्यालयलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो। स्वर्गीय बस्नेतकी पत्नी चिनुमाया बस्नेतसहित छोराहरू सूर्य महेन्द्र र दिपेन्द्र बस्नेतले संयुक्त रूपमा उक्त रकमको चेक प्रदान गरेको जनाइएको छ। बुहारीहरू जानुका तारा र कविता बस्ने तथा नाति नातिनाहरूको तर्फबाट विद्यालयका प्रधानाध्यापक किरण बाबु नेपानेलाई चेक हस्तान्तरण गरिएको जनाइएको छ। अवस्थ हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने गर्दछु। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार, शुभरात्री।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौं, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्रि।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँ हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजन्नुहोस्।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिसिन

0: 9027109466 र 9847094543।
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: पुआई विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634।
5: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
6: घरै सामान सकिएको थियो बजारतिर जाउँ भनेर
5: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
7: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
9: चिकन ससेज बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
10: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 9856288587
11: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856033398 र 9845610950 इमेल rovin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
12: पङ्खा
13: त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
14: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
13: चेस्का बाजे चाहन्छ पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
15: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
16: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 9856309982 र 9705620209

0: टीवीएस साथ छ हाम्रो। शुक्ला गण्डकी एफएम 97.6
1: घटना दुर्घटना
2: कला संस्कृति
1: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

0: नमस्कार तथा शुभ प्रभात। आज विक्रम सम्वत 2083 साल भदौ महिनाको 11 गते बिहिबार श्रावण शुक्ल चतुर्दशी अंग्रेजी मिति अनुसार अगस्त 27 तारीक सन् 2026 नेपाल सम्वत 1146। सूर्यदेव बिहान 5:41 र सूर्यास्त साँझ 6:32 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ, म राजन उपाध्याय। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। रतुवामा अचानक आएको बाढ़ीपछि 157 को मृत्यु, 477 जना सम्पर्कविहीन, 384 पर्यटकको अवस्था अज्ञान। बाढ़ीबाट 22 पुल भत्किए, 40 किलोमिटर सड़क ध्वस्त, 450 मेगावाट विद्युत पनि बन्द। प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित। बाढ़ी पहिरो पीड़ितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन राष्ट्रपति सभापति लामिछानेको आग्रह। लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै। नेपाल चीन सीमा क्षेत्रमा गएको हिम चट्टान पहिरो हुन सक्ने प्रारम्भिक अध्ययन। नेपाल र चीन बीच मौसमी विवरण आदान प्रदान गर्ने सहमति। गण्डकी सरकारबाट एमाले बाहिरियो, पाकिस्तानको अस्पतालमा आग लागि 14,000 शिशुको ज्यान गयो। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीबाट ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीका अनुसार चितौं, धादिङ, तनहुँ, गोर्खा, रसुवा, नुवाकोट, नवलप्रासी पूर्वमा गरी कम्तीमा 157 जनाको शव फेला परेको छ। खोज तथा उद्धारको काम जारी छ। बाढ़ीबाट सार्वजनिक तथा निजी भवन तथा सड़क मार्ग जस्ता भौतिक संरचना हरूमा क्षति पुगेको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। सरकारले प्रभावित नागरिक उद्धार, राहत तथा पुनर्स्थापनको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष खड़ा गरेको छ। देश विदेशी संस्थाले सहयोगको घोषणा शुरू गरेका छन्। राति 11 बजेसम्म 157 जनाको शव फेला परेको नेपाल प्रहरी जनाएको छ। चितौनमा 64 जना, धादिङमा 27 जना, नवलप्रासी पूर्वमा 22 जना, गोर्खामा 19 जना, नुवाकोटमा 13, तनहुँमा 9, रसुवामा 3 जना गरी 157 जनाको शव फेला परेको हो। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाइएको छ। बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिक उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्सट्रीम एनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। विपदका कारण प्रभावित परिवार तथा नागरिकको पीड़ा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा सरकारसँग एकबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ। नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित पीड़ितको राति पनि उद्धार खोजी जारी राखेको छ। बाढ़ीबाट प्रभावितहरूको संख्या अत्याधिक भएको र उद्धारका लागि चौतर्फी अपील भइरहेको सन्दर्भमा सेनाले राति पनि उद्धार र खोज कार्यलाई जारी राखेको जनाइएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोशीमा आएको बाढ़ीका कारण स्थगित गरिएको छ। व्यवस्थापन संकाय डीनको कार्यालयले हिजो जारी गरेको सूचना अनुसार एमबीएस, एमपीए, एमबीएएफ, एमबीएसीएल, एमबीएएम, एमबीएम, एमएचएम, एमटीएम र एमटीएमएस कार्यक्रम अन्तर्गत भदौ 11 गतेको लागि निर्धारित परीक्षा स्थगित गरिएको जनाइएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले बगाएर ल्याएको 9 शव तनहुँमा भेटिएको छ। त्रिशुली हुँदै देवघाट स्थित नारायण नदीमा बगेर आएका 9 शव तनहुँका नदी तटीय क्षेत्रमा हिजो साँझसम्म फेला परेको तनहुँका प्रहरी न्याय उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। 3 पुरूष, 1 बालिका र 1 बालकको पहिचान खुलेको छ भने अन्य शवको पहिचान खुलेको छैन। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार सिमलताल क्षेत्रमा एक एक तथा देवघाट क्षेत्रमा चारवटा शव भेटिएका थिए। नदी किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन तथा नदीमा नजान प्रशासनले आग्रह गरेको छ। बाढ़ीले मलेखीको फुर्की खोला परेवाटार गजुरीको जहरेखेत सिद्धलेक र घाट बेसीमा रहेको पक्की पुल बगाएको छ। यसबाहेक तटीय क्षेत्रका पाँचवटा झोलेङ्गी पुल समेत बाढ़ीले बगाएको धादिङबाट प्राप्त खबरमा उल्लेख छ। सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य फुर्की खोला परेवाटार पुल नै बगाएपछि सदरमुकामको राजमार्गसँगको सहज सम्पर्क टुटेको छ। राजमार्गसँगको सम्पर्क विच्छेद भएपछि सदरमुकाममा खाद्यान्न संकट हुने त्रासले उपभोक्ताहरू पसलमा जुमिन थालेको जनाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार भारतीय वायुसेनालाई उडान सञ्चालनको औपचारिक अनुमति दिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात विभागले हिजो जारी गरेको पत्र अनुसार भारतीय वायुसेनालाई 72 घण्टाको उडान सञ्चालन अनुमति दिएको छ। विमान भारतको इण्डियन एयरफोर्स स्टेशन गाजियाबादबाट उडेर नेपाली समयअनुसार आज बिहान करिब 7 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ। राजसभा सभापति रवि लामिछानेले आज बिहान 9 बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाउनु भएको छ। राजसभा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले पुर्याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा सबै राजनैतिक दलहरूसँग साझा रणनीति निर्माणका लागि सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक सिंहदरबार स्थित राजसभाको संसद दलको कार्यालयमा बस्ने जनाइएको छ। भारतले भोटेकोशी बाढ़ी पीड़ितहरूको लागि 10 टन राहत सामग्री तथा अत्यावश्यक औषधि पठाउँदैछ। भारतीय विदेश मन्त्री एस जयशंकरले हिजो साँझ सामाजिक सञ्जाल एक्समा राहत सामग्री पठाउन लागेको जानकारी गराउनुभयो। विनाशकारी बाढ़ीका बेला नेपाललाई सहयोग गर्न 10 टन बराबरको राहत सामग्री तथा अत्यावश्यक औषधि पठाइएको छ, उहाँले एक्समा लेख्नु भएको छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन गरेर भोटेकोशी बाढ़ी कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको थियो। चीनको सरकारी प्रसारक सीसीटीभीले अधिकारीहरूको प्रारम्भिक विवरण उद्धृत गर्दै बुधबार तिब्बतको निरोङमा गएको पहिरो परी कम्तीमा 3 जनाको मृत्यु भएको र 265 जना बेपत्ता रहेको जनाएको छ। सीसीटीभीका अनुसार क्षतिको एकिन विवरण संकलन तथा प्रमाणीकरण भएको छ। यो चीनतर्फको सीमावर्ती क्षेत्रमा भएको मानवीय क्षतिबारे सार्वजनिक गरिएको पहिलो विवरण हो। बाढ़ीपछि 477 जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा 79 जना सुरक्षाकर्मी, 14 जना भन्सार कर्मचारी तथा 384 जना स्वदेशी तथा विदेशी पर्यटक छन्। प्रतिनिधिसभाको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले दिएको जानकारी अनुसार नेपाल प्रहरीका 26 जना, सशस्त्र प्रहरीका 9 जना, नेपाली सेनाका 44 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीतर्फ टिमुरे, स्याफ्रुवेशी, सिमले र मैलुङ क्षेत्रमा कार्यरत प्रहरी सम्पर्कविहीन भएको जनाइएको छ। त्यस्तै रसुवागढ़ी भन्सार कार्यालयका 14 जना कर्मचारी सम्पर्कमा आएका छैनन्। कार्यालयका 36 स्थायी कर्मचारी मध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गाना सहित 25 जना सम्पर्कमा आएका छन् भने बाँकी कर्मचारीको खोजी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। बाढ़ीका कारण पर्यटकतर्फको अवस्था पनि गम्भीर देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन 384 यात्रुमध्ये 291 जना विदेशी र 93 जना नेपाली छन्। विदेशी मध्ये 105 जना भन्दा बढ़ी भारतीय नागरिक रहेको प्रारम्भिक विवरण छ। उक्त विवरण ट्राभल एजेन्सी, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँगको समन्वयमा संकलन गरिएको हो। बाढ़ीबाट रसुवाको टिमुरे, स्याफ्रुवेशी, हाँकुवेशी, मैलुङ लगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ। बस्ती, सड़क, पुल तथा जलविद्युत आयोजनामा समेत व्यापक क्षति भएको प्रारम्भिक विवरण छ। रसुवा बाढ़ीमा परी घाइते भएका 13 जनाको काठमाडौँका विभिन्न अस्पतालमा भर्ना गरिएको छ। गृह मन्त्रालयका अनुसार नुवाकोटबाट उद्धार गरिएका 3 जना र ठेगाना नखोलेका 10 जनालाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचार भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। र सो बाढ़ी कारण 8 वाणिज्य बैंकका 26 कर्मचारी सम्पर्कविहीन छन्। तिब्बतबाट आएको बाढ़ी कारण भोटेकोशी र तिप्सुली आसपास विभिन्न बैंकका 8 शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्। नेपाल बैंकर्स एसोसिएशनका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिल शर्माका अनुसार हालसम्म विभिन्न बैंकका 8 शाखामा कार्यरत 26 कर्मचारीसँग सम्पर्क हुन सकेको छैन। गोर्खाको पालुङटा नगरपालिकाबाट रसुवाको गोसाईकुण्ड तीर्थयात्रामा गएकाहरू सम्पर्कविहीन भएका छन्। पालुङटार नगरपालिका 5 छाँटी पोखरीबाट गोसाईकुण्ड यात्रामा गएका यात्रुहरू बुधबार बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख वन्दना पाण्डेले बताउनुभयो। बुधबार बिहान भोटेकोशीको बाढ़ी घटना लगत्तै उनीहरूको अवस्था अज्ञात रहेको उपप्रमुख पाण्डेले जानकारी दिनुभयो। यहाँबाट दुईवटा माइक्रो र एउटा बसमा यात्रुहरू गोसाईकुण्डतर्फ गएका थिए। उहाँले भन्नुभयो हाल दुईवटा माइक्रो बसका यात्रुहरू सुरक्षित स्थानमा रहेको जानकारी प्राप्त भएको छ। एउटा बसको यात्रुहरूको अवस्था पनि अज्ञात छ। चारजनाले आफूहरू हामफालेर सुरक्षित रहेको बताएका छन्। नगरपालिकाले बसका यात्रुहरूको अवस्थाबारे सोधखोज गरिरहेको र विभिन्न निकायसँग आवश्यक समन्वय गरिरहेको उपप्रमुख पाण्डेको भनाइ छ। पालुङटारबाट तीर्थ गर्न गोसाईकुण्ड गएका 33 यात्रुहरू सम्पर्कमा नरहेको बारे आफूले पनि जानकारी पाएको प्रमुख जिल्लाधिकारी तुलसी श्रेष्ठले जानकारी दिनुभयो। 38 सवार रहेको बसबाट 5 हामफालेर बचेको, बाँकीको अवस्था अज्ञात छ। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो हामीले यही अनुसार गृह मन्त्रालय र नुवाकोटसँग समन्वय गरेर सोधखोज गरिरहेका छौं। भोटेकोशी नदीमा हिजो आएको भीषण बाढ़ीले 22 पुल तथा 40 किलोमिटर सड़क पूर्ण रूपमा ध्वस्त बनाएको छ। 10 किलोमिटर सड़क आंशिक रूपमा ध्वस्त बनाएको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानीका अनुसार सड़क र पुल ध्वस्त हुँदा करिब 20 अर्ब रूपियाँ नोक्सानी भएको छ। बाढ़ीले रसुवागढ़ीबाट मलेकुसम्म भोटेकोशी र त्रिशुली नदीमा ठाउँ ठाउँमा पुल ध्वस्त बनाएको छ। तीमध्ये बेत्रावती, चाँदी र मलेकुका मुख्य मुख्य पुल रहेको जनाइएको छ। विभागले आंशिक क्षति भएका सड़कमा बुधबारदेखि नै मर्मत शुरू गरेको जनाइएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
10: ओइ वर्षा, ए त सुन न, के आ टेन्सन भइराछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ने त।
12: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
5: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
16: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
16: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
5: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
16: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162561187।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
20: हजुर, दान गरौ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका